0: म कार्यक्रम ज्योतिष वास्तु 8 बजेबाट 8:15 सम्म देश परदेश खबर, 8:15 बाट 9 बजेसम्म कार्यक्रम ज्योतिष विज्ञान, 9 बजेबाट 9:15 सम्म नेपाल खबर, 9:15 बाट 10 बजेसम्म लोकगीत र विज्ञापन, 10 बजेबाट 11 बजेसम्म फिल्मी गीत र विज्ञापन, 11 बजेबाट 12 बजेसम्म पप गीत र विज्ञापन, 12 बजेबाट 12:15 सम्म नेपाल खबर, 12:15 बाट 1 बजेसम्म हिन्दी गीत र विज्ञापन, 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टिफिन टाइम, 2 बजेबाट 3 बजेसम्म आधुनिक गीत र विज्ञापन, 3 बजेबाट 3:15 सम्म नेपाल खबर, 3:15 बाट 4 बजेसम्म कौडा गीत र विज्ञापन, 4 बजेबाट 4:15 सम्म विज्ञापन, 4:15 बाट 5 बजेसम्म कार्यक्रम लोक चौतारी, 5 बजेबाट 5:30 सम्म बाल गीत र विज्ञापन, 5:30 बाट 6 बजेसम्म भाषा भाषी गीत अनि विज्ञापन, 6 बजेबाट 36 सम्म नेपाल दर्पण, 36 बाट 8 बजेसम्म पुराना लोकगीत र विज्ञापन,
1: 8 बजेबाट 8:30 सम्म कार्यक्रम बदलिदो नेपाल, 8:30 बाट 8:45 सम्म विज्ञापन, 8:45 बाट 9 बजेसम्म बीबीसी नेपाली सेवा,
0: 9 बजेबाट 10 बजेसम्म आधुनिक गीत र विज्ञापन र 10 बजेबाट 11 बजेसम्म फिल्मी गीत सुन्न सक्नुहुन्छ। र आजको प्रसारण सेवा सबै हाम्रो यही निर बन्द रहनेछ।
2: हजुर, कार्यक्रमको रूपरेखाको जानकारी पछि अब हामी लाग्दछौ रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी गराउनतर्फ। रेडियो रोल्पा 086-440-101, रेडियो जलजला 086-440-271, रेडियो संसारी 97-428-5814, रेडियो मालसिरी 086-440-172, रेडियो होलेरी 98-46-79-888 98-578-5878, रेडियो मारियावा 086-416-141, रेडियो पल्लवी 98-298-09-130, रेडियो जन्मभूमि 98-478-39-414, रेडियो सूर्यमुखी 98-578-26-501, अनलाइन रेडियो त्रिवेणी 98-649-63-290, रोल्पा समाचार साप्ताहिकी 97-485-00-275, रोल्पा खबर साप्ताहिकी 98-69-72-22-823, सनस्टार साप्ताहिकी 98-78-77-672, जलजला पोस्ट साप्ताहिकी 98-78-04-090, जुनकिरी साप्ताहिकी 97-485-00-335, र अन्तिममा जनाक्याम छ राष्ट्रिय साप्ताहिकी 086-440-306 रहेको छ।

रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी पछि अब हामी लाग्दछौ अन्तिममा एम्बुलेन्सका नम्बरको जानकारी गराउनतर्फ। जिल्ला अस्पताल रोल्पा 98 4 78 51 187, गजुल स्वास्थ्य चौकी 98 4 34 455, थबाङ स्वास्थ्य चौकी 98 2 29 47 412, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र 97 4 22 51 705, सुलिचोर प्राथमिक स्वास्थ्य केन्द्र 98 4 35 38 644, सुलिचोर सहकारी 98 6 68 30 440, लिबाङ सनिस्टारी उभा क्लब 98 4 78 89 721, रेड क्रस एम्बुलेन्स 98 6 86 02 728, सामुदायिक सेवा केन्द्र लिबाङ 100, माडी जलजला युवा क्लब 98 6 69 35 110, र अन्तिममा घरती गाउँ स्मृति अस्पताल 98 0 62 26 580 रहेको छ।

0: हजुर समादरणीय श्रोता मित्रहरू, आज पनि तपाईँहरूका माझमा रहेर हामीले कार्यक्रमको रूपरेखाको जानकारी, रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी, एम्बुलेन्सका नम्बरको जानकारी भने हामीले तपाईँहरूका माझमा हरेक दिन गराइराखेका हुन्छौ र आज पनि गराइसकेका छौ। कार्यक्रम सुन्दैनहुन्छ भने अवश्य पनि जानकारी पाइसक्नु भएको छ। हवस् त आदरणीय श्रोता मित्रहरू, अब भने हामी कार्यक्रममा सुनौलो बिहानी बाटो भने विदा भएर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। र सुन्दै गर्दा कस्तो लाग्यो त? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9846789888 र 9855758578 को लाइनबाट आएर चाहिँ सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिनुहोला भन्न चाहन्छु। कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव चाहिँ दिनुहोला। तपाईँको सल्लाह सुझाव अनुसार नै हामी अघि बढ्ने प्रयास गर्नेछौ भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म म बोलीका आवाजलाई तपाईँको घर घरमा झुन्डिएको रेडियो सेट इन्टरनेट अनलाइन सम्म पुर्याएर साथ दिनुभयो प्राविधिक मित्रलाई पनि विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रम
1: होइन कसलाई के भयो?
2: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
1: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
2: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
1: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
2: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
3: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो, सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ, घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
4: ओहो मदन, झुक्याउन नै पर्दैन नि, हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
3: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
4: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
0: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422-15-554 र 98-29-77-727। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रिड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98-260-61-415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
5: हना, यो डंगाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो। यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले?
6: अरे बाजे, के सोचिरहेको उभिएर?
5: यो कता हो यो डंगाली भाडा पसल?
6: ए बाजेलाई यो कुरो थाहै रहेनछ, यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ। जे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे।
5: हना हो रे बाबु, ओहो लौ थ्याङ्क्यु है थ्याङ्क्यु।
7: Ah! हाम्रा सेवाहरू
8: सम्पूर्ण तामा पित्तल फलाम आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुफत मूल्यमा पाइनुको साथै सुतली थोक तथा फुटकरमा पाइन्छ।
7: नोट जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ।
8: प्रोपराइटर मोहम्मद खालिक सम्पर्क नम्बर 98697100 95095013 र 98695446495।
7: नयाँ व्यवस्थापनको साथमा दंगाली भाडा पसल अब भोलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि।
9: ए साइला, घर त गजबकै बनाएछस् त, तर के हो, खालि घर ठुलो मात्रै बनाउने हो कि यसो घरलाई अलिक सुहाउँदो पनि बनाउने होस्?
10: बनाउने हो दाई, हजुरले चिन्ता नगर्नु न। चिन्ता त मलाई पो छ त, राम्रो ग्रिलको पसल नपाएर सबै काम रोकिएर हैरान भएको छ दाई।
9: तैले पनि त्यसको चिन्ता नगर, होलेरी बजाउनु।
11: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
12: टाइम चेक, इट्स 6 AM।
13: अहिले बिहानको ठिक 6 बजेको छ।
14: का विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
15: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारीख भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज तीजको दर खाने दिन।
16: काया कैरनका साथमा
17: किसान पाइप प्रोडक्ट्स प्राली,
16: राष्ट्रको शान किसान,
17: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
14: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
15: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै, गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
14: 72 भूकम्प यता प्राकृतिक विपदमा, झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
15: कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
14: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
15: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
18: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
19: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
18: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
19: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
18: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
19: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056421261, 596617,
18: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
20: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
21: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
1: साझा पृथ्वी साझा दायित्व
20: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक काली गण्डकीको तट मोक्षभूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
21: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ
20: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी
21: धरपझोङ घोषणा पत्र जारी गरौं जलवायु न्यायको नेतृत्व गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगढ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेशसभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगिरको 21-23 काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने 72 भूकम्प यता, प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खण्डका पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
2: तपाईको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्यूब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढ़ाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला। दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अंकमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रूपियाँ, पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अंक भयो, आज मोबाइलको स्क्रीनमा देखिने अंक भएको छ। रूप फेरियो तर आधार उइरह्यो विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
5: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै दुई तिहाई खाड़ी देश गएका थिए। 88,000 भन्दा बढ़ी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23,26,00,000,000 रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21,24,34,00,000,000 रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्ये कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23,00,000,000 रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिङपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी, ईरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
5: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किंग्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रूपियाँ रहेको छ।
4: अब केही खबर संक्षेपमा। देशका धेरैजसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड़ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
4: सार्वजनिक खरीदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरीद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरीद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरीद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
4: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
5: कांग्रेसमा खड़ा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
4: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्यपूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
5: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट। पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन। आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ती उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: पहिलो दुधमा भ्यौ त हाल्ने बलराम कमल गाउँले। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज सुनिराख्नुहोस् है ल।
1: ल घरमा सबै सामान सकेको छ, यी बुढालाई गाउँ डुल्न ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
2: के सकिया छ घरमा, तिमी आफै गएर लिए भएन र?
1: सबै सामान सकिया छ, छोरीलाई कपडा दुई चारवटा भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ, यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ, यी सबै काम म कहाँ गर्न सक्छु र?
2: या यो बुढी पनि त्यत्तिकै चिन्ता गर्छ, यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
1: ए हो र, यी सबै कामहरू
2: हो, हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
3: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
4: प्रोप्राइटर अब्दुल उहित जोगीसैला,
2: सम्पर्क 98097138334,
4: 98478682
2: र 98095006313।
5: घर आएपछि सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
6: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल, हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा, सम्पर्क मोबाइल नम्बर 97459924208 र 98632386376, रुन्टीगढी 7 बान्द्रे रोल्पा,
6: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
13: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 0825607634 र 0825601638।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: बिगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000।
3: टाइटल स्पोन्सर टिगो,
4: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सेक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अगरोज इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन फ्री,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क
10: डिस होम इन्टरनेट।
11: यति बेला हाम्रो बीचमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत चाहन्छु। गुड मर्निङ डाक्टर साहब।
12: एकदम गुड मर्निङ।
11: अब यो जेनजी विद्रोह आन्दोलनको पनि एक वर्ष पूरा भयो डाक्टर साहब, होइन? छ महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो, त्यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ। यसलाई फ्ल्यास ब्याक फर्केर हेर्दा त्यो काली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नु भएको छ?
12: हामीलाई तीन कालखण्डमा जोडौं। पहिलो कालखण्ड जेनजीको त्यो आन्दोलन, त्यसपछिको चाहिँ यो सुशीलाकारीको सरकार, सेकेन्ड कालखण्डमा इलेक्सन भएर बाल्न शाहको त्यो पहिलो कालखण्ड भने कसले दिए भन्दै सुनामी अगाडिको, यो यस्तो यो भयंकर सुनामी आयो, नदीको सुनामी अगाडिको र त्यसपछि अहिलेको कुरा। यसलाई तीन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रो चाहिँ एनालाइज गर्न सकिन्छ। तर जेएनजी को भनेर आएछ लम्तन्ने गयो भने के पनि भन्न सकिन्छ, किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ। जेएनजी पछि त इट वाज डिजास्टरै हो। जेएनजीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीलाकारीको गभर्मेन्ट जुन आयो उपलब्धि के पनि भएन, किनभने जेएनजीको 5 मुद्दा मात्र एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन। यतिसम्म कि नभनेको एड्रेस भयो र यतिसम्म कि सुशीलाकारीले भनिदिने नि मेरो एउटै काम हो इलेक्सन गराउने, जबकि जेएनजीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन। उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अलिक खत्तम पार र नम्बर 4 चाहिँ नि उनले भनेको थिए यो कार्यकारीतिर नम्बर 4 चाहिँ यो के भनेको चार कुरा थियो ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सुशीलाकारीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नआउन्जेलसम्म उनले भन्नुपर्छ जेएनजीको आन्दोलन र भगवानमाथि म शपथ खान्छु भन्न सक्दा रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरे मैले सबै दलहरूलाई मिलाएर परामर्श गरेर संविधान बचाउनलाई मैले गरिदिउँ भने

0: यतिसम्म कि नभनेको नै एड्रेस भयो र यतिसम्म कि सूचना कार्यालयले भनिदिने नि मेरो एउटै काम हो इलेक्सन गराउने, जबकि जेएनजीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन। उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अलिक खत्तम पार, र नम्बर फोर चाहिँ नि उनले भनेको थिए यो कार्यकारीतिर नम्बर फोर चाहिँ यो के भने चार कुरा थियो ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सूचना कार्यकारीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नआउन्जेलसम्म उनले भन्नुपर्थ्यो जेएनजीको आन्दोलन र भगवानमाथि म शपथ खान्छु भन्नु सर्छ। रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरे मैले सबै दलहरूलाई मिलाएको परामर्श गरेर संविधान बचाउने मैले गरिन्छु भन्दै त्यो संविधान उनले पुनर्लेखन नै भनेका थिए जेएनजीले त त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सूचना कार्यकारीले शपथ दिदिन् त्यही राति 12 बजे उनले गडबडी गरिन्। त्यसमा चाहिँ त्यो दिन चाहिँ सुदन गुरुङले गल्ती गरे, खुट्टामै ढोगेर आधिकारिकता दिए, सो द्याट वाज अ डिजास्टर नै भयो, किनभने जेएनजीको सम्बोधन नै भएन र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन, एक दुईजनाले फाइदा उठाए, बाँकी त अहिले विद्रोहमै छन् भनौँ न। अहिले
1: अब अहिले जेएनजी विद्रोहकै कुरा गर्दाखेरि जेएनजीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए, मन्त्री भए, होइन प्रधानमन्त्री पनि भए, सांसदहरू पनि भए, तर खास अहिले हेरिएका अनुहारहरू जेएनजी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब?
0: त्यसैले भन्छु नि लंका जित्ने हनुमान जस पनि ढेँडो भन्छन् नि, एकदम यो भाषा त्यहाँ एउटा सुदन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो, यतिसम्म कि बालन शाह पनि इन्भल्भ थिएन नि त, ऊ पनि खालि ब्याक टु ब्याकबाट पुछ मात्रै गरिरहेको थिएन त्यो बेलामा है। त्यसले त्यो बेलामा जे भयो, अब सुशील कार्की कहिले जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन्, यी खरेल सरेल यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए, अनि खुसु खुसु त्यहाँबाट त्यहाँ इलेक्सन गर्न गइहाले भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो निरज ढुङ्गाना, त्यो बम, त्यो निरज ढुङ्गाना, हाम्रो त्यो रक्षा बम जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम उनले भनेको पनि सुन्न छोडे र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडै पनि हाल्यो। ओके, अब तेस्रो आयो सरकार भयो, इलेक्सन भयो, यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन, त्यो गरेर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए, तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ यी पुराना दलले कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो। अब आएपछि आयो त के बालेश आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो बिरामी सानीको निगाहबाट, सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामीले त्यसरी सुरुदेखि भने बिल्कुल गलत छ, तर सुदन गुरुङले तुरन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए, उनले काम गर्न लागे गरे र हामीले एक प्रकार हामीले मन जिते। त बालन शाह त रवि यादव त्यो 3-4 महिना त बिल्कुलै रट नै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हामी भारतको मिथ्या चाहिँ भन्छन्, अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्यानकै आउँदैन। त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म, र बालन शाह टोटली जाने अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो। यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो। मैले त भन्ने गएको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो, त्यसले गर्दाखेरि धेरै फरक छ। तेस्रो कालखण्डमा गएर चाहिँ म देख्छु अहिले हुन त त्यत्रो सुनामी आयो, विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्मै छ भन्दाखेरि यिनीहरूलाई जुन चाहिँ अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई घण्टा कुरा गरे, ठोस कुरा गरेको थियो, कोही जम्बो उद्योगपतिहरूले आएदेखि 10-15-20 जना ल्याएदेखि हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरिकन चाहिँ परिणाम निश्चित गरेको कुरा चारजनालाई बस्दै गरेका छन्। महत्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भाषा अहिले बालन शाह अचानक चेन्ज भयो। यति होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो, बोलाउँदाखेरि नआउने, हेपेर बस्ने।

0: अहिले सडनली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ र म कहीँ जान्न पर्ने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो जान पर्यो र उसले राम्रैसँग जान खोजिरहेको छ किनभने जान पर्ने थियो सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो जानै पर्थ्यो जान हामीले हेरिरहेको छ यो क्या हो यो काया पलट कसरी भयो यो सुनेको छौँ काया पलट भन्ने कुरा बालन साहब कम्प्लिट काया पलट भयो हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त तर अनफोर्चुनेटली ठूलो चाहिँ नि मूल्य चुकाउनु पर्यो यतिको लागि त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस उनको मुद्दा जेएनजीको मुद्दा त भन्दिनँ यत्रो विध्वंस चाहिँ नि केही न कि अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ त्यसले पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ पैसा पनि त्यतै जान्छ म्यान पावर पनि त्यतै लाग्छ अब के गर्ने समस्या चाहिँ पाँच वर्षमा के निक्ल यो ठिक हुन्थ्यो दस वर्ष लाग्ला तर हेरौँ अब के हुन्छ र
1: डक्टर कुरा छ नि डक्टर साहब होइन निकै परिवर्तन पनि भइहाल्यो भन्नुभयो होइन कालखण्ड फेरियो पनि व्यक्तिहरू त फेरिए पनि तर एउटा हाम्रै छिमेकी मुलुक हाम्रै घर अगाडि भनौँ न होइन आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू राष्ट्रपतिहरू प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो होइन पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे तर अहिले भारतले टोटली डिस्याग्री गर्यो क्या भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो वा यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ सर?
0: भारतको अहिले त त्यो नहेर्नुहोस् हेर्नुहोस् गरेका कुरा हेर्नुहोस् अनि के गर्न सक्थ्यो छोड्नुहोस् भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्
1: मानवीयताको कुरा एउटा होइन
0: त्यही त मुखीको त्यही त होइन अहिले अहिले हामीलाई म हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन मलाई कुनै चित्त दुखेको छैन अहिले हो मलाई मात्र छैन यत्रो सुनामी मान्छे मर्दैछन् बाबा खान नपाएको छन् त्यहाँ पनि बसोबास छैन त्यहाँ त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएनौ भने उसलाई चाहिँ अहिले हेप्ने त्यो नचाहिने कुरो भयो नि हामीले त विचार गर्नु चाहिने कुरो पो बोल्नुपर्छ नचाहिने कुरो गर्नु हुँदैन अब ब्रिक्समा बोलाएन त बोलाएन हामीले के मतलब हो हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन फ्याङ्कली बताउँ चाइना र अमेरिका चाइना रसिया त्यो इरान छ त्यहाँ साउथ अफ्रिका छ त्यसले मुलुकमा हाम्रो गएर के गर्ने होइन त्यो खालि हाम्रो मानको खातिर मान चाहियो हो र हाम्रो त ठोस हाम्रो सहायता चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ चाइनाले पनि गरेको छ त भारतले गर्नुसम्म गरेको छ त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन हामीले के किन भयो त्यसरी हामी म त भनिदिनु भयो अहिले
1: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकी सङ्घका मित्रवत व्यवहारहरू सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
0: विचार गर्नुहोस् जुन भारतलाई बालन शाहले त्यस दोस्रो कालखण्डमा त्यसो म भन्दिनँ दोस्रो कालखण्डमा जुन त्यो जुन नचाहिने काम बालनले गर्दै गएको थिए भारतले पनि चिलाउनु छ चिलाए चाइनाले पनि खुसी पार्न सकेनन् र मोदीको दुई दुईचोटिको त्यत्रो हिंसा लत्याइदिएका थिए त्यति हुँदा हुँदै भारतले त्यो टेप्पै नमानिकन सोझे त्यत्रो चाहिने भने नि मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ सात आठ वर्षले टनका टन सामान ल्याएछ भन्छ मलाई त्यो उनले गर्न पर्थ्यो र हेपेकिला तर उनीहरूले आफ्नो बढोत्तर देखाए हामी ठुलो राष्ट्र हौ नेपालको लागि जनताको हामी गर्छौँ मान्य प्रधानमन्त्री के हामीले गर्छ हामी मतलब
1: ग्यास छैन साहब ग्यास छैन उपभोक्ताहरू लाइनमा छन् मन्त्री फेरिए तर ग्यासको संकट चाहिँ पूरा हुन सकेन
0: भने अब त्यो हाम्रो लोकल कुरा हो पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ केही खाडीकोले गर्दा के अल्टिमेटली भारतलाई धक्का पर्छ भारतलाई धक्का परेपछि हाम्रो धक्का पछि नपरि छाड्दैन अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ बदमासी भएको छ अब त्यो त अचम्म लाग्छ यो अघिल्लो यादव गौरी यादवले सबैलाई गाली गरेन पाता कसो व्यापारीहरूलाई भनिन् तर उनी हट्ने बित्तिकै अर्को मध्ये आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास सिलिन्डर सरकार निकाल्न सक्यो नि त यसो मतलब उनको लाइनमा पनि त्यो किन भएन किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा मिलो मिलो भन्दा आखिरमा कमिसन सबले खाने हुन् दोष दिने कर्मचारीलाई तर आफूले चाहिँ त्यो के निकाल्न सकिन्छ भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो कहाँ धेरै काँडा बजाइ भएको छ तर गौरी कार्कीलाई गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गरेर भनेको थियो नि त एक जमानामा त भनेदेखि त्यस्तो व्यक्ति थिइन् अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोले कि भन्नुहोस् त मलाई त्यस्तो भन्न पाइन्छ भने यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्यो यहाँ त कस्तो चल्नु भएको छ भने एउटा कुनै मारवाडी कहीँ अलिकति गडबडी गर्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भएर चाहिँ दुर्गा प्रसाद गाह्रो गरेर त्यो गर्न पाइन्छ यो त नचाहिने कुरा हो नि यस्तो चाहिँ गरेर सारा समूहले चाहिँ माने एकदम जनताको नजरमा गिराउने कुरा गर्नु हुँदैन नि त्यसले गौरी यादवजी गरेको थिइन् उनलाई उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो बालेले हटाउने डेफिनेट हटाउँथे तर लकिली राजीनामा दिन बालेले हटाउनु परेन तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ तर म भन्छु सरकारले तिमी ग्यास दिन सक्थ्यौ मलाई थाहा छ तर तिमी कमसे कम बिजुलीकै चुलो सस्तो भावमा बिक्देऊ स्टुडेन्ट नागरिक धेरै दुःख भएको छ आम नागरिक दुःख भएको छ र बिजुली त्यो घर ती तल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न हाम्रै यहाँ उत्पादन गर्ने फ्रिजी बिजुली पनि हाम्रै मान्छे भात पकाउनु नपाउनु भने त मारेन भने त्यो गर्न पर्यो अब अलिक होमवर्क गरे चाहिँ गर्न पर्यो माने घर घरमा पनि खाएर आएको भन्न सकिँदैन तर यति यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पर्यो नि
1: नगर्ने जाँदा जाँदै डक्टर साहब अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन् कोही संसदमा छन् कोही सरकारमा छन् होइन अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बहस सिर्जित भएको छ तपाईँ के भन्नुहुन्छ
0: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन् म त्यो माइती ग्रह मण्डलामा त्यो दिन म गएको छु र मैले देखाएको छु कस्ता कस्ता स्टुडेन्ट बिचारू कलेजको ब्याग बोकेका छन् युनिफर्म लगाएका छन् हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन् त्यस्तो गरेको होइनन् म्याक्सिमम लुटपुट व्यक्ति लुटेर गुण्डा फटाहाले गरेका हुन् त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन् यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुटपाटै गरेको त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समातेछ भने त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन पूरा कारवाही गर्नुपर्छ तर स्टुडेन्टहरू छन् युवाहरू बिल्कुल चाहिँ छन् भनेदेखि त्यस्तोको चाहिँ राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ किनभने तिनको धेरै दोष छैन तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यस्तो चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्ने चाहिँ मिल्दैन छोड्ने मिल्दैन
1: अब नेपाली कंग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ कंग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन् तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र
0: विश्लेषण एउटा कुरा भन्नु हो कंग्रेसमा भन्नु त्यो भन्न मिल्दैन अहिले कंग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कंग्रेस जो आधिकारिक हो सुप्रिम कोर्टले आधिकारिक मानेको छ इलेक्सन कमिसनले आधिकारिक मानेको छ अहिले अहिले अहिले उनीहरूले पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पाएपछि यो अर्को त यो इतर कंग्रेस बीपीको सिद्धान्त लत्याउने कंग्रेस हो जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ अब भाइ कम्युनिस्ट भइसक्यो दाई कम्युनिस्ट भइसक्यो छ यो त्यो कंग्रेस हो त्यसलाई अहिले कसै कंग्रेस भन्दैन अब अहिले त यिनीहरूले चाहिँ यो कंग्रेस जुन छ कंग्रेस एउटै छ त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ भन्न मिल्दैन अस्ति मात्रै सुप्रिम कोर्टमा गए होइन देउवा पुगे होइन देउवा त्यो भगुवा 5 महिना बाहिर बस्छ त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ अहिले आए चाहिँ आएर सोझ्यो जाने सक्रिय राजनीति गर्न त्यो भित्र पस्छ जाने अदालतमा गएर चाहिँ मुद्दा हाल्छ त्यस्तो त्यस्तो फटाहरू यिनीहरू 5-5 वर्ष 5-5 चोटि प्रधानमन्त्री भए देशलाई डुबाउनुसम्म डुबाए त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बीपीलाई बिर्से आफ्नो बाउलाई बिर्से
1: तपाईँ त बीपी कोइरालासँग पनि नजिक हुनुहुन्छ डाक्टर साहब अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ
0: चौपट मैले त अहिले मात्र होइन मैले बारमा चाहिँ शेखर कोइराले चाहिँ साँच्चैकै बीपीको सिद्धान्त बोकेर बस्यो देउवासँग लड्यो पनि इलेक्सन पनि लड्यो कति राम्रो हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कंग्रेसको बीपीको सिद्धान्त गणेश मानको सिद्धान्त भट्टराई सद्धान्त सिद्धान्त लिएर बसेर भनेका थियौँ आखिरमा किन हो किन अल्टिमेटली यो आधा 100 मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा 100 मिटर बाँकी हुँदाखेरि शेखर ट्याक्ट पर्लक्क चाहिँ देउवातिर गइदिए त्यो शेखरको ठूलो पोलिटिकल मिस्टेक भयो उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो उसले गएन के बुद्धि भ्रष्ट भयो थाहा छैन तर शशाङले त कहिले पनि यो 5-6 वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन म कतिले भनी के हो यो शशाङ्क के भा देउवाको खुट्टा चाट्दै चाट हिँड्दा भा भन्थे म नभन्थे अहिले झन् उता संयोजक भएर बसिरहेको छ सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला सिद्धान्त तिमी बिपीको बोकेका छैनौ अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्क धिक्कार नै हुन्छ त्यो पक्का शेखरले लास्टमा गएर गल्ती गरेछ उनीहरू गल्ती सच्याउन सक्यो भने राम्रो हुन्छ
1: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: थ्याङ्क यू भेरी मच
1: हुनुहुन्थ्यो डाक्टर सुन्दरबारी दीक्षित नागरिकको आजले श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौ छोटो विश्राम
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ
3: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन् अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन् बुढालाई भने मतलबै छैन
4: टेन्सन नगर्न बुढी सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा ग्रासी चुलेची खुर्पा आँची डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने पैसीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ
3: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय धिक मोबाइल नम्बर 9846555452
5: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा के भयो
6: ए मिरा पो त्यस्तो केही होइन
5: त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए
6: अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि सबै समस्याको समाधान एकै ठाउँमा
7: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
9: डाक्टरद्वारा उपचार हुने रोगहरू
8: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने टर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
9: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
10: बिरामी चेक जाँच हुने मिति असोज 4 गते आइतबार र 5 गते सोमबार बेलुकासम्म
11: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको
12: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्याउता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज सुनिराख्नुहोस् है ल
13: होइन हो रोशन सुनको भाव पनि साह्रै महँगो भयो सुन किन्न सकिला जस्तो पनि छैन घरमा बुढी गना लगाउने भनेर हैरान छ घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन
14: ओहो मदन झुक्याउन नै पर्दैन नि हेर्दा सुनभन्दा कम छैन हराईमा डर छैन भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सधैँ दिनु न
13: सही हो रोशन तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त,
14: त्यसको लागि पनि
15: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
16: टाइम चेक, इट्स 7 AM,
17: अहिले बिहानको ठीक 7 बजेको छ।

0: सभ्य तथा सुरक्षित समाजका लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज
1: 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
1: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सादाकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाचाहिँ आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाणीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलीबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 28 गते, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 13 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु। आज आइतबार रहेको छ, भाद्र शुक्ल पक्ष तिथि रहेको छ, आज द्वितीय तिथि रहेको छ। आज विशेष गरी र विशेष गरी आज 28 गते, विशेष गरी भदौ महिनाको आज 28 गते पनि रहेको छ। र आज 28 गते आइतबारको दिन द्वितीय तिथि विशेष गरी 3:46 यानि कि बिहानको 7:19 रहनेछ। नक्षत्रमा रहेको छ हस्ता नक्षत्र, 21:44 रहेको छ। योगमा रहेको छ आज विशेष गरी शुभ योग रहेको छ, 25:49। करणमा रहेको छ कौलवाह करण रहेको छ, बिहानको 7:19। तदुपरान्त तैतिलक करण रहनेछ, तैतिलक करण रहनेछ 33:40 रहनेछ। चन्द्रमा आज कन्या राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी आज सिंह राशिमा, आनन्दादि योगमा आज मानस योग रहेको छ। आज बिहान सूर्योदय 5:48 भयो भने सन सूर्यास्त 6:09 हुनेछ। आजको दिनमा घड़ी 12:21 रहनेछ। दिन विशेष रहेको छ आज। आज तीजको दर खाने दिन, विशेष गरी सामवेदीहरूको उपकर्म भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज तीजको दर खाने दिन असाध्यै पवित्र दिन रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ।
यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भनी गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भनी गर्नेछु। आजको कालबेलाको समय रहेको छ, विशेष गरी आजको कालबेलाको समय रहेको छ बिहानको 11:59:33 दिउँसोको 1:32:24 आज कालबेला। आजको लाभ बेलाको समय रहेको छ बिहानको 8:53:50 बिहानको 10:26:41 आज लाभ बेला रहेको छ। आजको शुभ बेला रहेको छ दिउँसोको 1:32:25 दिउँसोको 3:05:15 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र विशेष गरी ग्रह गोचरको विषयमा जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी ग्रह गोचर यानि कि आज सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य सिंह राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि, कन्या राशि, हस्ताको तेस्रो चरण नाम आउँछ, तीन धर्के अणबाट नाम आउँछ, आदिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भन्ने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन काममा केही चुनौतीहरू देखिँदै जानेछन्। सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार र सुरक्षा गर्न जुट्नुपर्नेछ। काम अड्किनाले उद्देश्यमा पुग्न समय लाग्नेछ। फजुर खर्चका साथै ठगीमा परिनियोग भएकाले अलि होसियार रहनुहोला। सावधानीले उपलब्धि जोगाउँदै लाभ लिन पनि सकिने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन समय लागे पनि निर्णायक कार्य गर्ने समय रहेको छ। पहिलेका उल्झन समाप्त हुनाले रोकियो काम थालनी गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य नजिक पुग्न सकिन्छ। पेसा व्यापार व्यवसायमा केही लगानी र पूर्वाधार तयार पार्ने समय रहेको छ। समथा दर्शाउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा पनि गुरूजनको मार्गदर्शन प्राप्त हुने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अवसरले पछ्याउन नसक्दा व्यवहारमा पछि परिन्छ। विश्वमा बोल्ने बानीले गोपनीयताहरू भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अर्को व्यवहारले शंका उब्जाए पनि परिवारजनसँगको साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने खालको योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन दाजुभाइमा असमझदारी बढ्न सक्छ। जिम्मेवारी थपे पनि सहयोगहरू पछि हट्नाले विशेष गरी बढ़ी मेहनत गर्नुपर्ने समय रहेको छ। प्रतिस्पर्धीहरूले अवोध पुर्याउन सक्छन्। नयाँ काम थाल्न उपयुक्त साइट पर्खाउँदा राम्रो हुनेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ। तर सोचेको नामदाम उनाम नउठ्न सक्छ। आफ्नो लाभांशमाथि अरूले दावी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन काम बन्नाले मनका आमदामी भित्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नामदाम इनाम प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। कला गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जानेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन समेत आउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन हुँदै जानेछन्। नामदाम इनाम कमाउने बेला रहेको छ। रमाइलो जम्मकवि स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफको काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जाँदैछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहारले उत्साह जगाउँदैछन्। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग आफन्तजनसँग पनि भेटघाट हुने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी अवसरको खोजीमा केही दौड़धूप गर्नु पर्ला। घर खर्च बढ्नुका साथै अर्थ अभावले सतर्ने हुँदा अलि होसियारको साथ काममा जुट्नु पर्ला। आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गएको खर्च व्यर्थ हुने हुँदा सजग रहनु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन काम बने पनि प्रतिफल हात पार्न समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आमदामीको विभिन्न स्रोत देखे पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। पछिको लागि गरिएको मेहनत लगानीले फाइदा दिलाउनेछ। व्यापार साझेदारी र सटापटामा लाभ मिल्नेछ। सञ्चित धन खर्च गर्नु परे पनि प्रत्याशित नतिजाले उत्साह समेत जगाउने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि विश्वमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मेहनत गर्दा काम प्रारम्भ हुनेछ, तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ। सहयोगहरूबाट गोपनीयता बाहिरिन सक्छ। मेहनतले व्यावसायिक चुनौती पन्छाउन सकिन्छ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्द जाँदैछन्। स्वास्थ्यका लागि नजिकिनेहरूबाट सजग रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन धर्ममा श्रद्धा परोपकार मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनले हर्ष बन्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या चुनौती समाप्त हुँदै जाँदैछन्। नामदाम इनाम हात लागि हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन कामको चाप बढ्दै जानेछन् भने शारीरिक कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकेला। सामान्य काममा धन र श्रम खर्च गर्नुपर्ला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पार्न सक्छ। सहयोगीहरू पछि हट्दै जानेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउँदै अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार व्यवसायले यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइट तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष सम्बन्ध तथा

0: समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, मोबाइल नम्बर 9823 र 9056-75-223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तको

0: सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने मैले तपाईँलाई विशेष गरी जानकारी भने हामीले तपाईँलाई प्राप्त गर्ने गराउनेछौँ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने गराउनेछु। त्यो भएर तपाईँले कुनै पनि जिज्ञासा रहेका छन् भने निर्धक्क भएर तपाईँले हामीसँग सहकार्य भने गर्न सक्नुहुन्छ। फोन गर्दा तपाईँले विशेष ख्याल गर्नुहोस्, कसैको पनि विषयमा हेर्न मिल्छ। श्रीमान र श्रीमतीको विषयमा ग्रह दशा कस्तो छ, मेलमिलाप कस्तो छ, केही समस्याहरू आएका छन् भने श्रीमान र श्रीमती दुवैजनाको जन्ममिति र जन्म समय पनि चाहिन्छ। अहिलेको लागि चाहिँ कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गर्छु म उहाँलाई। काँडाको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: नमस्कार।
0: केसरी डाङ्गी त्रिवेणी गाउँपालिका रोल्पा जिल्लाबाट केसरी डाङ्गीजी बोल्दै हुनुहुन्छ।
1: हजुर।
0: कार्यक्रम कतिको सुनिन्छ रोल्पातिर?
1: सुनिन्छ हजुर,
0: सुनिन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मसँगको जुम्लिया दादाको बारेमा।
0: जुम्लिया दादाको बारेमा, जन्ममिति भन्नुहोस् त कति हो?
1: 2069 साल, 4 महिना 30 गतेको दिन।
0: चारको महिना 30 गतेको दिन, समय भन्नु
1: साँझ 6 बजेतिर।
0: साँझको 6 बजेतिर हो
1: हजुर।
0: 2069 साल साउन महिनाको 30 गते मंगलबार हो
1: हजुर, हो
0: साँझको 6 बजेतिर जन्म। ल सुन्नुहोस् है, श्रीगणेशमा श्रीमती रामानुजायमा 2069 भाद्र कृष्ण पक्षको मंगलबार द्वादशी तिथिमा जन्म, राशि मिथुन राशि है। अनि पुनर्वसु नक्षत्रको प्रथम चरण नाम आउँदो रहेछ, दादाको केशर कुमार नाम आउँदोरहेछ, केशव भन्ने नाम आउँछ है।
1: हो सर, के सबै हो
0: हजुर। आदिनाडी देवगण परेको छ, घातकमा परेको छ तिथिहरू। द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक भनेर लेखिया छ। अनि त्यसपछि कालो सर्प एक परेको छ, पेटमा समस्या, पढाइमा मन नजाने, अलि छिटो रिसाउने स्वभावको पनि देखिन्छ। अनि पानी अलि धेरै पिउनुपर्छ, पढाइमा मन नजाने, अल्छी लाग्ने पर्न, दिमाग असाध्य राम्रो टाठो पनि देखिन्छ, अलि छिट्टो रिसाउने स्वभावको पनि देखिन्छ यहाँबाट हेर्दा है। अनि त्यसपछि 69 साल भन्नुभएको छ, अहिले ग्रह शनि भन्ने ग्रह, अर्को भद्रिका भन्ने ग्रह चलेको छ। अहिले ग्रह त धेरै राम्रो ग्रह छैन, ग्रह बिग्रिएको छ, दशाको शान्ति गर्नुपर्छ भन्नुहोला। अनि त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन भनेको दादाको लागि चाहिँ शनिको शान्ति गर्नुपर्छ। अहिले साथीको सङ्गतहरू राम्रो नहुने, मन विचार राम्रो नआउने भन्ने कुरा देखिन्छ। कति क्लासमा पढ्दै हुन्छ दादा?
1: 9मा
0: पढ्दै हुनुहुन्छ। अब पढाइमा अलिकति ध्यान दिनुपर्छ, एसएलसी दिने बेला भयो, एसएलसीमा नम्बर थोरै आउन सक्छ, नम्बर थोरै आयो भने फेरि राम्रो विषय लिएर पढ्न पनि पाइँदैन हो कि होइन? तपाईँ कति क्लासमा पढ्नुहुन्छ? तपाईँ
1: म पनि 9 कक्षामा पढ्छु।
0: 9 कक्षामा कसको पढाइ धेरै राम्रो छ, दादाको कि तपाईँको?
1: मेरो।
0: तपाईँको है, दादा पढ्न खोज्नुहुन्न हो कि होइन?

0: अनि त्यसरी त राम्रो हुँदैन, पढाइमा चाहिँ अलिकति मजाले मन लाएर पढ्नुपर्छ। आठबाट नौमा जाँदाखेरि कति नम्बर आयो दादाको?
1: दादाको 2 पोइन्ट कति आयो खै थाहा भएन।
0: जम्मा तपाईँको कति आयो?
1: 3.18।
0: एक आठ, राम्रो हो, यतिको त ठिकै छ होइन।
1: अब मेरो पनि हेरिदिनुहोस् न है।
0: एकजनाको मात्र हेर्न मिल्छ नानी एकपटकमा?
1: म पनि 7:30 बजेतिर के हो कि,
0: त्यही त एकजनाको मात्र हेर्न मिल्छ क्या एकपटकमा।
1: अनि भविष्यमा के गर्नु दादा राम्रो हुन्छ त दादाले?
0: दादाको लागि सरकारी जागिर एकदम धेरै राम्रो छ, आर्मी पुलिसमा भर्ती हुनको लागि अहिलेदेखि तयारी गर्दा राम्रो हुन्छ दादाको लागि, वैदेशिक यात्राहरू पनि राम्रै हुन्छ, पढाइमा नराम्रो, अरू सबै थोक राम्रो दादाको।
1: ए हामी जुम ल्या हो कि हाम्रो पनि मेरो पनि हेरिदिनु न है।
0: तपाईँको के हेर्नु ल भन्नु त?
1: मेरो पढाइ लेखाइ गरदशा।
0: तपाईँको पढाइ लेखाइ गरदशा हेर्ने, कति बजी जन्मिनु भएको तपाईँ चाहिँ?
1: 7:30 बजेतिर।
0: हो यति धेरै फरक पर्यो र? 7:30 बजे बेलुका होइन?
1: हजुर।
0: ल सुन्नुहोस् है त कस्तो रहेछ तपाईँको जुम्मेकोबाट हेरिदिएको है।
1: हुन्छ।
0: तपाईँको 69 साल भाद्र कृष्ण पक्षको मंगलबार त्यही भइहाल्यो, के तपाईँको मिथुन राशि नाम तपाईँको पनि त्यही आउँदो रहेछ, केशर कुमारी नाम आउँदो रहेछ।
1: केशरी हो सर।
0: हजुर केशरी आउँदो रहेछ। आदिनाडी देवगुण पर्दो रहेछ तपाईँको, माङ्गलिक पर्नुभयो क्या तपाईँ फेरि है। बाबाको र मम्मीको ग्रह मिल्दैन नि हो कि होइन? अब तपाईँको पनि तपाईँको श्रीमानसँग ग्रह नमिल्ने, प्रेम हुने, प्रेम गरेर बिहा गर्नुभयो भने त्यति धेरै राम्रो पनि हुँदैन, सिकोरो अलिक जिद्दी अलिक घमण्डी खालको हुने है, हो त्यस्तो ग्रह दशाहरू परेको छ तपाईँको। मोबाइलहरू नचलाउनु, तपाईँले मोबाइल किन्नु भएको छ? किन्नु भएको छैन तपाईँले आफ्नो?
1: किनेको छैन।
0: हो मोबाइल नकिन्नुहोस्, मोबाइल नचलाउनुहोस् है, 20 वर्ष कटेपछि मात्रै मोबाइल चलाउने, अहिले मोबाइल चलाउनु भयो भने ग्रह बिग्रिहाल्छ तपाईँको है।
1: हुन्छ
0: त्यो गर्नु। पढाइ लेखाइमा तपाईँको बृहस्पति र केतु सँगै आएर बसेको छ, मोबाइल चलाउनु भयो भने पढाइ तपाईँको बिग्रिन्छ, पढाइ रोकिन्छ होइन, यस्तो छ। सरकारी जागिर खाने ग्रह छन्, शत्रु धेरै छन्, कुरा काट्ने मान्छे धेरै छन् तपाईँका, त्यो भएर अलिकति सावधान हुनुहोस्। देवगणमा पर्नु भएको छ, मन कमलो छ, कसैलाई दुःख परेको देख्न सक्नुहुन्न, तपाईँको मन चाहिँ कमल भएको देखिन्छ यहाँबाट हेर्दा, अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रह राम्रै छ है।
1: अनि दिदी बहिनी बुवा आमासँगको सम्बन्ध चाहिँ कस्तो छ?
0: दिदी बहिनी दाजुभाइसँगको सम्बन्धहरू ठिकै छ, त्यस्तो नराम्रो छैन, राम्रो छ।
1: मैले कुन विषय पढ्दा ठिक हुन्छ त गुरु?
0: तपाईँले साइन्स विषय लिएर पढ्नु, म्यानेजमेन्ट लिएर पढ्नु, होटल म्यानेजमेन्ट लिएर पढ्नु, कमर्स लिएर पढ्नु, कुन विषय लिएर पढ्न सक्नुहुन्छ? अलि जोरदारसँग पढ्नु भयो भने साइन्सहरू लिएर नि पढ्नु है।
1: म्याथ विषय लिँदा कस्तो हुन्छ?
0: म्याथ पनि हुन्छ, म्याथमेटिक्स पनि हुन्छ तपाईँको लागि, ग्रहहरू ठिक छ, राम्रा छन्। अब तपाईँले माङ्गलिक तपाईँ हुनुहुन्छ, यो नराम्रो हो, यसको लागि के गर्नुपर्छ भन्दा मंगलबारको दिन चाहिँ व्रत बस्ने, गणेशजीको पूजा गर्ने, माङ्गलिकको रत्न कवच पाउँछ, अलिक पछि लगाउँदा पनि हुन्छ, माङ्गलिकको रत्न कवच धारण गर्ने होइन। यति कुरा के बुझ्नुहोस् भने तपाईँले लभ गर्नु भएन, केटा मान्छेसँग नजिक हुनुभयो भने ग्रह बिग्रिन्छ तपाईँको, त किनकि तपाईँ माङ्गलिक हुनुहुन्छ, यसले तपाईँले पछि भविष्यमा पछुतो हुन्छ, फेरि ओहो बर्बाद भएछ भन्ने हुन्छ होइन। पढाइमा मैले ध्यान दिनछु, मैले त्यो बेला मेरो मन बिग्रिएछ, दुःख पाइयो, अहिले त्यो बेलामा राम्रोसँग पढेको थियो भने राम्रो हुन्थ्यो मलाई भन्ने हुन्छ क्या, बुझ्नुभयो? तपाईँलाई तपाईँ चाहिँ अलिकति मन बिग्रियो भने मलाई गुरुले यस्तो भन्नुहुन्थ्यो, यो भन् यो यस्तो मन बिगार्ने बित्तिकै मेरो ग्रह बिग्रिन्छ भन्नुभएको छ, मैले मन बिगार्नु हुँदैन, मैले पढाइमा मात्रै फोकस गर्नुपर्छ होइन, त्यो कुरा तपाईँले भन्नु पर्यो मनमा भन्ने, त्यो कुरा चाहिँ है, केटा मान्छेबाट अलिक टाढा रहनुपर्छ, अहिले केटा साथी पाउँदिनँ मैले, पाउने बेला भएको छैन, 20 पछि विवाह गर्छु अनि त्यसपछि राम्रो हुन्छ, मलाई सुख हुन्छ, श्रीमान पनि राम्रो माया गर्ने श्रीमान पाउँछु मैले भन्ने मनमा राख्नु पर्यो है।
1: हुन्छ। अनि माङ्गलिक दोषको लागि मंगलबार व्रत बसी हुन्छ नि गुरु?
0: हो मंगलबार व्रत बस्ने, गणेश चौथी मंगल चौथीको पूजा लाउने अथवा व्रत बस्ने त्यसको है, त्यति गर्नु, अरू केही पनि गर्नु पर्दैन तपाईँले, ठिक छ, ग्रह राम्रो छ।
1: अनि दादाको चाहिँ कुन विषय पढ्दा राम्रो हुन्छ त्यसलाई?
0: दादाको पनि त्यही हो, साइन्स म्याथमेटिक्स यस्तै यस्तै हो, दादाको पढाइमा मन छैन क्या नानी तिम्रो जस्तो, अलिक छिटो रिसाउने हो तिमी भन्दा पनि दादा हो कि होइन?
1: पहिला दादा फर्स्ट आउँथ्यो, अहिले त केही आउनु,
0: त्यही ग्रह लाग्यो।

0: यसरी ग्रह लागेर त्यस्तो भएको हो नि त, ग्रह लागेपछि त्यस्तो भइहाल्छ के नानी, बुझ्यौ नि? त्यो भएर ग्रह लाग्न दिनु, ग्रहले जित्यो दादालाई चाहिँ, ग्रहले जित्यो, अब तिमीलाई ग्रहले जित्न खोज्दैछ, मन बिगार्दैछ हो, त्यो ग्रहलाई तिमीले जित्नु पर्यो। त्यो जित्नको लागि के गर्नुपर्छ भन्दा, मनमा केही कुराहरू आयो मनमा, पढाइभन्दा अरू कुराहरू आयो मनमा भने, यो हुन्न मैले गर्नलाई, यो ग्रहले जित्यो भने मलाई पनि खत्तम बनाउँछ ग्रहले भन्नु पर्यो क्या। तपाईँ ग्रहलाई जित्न दिनै हुन्न, ग्रह भनेको शत्रु हो, नराम्रा ग्रह भनेका चाहिँ हाम्रो शत्रुलाई जित्न दिनु हुँदैन, हराउनु पर्छ उसलाई, हो कि होइन? हो, अब तपाईँले जित्न सक्नुहुन्छ सक्नुहुन्न भन्ने कुराहरू हो। तपाईँले जित्न सक्नुभयो भने तपाईँको ग्रह एकदम बलियो, राम्रो वयस भयो, भविष्य राम्रो, पढाइ राम्रो हुन्छ, जागिर राम्रै खान पाइन्छ, होइन? पढाइमा तपाईँले चाहिँ ग्रहलाई जित्न सक्नु भएन भने पढाइ बिग्रिन्छ, पछि गएर उही भात तरकारी पकाउने, घरको काम गर्ने, बस्ने हो फेरि। नपढे मान्छे त अरू काम गर्न सकिँदैन, हो कि होइन? त्यही भएर यसमा तपाईँले विशेष ख्याल गर्नुपर्छ है।
1: हुन्छ, अनि मलाई बढी रिस उठ्छ के कारणले होला?
0: हजुर,
1: मलाई अलि छिट्टै रिस उठ्छ कि के कारणले होला?
0: होइन, रिस उठ्दैन, माङ्गलिक हुनुहुन्छ त्यही भएर त्यस्तो भएको, एकैछिन हो तपाईँको रिस, त्यस्तो धेरै हुँदैन, तपाईँलाई धेरै रिस उठिरहँदैन, एकैछिन उठ्छ त्यसपछि सेल आउँछ, हो कि होइन? हो, त्यही भएर जित्नु पर्यो, त्यही हो ग्रह लाग्नु भनेको, सुरु भयो नि त ग्रह लाग्नलाई, बुझ्नुभयो? ग्रह लाग्न तपाईँले अस्ति असारको 15-16 सुरु भएको ग्रह लाग्नलाई, अब यो ग्रह 21 छ, 21 वर्षसम्म छ। यो बिचमा तपाईँको ग्रह जित्नु भयो भने तपाईँलाई राम्रो हुनुभयो, जित्नु भएन भने तपाईँलाई ग्रहले खतम बनाउँछ, बर्बाद बनाउँछ फेरि, त्यो चाहिँ तपाईँको हातको कुरा हो है। हुन्छ नानीलाई फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नलाई।
1: हुन्छ,
0: उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी आफ्नो र आफ्नो भाइको विषयमा हेराउनु, दादाको विषयमा, किनकि जुम्लेको नानीहरूको होइन, मैले हेरिदिइहाले, जुम्लेको नानीहरूलाई छुटाउनु पनि हुँदैन भन्छन् क्या, त्यही भएर पहिला पहिला कपडा पनि एकै थरीका लगाइदिन्थे क्या जुम्लेकालाई, हो कि होइन भन्नुहोस् त? त्यही भएर मैले हेरिदिएको, नभए कार्यक्रममा एकपटकमा एकजनाको भन्दा हेर्न मिल्दैन है। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला, कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पाबाट।
0: रोल्पा जिल्ला कुन ठाउँबाट? रोल्पाको
1: रुन्टीगढीनाउबाट।
0: शुभ नाम, तपाईँको नाम भन्नुहोस् त।
1: पार्वती
0: नेपाली बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो आफ्नो विषयमा हेर्न चाहन्छु।
0: जन्ममिति भन्नुहोस् त, तपाईँ कति हो?
1: 2055 चाहिँ।
0: 2055
1: के अरे, फागुन जाने माघ लाग्नेमा सन्त दिन घुम्दो गुरुबा, 31 लाख 30 लाख्यो।
0: होइन, गते भनेर त हुँदैन, के अरे मसान्त भनेर हुँदैन, गते भन्नुपर्छ, कति गते हो, के बार हो भन्नुपर्छ, बार र गते भन्नुपर्छ।
1: 30 गते होला गुरुबा,
0: फागुनको 30 गते।
1: हजुर,
0: फागुनको, फागुन जाने अनि
1: माघ लाग्ने,
0: पुष जाने माघ लाग्ने भनौँ न, पुष अनि माघ अनि फागुन अनि चैत पो हो त।
1: अरे माघ नै के, माघ जाने फागुन लाग्नेको,
0: ए हो, माघ जाने फागुन लाग्ने 30 गते, के बार पर्छ 30 गते?
1: खै मङ्गलबार भन्नुहुन्थ्यो र आमाले, हो कि नै?
0: होइन नि, त्यसरी त हेर्न मिल्ने नानी, त्यसरी हेर्न मिल्दैन,
1: मिल्दैन नि,
0: मिल्दैन नि, त्यसरी हेर्न त बर्बाद भयो।
1: अनि छोरीको बारेमा हेरिदिनु न गुरुबा, त्यस्तो भाइ
0: छोरीको बारेमा हेरिदिन्छु, तपाईँको बारेमा मेसेन्जरमा मेसेज गर्नु, के बार रहेछ गुरु, मसान्त कति कति रहेछ हेरिदिनु भन्नुभयो, म दिउँसो चाहिँ हेरिदिन्छु है।
1: ल ल,
0: छोरीको जन्मविधि भन्नुहोस् त, कति हो?
1: 2080 साल।
0: 80,
1: अनि के अरे वैशाखको 20 गते, 21 गते दिन।
0: समय कति बजे हो?
1: 2:55
0: राति कि बिहान?
1: रातिको,
0: रातिको 2:55
1: हजुर,
0: भनेको 20 गतेको राति उजालो भएको 21 गते हो।
1: हजुर, ऊ के अरे बिहिबार दिन राति उज्यालो हुँदा शुक्रबार पऱ्यो।
0: त्यसरी त हुँदैन नि त नानी, बिहिबारको राति 20

0: दुई बजेर पचपन्नमा भनेको 20 गतेको राति उजालो भएको 21 गते हो
1: हजुर के अरे बिहिबार दिन राति उजालो हुँदा शुक्रबार पऱ्यो
0: त्यसरी त हुँदैन नि त नानी बिहिबारको राति 20 गते बिहिबार होइन नि त
1: 21 गते होला गुरुबार त्यस्तो भयो 21 गते राति
0: तपाईँलाई 80 सालको बच्चाको पनि कति गते राति कति गते बिहानै थाहा छैन के गर्ने मैले
1: 21 गतेको राति अनि 2:55 मिनट उज्यालो हुँदा 22 गते हो क्या गुरुबार
0: 22 गते के बार पर्छ
1: शुक्रबार हो क्या
0: त्यसरी हो क्या भन्नुहुन्छ त आफ्नो छोराछोरीको बारेमा
1: हो शुक्रबारै हो कि बिहिबार दिन राति हो शुक्रबार दिन उज्यालो भएपछि घर आयो मामुले हस्पिटलबाट
0: त्यही त नि कन्फर्म हस्पिटलको कार्ड छ कि छैन तपाईँसँग त्यो खोजेर चिन्ह बनाइहाल्नु तुरुन्तै नभए पछि गएर लथालिङ्ग हुन्छ फेरि बुझ्नुभयो 2080 साल वैशाख शुक्ल पक्ष वैशाख पर्छ फेरि तपाईँको बुझ्नुभयो नि तपाईँले के महिना भन्नुभएको वैशाख शुक्ल पक्षको बिहिबारको राति उजालो भएको शुक्रबार हेरेको छु मैले 21 गतेको राति उजालो भएको 22 गतेको हेरेको छु है मैले
1: हजुर
0: पूर्णिमा तिथिमा जन्म तुला राशि पर्छ नाम आउँछ रूपा भन्ने नाम आउँछ
1: हजुर बाहुनले के भन्नुभएको थियो रूपा तुला राशि पर्छ भन्नुहुन्थ्यो
0: हजुर अन्तरणी देवगण परेछ एउटा चिन्ह बनाउनु है बनाइदिइहाल्नु ढिला नगर्नु चिन्ह बनाउन घातक तिथिहरू परेको छ चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन भन्ने राशि घातक छ चन्द्रमालाई ग्रहण लगाएको छ अनि सूर्य ग्रहण र अनि ग्रहण परेको छ आइतबारको दिन घरमा माछा मासु नखानु पूर्णिमाको दिन पनि घरमा माछा मासु नखानु है अलिकति नानीको ग्रह बिग्रिएको छ रानीको ग्रह राम्रो छैन है नानीलाई दाजुभाइ नफाप्ने माइती नफाप्ने ग्रह पनि परेको छ ग्रह शान्ति अहिलेसम्म एकचोटि पनि ग्रह शान्ति गर्नुभएको रहेनछ नानीको गर्नु पर्यो नि त 80 सालमा जन्मेको 3-4 वर्ष भइसक्यो जन्मेको अनि अहिलेसम्म ग्रह शान्ति नगरेर हुन्छ त अब यिनलाई पढाउन धेरै कठिन छ पढाउन धेरै मेहनत गर्नुपर्छ तपाईँले राहु भन्ने ग्रह चलिराखेको छ अहिले पनि जन्मदेखि नै राहु छ अलिकति बिरामी भाकी पनि हुन् छानामा होइन हो अब यसको लागि चाहिँ के गर्नु पर्यो आइतबारको दिन घरमा माछा मासु नखाने सकिन्छ भने नानीलाई आइतबार सानै छिन् अब आइतबार के गर बार्छिन् र अलिक ठुलो भएपछि चाहिँ आइतबारको दिन नुन नखाने है पूर्णिमाको दिन चोखो खाने बेलुका चन्द्रमालाई यसो जल चढाउने तपाईँहरूले पनि जल चढाउने नानीलाई काखामा लिएर अथवा बोकेर यसो जल चढाउने नानीको हातबाट जल चढाउन सिकाउने गर्नुपर्छ आइतबारको दिन सूर्यलाई जल चढाउने रवि सप्तमीको दिन व्रतहरू बस्न सिकाउने अहिलेदेखि बिस्तारै ठुलो हुँदै गएपछि होइन अब अहिले त सानै छिन् 5 वर्ष कम्तीमा 5-6 वर्ष कट्नुपर्छ क्या चोखो खानको लागि चाहिँ होइन बाहुन बोलाउने राहुको 18,000 जप हुन्छ त्यो जप गराउने भ्रामरीको 4,000 जप हुन्छ त्यो जप गराउने अनि त्यसपछि सूर्य ग्रहणको शान्ति चन्द्र ग्रहणको शान्तिहरू गराउने गुरु चन्द्र योग परेछ गुरु चन्द्र योगको जाप गराउने गर्नुपर्छ त्यसको लागि
1: चाहिँ
0: त्यो त गराइहाल्ने नि किन ढिला गराउने अब गर्ने हुनुभयो मनसाय भयो भने मलाई फोन गर्नु के गर्नुपर्छ
1: रत्न कवच लगाउने भन्नुभएको थियो ठुलो चाहिनेलाई फोन भएन
0: फोन उठाउनु भएन भन्नुहुन्छ कार्यक्रममा फोन गर्न धेरैजनाले फोन गर्नुहुन्छ कसैको उठ्छ कसैको उठ्दैन के
1: 10 बजी त चाहिँ गुरुबार लगभग
0: चिन्ह हेरिराखेको बेला पर्यो होला तपाईँले फोन गर्दा अनि पछि फेरि फोन गर्नु पर्थ्यो नि त पछि फोन गर्नु पर्थ्यो नि त तपाईँले फोन गर्नु भएन पछि आज फोन गर्नु 10 बजेपछि रत्न कवच लगाउनको लागि यो सानो नानीको पनि चिना बनाउने हो भने चिना पनि बनाएर पठाइदिउँला म है
1: हस् गुरुबा म 10 बजेपछि फोन गर्छु नि
0: हुन्छ नारायण राधे राधे
1: ल नारायण गुरुबा

0: उहाँले फोन गर्नुभएको थियो, रोल्पा जिल्लाबाट आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुपर्ने हुन्छ। तपाईँहरूले फोन लागेन, फोन उठाउनु भएन भने नरिसाउनु होला। कहिलेकाहीँ चिन्ह हेरिराखेको बेलामा पऱ्यो भने फोन नउठाउन पनि सक्छ, कहिले थाहा नहुन पनि सक्छ क्या। कहिलेकाहीँ चाहिँ तपाईँको चाहिँ मोबाइल साइलेन्समा हुन्छ, अनि त्यसपछि अलि थाहै हुँदैन क्या, कहिलेकाहीँ त्यस्तो हुन्छ। त्यही भएर एकपटक फोन लागेन भने अर्कोपटक गर्नु, एकपटक उठेन भने एकछिनपछि फेरि फोन गर्नु, उठिहाल्छ क्या है। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो, ल उहाँले फोन होल्डमा राख्नुभयो। हजुर हजुर सुन्नु भएको छ? हेलो
1: हेलो,
0: हजुर कता हराउनु भयो तपाईँ? खै बोल्दै बोल्नुहुन्न।
1: हेलो,
0: हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हेलो,
0: हजुर सुन्नु भएको छैन तपाईँले?
1: हजुर
0: कताबाट कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको?
1: अनि कहाँ पर्यो?
0: कसलाई फोन गर्नु भएको भन्नु त?
1: ए नम्बर पऱ्यो,
0: लग नम्बर परेछ, ल मलाई थाहै पाउनु भयो बिचरा। उहाँले गर्नुभएको त कार्यक्रममै हो, रेडियो सुनिरहनु भएको छ उहाँले, अनि फेरि रङ नम्बर पऱ्यो भन्नुभयो, अलि मिसो पाउनु भएन बिचरा बुवाले। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई चाहिँ म स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: ज्योतिषमा गरेर फोन होइन नम्बर?
0: हजुर ज्योतिषमै बोल्नु भएको, गुरु पनि बोलिरहेको छ त, म भन्नु न कहाँबाट को बोल्दै हुनुहुन्छ भनेर सोधिरहेको छु त। सल्यानबाट शुभ नाम भन्नुहोस् तपाईँको?
1: शेरबहादुर घरती।
0: शेरबहादुर घरती सल्यानबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: छोराको बारेमा।
0: छोराको जन्मविधि भन्नुहोस् त कति हो?
1: 2000।
0: ल उहाँको पनि फोन काटियो, मैले काटे होइन है, तपाईँले आफै थिच्नुभयो कता, जान्नुभयो होइन, थिच्नुभयो, रेडियो सुनिरहनु भएको छ उहाँले। शेरबहादुरजीले फोन मैले काटेको होइन, तपाईँले नै काट्नु भएको है फोन चाहिँ, मलाई दोष नदिनु होला, मैले फोन काटेको होइन भन्ने कुराहरू तपाईँले बुझ्नु पर्यो। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। हजुर नमस्ते।
1: हजुर नमस्ते। नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर सिन्धुलीबाट।
0: ए सिन्धुलीको दुधौलीबाट।
1: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ? हजुर
1: छोराको विषयमा।
0: छोराको जन्मिति भन्नुहोस् त?
1: 2067।
0: 2067 साल
1: माघ 8 गते।
0: 8 गते समय भन्नु?
1: समय बिहान 3 देखि 4 बजे, 4 को बिचमा सर।
0: 3 देखि 4 को बिचमा बिहान उजालो भएको 8 गते हो?
1: हजुर।
0: के बार पर्दो रहेछ?
1: शुक्रबार।
0: मिलेन त, मिल्दै मिल्दैन, कसरी हेरिदिउँ हो मैले तपाईँहरूको चिन्ह खै?
1: ए मिलेन सर,
0: मिलेन जन्मिति, जन्मिति मिलेन नि, हस्पिटल कार्ड छ कि छैन घरमा?
1: ए छैन त्यो त।
0: अब तपाईँले पत्ता लाउनु पर्यो कति कति हो के हो भने त। अब त्यो त मलाई पनि कसरी थाहा हुन्छ त, हो कि होइन भन्नु त। 8 गते के बार पर्छ भन्ने बार त म हेरिदिन्छु तपाईँलाई होइन। तर तपाईँको 66 साल 67 साल 67 साल होइन ग्यारेन्टी, तपाईँको शुक्रबार नै हो, तपाईँ ग्यारेन्टी शुक्रबार हो भन्नुहुन्छ भने
1: हजुर
0: तपाईँको चाहिँ 67 साल होइन क्या
1: है,
0: होइन. अब यो चाहिँ दिउँसो मलाई म्यासेन्जरमा म्यासेज गर्नु, मेरो छोराको जन्ममिति यसो कन्फ्युज भए गुरुमा यसो हेरिदिनुहोस् भन्नुभयो म हेरिदिइहाल्छु है, पैसा लाग्दैन दिउँसो पनि हेराउनको लागि. सडसठी साल होइन क्या, बुझ्नु भएन तपाईँले, तपाईँले पात्रो पनि हेर्नुहोस् त्यो सालको, आजभोलि त मोबाइलमा हेर्न मिल्छ. 2067 साल अनि माघ महिनाको 8 गते तपाईँको चाहिँ शुक्रबार पर्दैन, हेर्नु तपाईँले पनि त्यहाँ थाहा हुन्छ मैले झुट बोलेको भने, होइन. मैले किन झुट बोल्नु पर्थ्यो र भएको थियो भने त म हेरिदिइहाल्थेँ, मेरो कामै यही हो नि त, हो कि होइन? त्यो तपाईँले कन्फर्म गर्नु, कन्फर्म गरेर मलाई पछि फोन गर्नु है.
1: ल सर, हुन्छ.
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी उहाँले चाहिँ सिन्धुलीबाट फोन गर्नुभएको थियो. उहाँको छोराको जन्म 2067 साल होइन, पक्का होइन, यो कन्फर्म छु म पनि क्या है. उहाँको मिलेको छैन कि, उहाँको अलिक कन्फ्युज हुनुभयो. हो, यही भएर चिना चाहिँ बनाइहाल्नु भन्छु मैले. तपाईँले कको गुरुहरूले चाहिँ 5 वर्ष नभइकन 7 वर्ष नभइकन चिना बनाउनु हुँदैन भनेर ककले लाउँदा रहेछन्, अनि त्यही लागेको भएर पछि दौडिनुहुन्छ तपाईँहरू चाहिँ. त्यस्तो होइन, जन्मिने बित्तिकै चिना बनाइहाल्नु, नराम्रो भन्दा अगाडि पनि चिना बनाउनु हुन्छ. जसले हुँदैन भन्छ नि त्यो गुरुको कान समाएर मलाई फोन गर्न आउनुहोस् त, हुन्छ कि हुँदैन? तपाईँको छोराले तपाईँको छोरीले नराम्रा ग्रह नराम्रा योगहरू लिएर आएका रहेछन् भने चिनाबाट थाहा हुन्छ बल्ला, अनि त्यो शान्ति गर्न पाइहालिँदैन त. अनि 5 वर्षपछि 7 वर्षपछि चिना बनाउने कोही के भन्नुहुन्छ? छोराको 5 वर्षपछि छोरीको 7 वर्षपछि चिना बनाउनु भन्नुभएको छ भन्नुहुन्छ क्या? त्यस्तो होइन, त्यो गलत कुरा हो, त्यो होइन, त्यो भ्रममा नपरौँ. तपाईँहरू चिना बनाइहाल्नु, नजिकै राम्रा पढा लेखा ज्योतिषी छन् भने नजिकै पढा ज्योतिषी छन् भने त्यहाँ गएर बनाउनु, ज्योतिषी छैन नजिकै विशेष लाग्दैन भने फोन गर्नुहोस्, जन्ममित्र जन्म समय टिपाउनु, म चिना बनाएर पठाइदिन्छु. मैले भनिरहेको छु बारम्बार यो कुराहरू तपाईँहरू, त्यही भएर एकदम मनमा राख्नु यो कुराहरूलाई है. भन्ने कार्यक्रम ज्योतिष वास्तुको समय पनि तपाईँसँग गन्थन मन्थन गर्दा गर्दै सकिएछ आजको लागि चाहिँ. भोलि बिहान म फेरि ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु. तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्. नमस्कार, शुभ दिन.

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी।
2: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
3: जय दुर्गा हर मेरे।
4: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
3: घर बनाउने सपना सका जय दुर्गा हार्डवेयर।
4: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङ का सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
5: श्री जया दुर्गा हार्डवेयर प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्क देखि उत्तर तर्फ पुरानो घोराई हस्पिटल को अगाडि। सम्पर्क मोबाइल नम्बर 9857826405 र 9869726405।
4: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि, आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी, सम्पर्क मोबाइल नम्बर 98574347। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि शिवु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड खोराई, दाङ।
0: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 0825-59079 र 98-29-54555।
4: होइन, कसलाई के भयो?
5: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
4: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 शैयाको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
5: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
4: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसी, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
5: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825।
6: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
7: टाइम चेक, इट्स 8 AM।
8: अहिले बिहानको ठीक 8 बजेको छ।
6: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: शुभ प्रभात कार्यक्रम ज्योतिष विज्ञानमा रेडियो तुलसीपुरबाट बुद्धि विवसेर रेडियो सुन छहरी रुल्पाबाट नवराज राणा मगर र समीक्षा ज्याम रेडियो माडी आवाज घरतीगाउँ रोल्पाबाट बुद्धिमान ओली र मधुकर डागी रेडियो मध्य पहाड़ सल्यानबाट लोकमान चन्द र गोरख डेसी त्यसै गरी रेडियो कपुरकोट सल्यानबाट शिवा डागी र प्राप्ति बेसी रेडियो चौरजारी रूकुमबाट राजेन्द्र विक रेडियो तहलका सल्यानबाट खिमा बोहरा र कमल धिताल रेडियो हापुरी बबई गाउँपालिका दाङबाट अर्जुन परियार र गणेश सोनाम रेडियो बंगालाचुली दाङबाट यान्मी निर्दोष र सिर्जना विश्वकर्मा रेडियो समावेशी आवाज रूकुम पश्चिमबाट मीना खड्गा र टीका केसी रेडियो शारदा सल्यानबाट प्रदीप मगर र झरना चन्द रेडियो पृथ्वी जाजरकोटबाट रोशन बस्नेत र रोहित बस्नेत रेडियो सूर्यमुखी होलेरी रोल्पाबाट छाया गिरी र कमला घरती मगर रेडियो मालसिरी लिवाङ रोल्पाबाट रितिका रोका मगर रेडियो सविता सुलिचर रोल्पाबाट राजेश नेपाली रेडियो होलेरी एफएम रोल्पाबाट गीता विश्वकर्मा र नम्रता विश्वकर्मा र रेडियो पूर्वी रूकुमका प्राविधिक सावित्री खत्री र विरज थापा अनि म कार्यक्रम ज्योतिष विज्ञानको संचालक ज्योतिषी ठाकुर देवकोटा कार्यक्रम ज्योतिष विज्ञानमा यहाँहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछौ।
1: अब यो म बुढोलाई के समस्या आइलाग्यो? यही बेलामा नाति जन्मेछ, विदेशबाट कान्छो छोराले पनि अब गरादशा हेराइदिनु पर्यो, काम राम्रो परेन भने रहेछ। अब नातिको नाम पनि हेराउने होला, चिना पनि बनाइदिने होला नातिको, छोरीको बिहा छ, विवाह कुण्डली पनि हेराउनु छ। अब तनाव भयो, कहाँ पो जाने हो?
2: है तेरिका बाजे, यसको लागि पनि तपाईँले चिन्ता गर्नुपर्छ। तुलसीपुरको ग लाइन रौनियार मेडिकलको अगाडि ज्योतिष संचार परामर्श केन्द्र छ त। हजुर, हाम्रो यहाँ विगत केही समयदेखि ज्योतिष क्षेत्रमा क्रियाशील गुरुबाट तपाईँको अध्ययन, व्यापार, परिवार, विदेश यात्रा, रोजगार, प्रेम विवाह, लक्की नम्बर, बार, सन्तान, ग्रह दशा, रोग, मुद्दा, मामिला, वास्तु, भूत, वर्तमान, भविष्य सम्बन्धी समस्याको समाधान गरेर जीवन सुखी बनाउनुहोस्। सम्पर्क ज्योतिष संचार परामर्श केन्द्र तुलसीपुर 5 रौनियार मेडिकलको अगाडि ग लाइन तुलसीपुर दाङ।
3: सम्पर्क युवा ज्योतिष ठाकुर देवकोटा, मोबाइल नम्बर 9847844095, 9805567।
4: बुहारी लोई लोई म त लागे तुलसीपुर ज्योतिष परामर्श केन्द्रमा, तपाईँ पनि आउन नभुल्नु होला।

हजुर, आज विक्रम सम्वत 2083 साल भाद्र 28 गतेको दिन हामी छौं। आइतबारको दिन हो। भाद्र शुक्ल पक्ष द्वितीया तिथि रहेका छन्। नेपालमा आज सूर्योदय बिहान 5:48 रहनु भएको छ र सूर्यास्त बेलुका 6:09 हुने देखिन्छ। आजको कार्यक्रम ज्योतिष विज्ञान 3874 श्रृंखलामा हामी उपस्थित रहेका छौं। यो कार्यक्रम हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका करिब 1 दर्जन भन्दा बढ़ी रेडियो स्टेशनबाट संसारभर सुनिराख्नु भएको छ। त्यसैगरी हाम्रो पात्रमा रेडियो 9 र ज्योतिष एफएमबाट लाइभ प्रसारण हामीलाई सुनिराख्नु भएको छ। र तपाईहरू पनि कार्यक्रम ज्योतिष विज्ञानमा आफ्नो भूत भविष्य वर्तमान समग्र जीवनको बारेमा चर्चा र परिचर्चा गराउन सक्नुहुन्छ। जसको लागि हाम्रो स्टुडियोको नम्बर छ 98578761 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यहाँहरूले जिज्ञासा राख्दा आफू जन्मेको साल महिना गति समय र जन्मस्थानको बारेमा जानकारी लिएर फोन गर्न सक्नुहुन्छ। उसो त मेषदेखि मीन राशि 12 राशिको चर्चा आज पनि हामी गर्छौं। कहीँ कतै नजानुहोला।

0: र तपाईसँग प्रत्यक्ष फोनमा कुराकानी त रहने नै भयो र आजको टिप्स रहेको छ नेपाली दिदीबहिनीहरूको महान पर्व विशेष गरेर हरितालिका तीज र यो तीजको अवसरमा हामी आज टिप्स यो तीज कसरी मनाउने आजको टिप्स रहेको छ त्यसैले हामी तीजमा चाहिने सामग्रीहरू के हो तीज मनाउनुको कारण के हो तीजको यो विशेष महत्वको बारेमा चर्चा र परिचर्चा रहनेछ त्यसैले हरितालिका तीजको बारेमा आज चर्चा रहने भएको हुनाले यो विशेष कार्यक्रम रहनेछ हामीलाई अन्तिमसम्म सुन्ने प्रयास गर्नुहोला र तपाईँ सँगसँगै हामी करिब करिब 9 बजीसम्म रहन्छौ 98578 77 76 100 तपाईँको लागि खुला छ यो नम्बरमा फोन गर्दै गर्नुहोस्।
1: दात मुख तथा गिजा सम्बन्धी रोगको सफल उपचारको लागि अल्फा डेन्टल क्लिनिक।
2: हजुर, विशेषज्ञ डेन्टल सर्जन डाक्टर आनन्द ज्योति ओली तथा डेन्टल सर्जन डाक्टर रोशिला त्रिपाठीद्वारा दिइने सेवाहरू।
0: दाङ जिल्लामै पहिलो पटक बाल दन्तरोग विशेषज्ञ डाक्टर रोशिला त्रिपाठीद्वारा बाल दन्तरोग सम्बन्धी सम्पूर्ण सेवाहरू।
1: दाँत र मुख सम्बन्धी चेक जाँच,
2: दाँतको एक्सरे, डेन्टल इमर्जेन्सी,
1: दाँत सफा गर्ने,
2: गिजाबाट रगत बग्ने तथा घाउ खटिराको उपचार,
1: दाँत भर्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँतको जराको उपचार,
2: दाँतको कस्मेटिक उपचार,
1: बच्चाको दाँतको विशेष उपचार तथा परामर्श,
2: दाँत निकाल्ने,
1: नयाँ दाँत भर्ने,
2: पुरै दाँत लगाउने,
1: दुर्घटनामा परे दाँत तथा मुखको हड्डीमा लागेको चोटहरूको उपचार, दाँत र मुख सम्बन्धी स्वास्थ्य शिक्षा।
2: नोट, हाम्रो एस डेन्टल क्लिनिक शनिबार पनि खुल्ला रहनेछ।
1: सम्पर्क अल्फा डेन्टल क्लिनिक तुलसपुर 5 दाङ राप्ती अञ्चल अस्पतालको अगाडि। सम्पर्क नम्बर 98 76 25 851 र 98 95 34 666।
2: आज विश्व स्तरीय प्रविधि मार्फत दाँत मुख तथा गिजाको सफल उपचार गरी मिठो मुस्कान बाँड्दैछ अल्फा डेन्टल क्लिनिक।

हजुर, यहाँहरू सबै सबैलाई हार्दिक स्वागत गरिरहेका छौं। कार्यक्रम ज्योतिष विज्ञानमा छौं। करिब करिब 9 बजीसम्म तपाईसँगै रहन्छौं। आजको ताजा राशिफल हामीसँग छ र मेषदेखि मीन राशि 12 राशि कतै नजानुहोला। त्यसै गरी आज हरितालिका तीजको बारेमा हामी टिप्स लिएर आएका छौं, त्यसैले अन्तिमसम्म सुन्ने प्रयास गर्नुहोला। अहिले भने हाम्रो टेलिफोन संवादमा कुनै सहभागी आइसक्नु भएको छ, म उहाँसँग कुराकानी गर्छु र उहाँलाई स्वागत पनि गर्छु। हजुर नमस्ते। हेलो, हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? उहाँलाई भाग्यले साथ दिएन, के गर्नु, उहाँलाई हामीले विदाबारी गरिसकेका छौँ, अर्को सहभागी आउँदै हुनुहुन्छ। हजुर नमस्ते। हजुर कहाँबाट को बोल्नुभयो?

0: हजुर, म तुलसीपुरबाट सर।
1: तुलसीपुरबाट हजुरको शुभ नाम बताउन सक्नुहुन्छ यहाँले?
0: म पूर्णबहादुर रसैली।
1: पूर्णबहादुर रसैली तुलसीपुर कहाँनिर बस्नुहुन्छ?
0: म दोगरेमा।
1: अनि हामीलाई कुन रेडियो सुन्नुहुन्छ दाङमा?
0: अहिले होलेरीबाट।
1: रेडियो होलेरी सुनिराख्नु भएको छ?
0: हजुर।
1: कस्तो लाग्छ कार्यक्रम ज्योतिष विज्ञान रेडियो होलेरी सुन्दाखेरि यहाँलाई?
0: राम्रो लाग्छ, सधैँ सुन्ने प्रयास गरिन्छ, गरेर आउँछु प्रायः। कहिले काहीँ फोन लाग्छ, कहिले लाग्दैन,
1: कहिले फोन लाग्ने कहिले नलाग्ने, यस्तै छ होइन?
0: हजुर।
1: कार्यक्रममा आउनु भएको छ, कसको बारेमा जान्न चाहनुहुन्छ?
0: त्यो मेरो छोराको बारेमा, उसको वर्तमान भविष्य के कस्तो छ, व्यापार व्यवसाय बाहिरको व्यवसाय के छ भनेर।
1: छोराको जन्ममिति बताउन सक्नुहुन्छ यहाँले?
0: छोराको जन्ममिति 2054 साल।
1: 2054 साल, अनि कुन महिना जन्मिनु भयो?
0: साउनको 21 गते।
1: 2054 साल साउनको 21 गते। कति बजीतिर जन्मिनु भयो?
0: बिहान 8 बजे।
1: बिहान 8 बजे। कहाँनिर जन्मिनु भएको रहेछ?
0: घोराई।
1: ए, घोराईमा जन्मिनु भयो।
0: हजुर।
1: भनेपछि 2054 साल साउनको 21 गते बिहान 8 बजे घोराईमा जन्मिनु भएको छ।
0: हजुर।
1: त्यसो भए उहाँको मंगलबारको जन्मदिन हो कि होइन?
0: हजुर हो।
1: राशि सिंह राशि मुबाट नाम आउँछ, के छ नाम अहिलेसम्म?
0: अहिले बुढो नाम त विशाल राख देखाउँ सर, अनि नाम चाहिँ मुकुन्द छ राशिको नाम।
1: राशिको नाम मुकेश, मुकुन्द, मोहन, सिंह राशि हेर्नुपर्छ है त?
0: हजुर सर।
1: अनि विशेष गरेर तपाईँको छोराको जिज्ञासा के सोध्नुहुन्छ अरे?
0: अहिले भूत भविष्य वर्तमान के छ, कस्तो छ, उसको बाहिरको के छ, व्यापार व्यवसायमा कस्तो छ?
1: एक नम्बर राम्रो विदेशको योग छ।
0: हजुर।
1: बाहिर जाने कुण्डली हो, सूर्य 12 भावमा छ। सूर्य 12 भावमा अहिलेको ग्रह सूर्य दशा हो, र सूर्यपछि अहिले चन्द्रमा आइसकेको रहेछ। त्यसैले एक नम्बर विदेश, दोस्रोमा व्यवसाय गर्न सकियो नेपालमा। आर्थिक हिसाबले धन पैसा त राम्रै कमाउने हुन्छ, तर के छ भन्दाखेरि आजको मितिले 87 सालसम्म अलि दुःख संघर्ष चाहिँ छ, किन भन्दा भ्रामरी दशा चलिरहेको छ, र बाहिरी ग्रह शनि पनि छन्। भ्रामरी दशाले के गर्छ, यो गरम कि त्यो गरम, मनमा भयभीत बनाउँछ, एउटै काममा चित्त नबुझ्ने बनाउँछ। 2087 सालसम्म अलिकति सावधानी भएर अगाडि बढ्नु पर्यो, राम्रो हुन्छ। त्यसपछि लग्नमा राहु घर बसेको छ, चन्द्रमा पनि त्यही ठाउँमा, सूर्य 12 स्थानमा, आँखाको कमजोरी हुन्छ, त्यसैले आँखा चेक गराउनु, एकपटक आँखालाई के छ अवस्था हेर्नुपर्ने हुन्छ। लग्नमा राहु गएर बस्यो भने दाँतमा किराहरू लाग्ने सम्भावना बढ़ी हुन्छ, ख्याल गर्नु पर्यो। र सप्तम स्थानमा केतु छ, पार्टनरमा कामहरू राम्रो हुँदैन, साथीभाइ हरेक कुराहरूबाट सावधानी भएर अगाडि बढ़नु पर्यो। र अरू कुराहरू हेर्दाखेरि यहाँको लागि चाहिँ अहिलेलाई जुन भ्रामरी 87 साल र बाहिरी ग्रह शनि भएको हुनाले यसको ग्रहको एकपटक शान्तिहरू गरिदिनु होला, राम्रो हुन्छ है त?
0: हजुर। ग्रह शान्ति गर्नलाई हामी केही हजुर कहाँ चाहिँ भेट गर्नुपर्ने भयो?
1: ग्रह शान्ति गर्नलाई तपाईँले घरमा पण्डितजीहरू बोलाएर, ज्योतिषहरू बोलाएर गर्नु पनि सक्नुहुन्छ। यद्यपि हाम्रो अफिस कार्यालय दाङ तुलसीपुर ग लाइनमा आउन सक्नुहुन्छ है त?
0: हजुर।
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो हामीसँग पूर्ण बहादुर रसाइलीजी आउनु भएको छ। ठ्याक्कै कहाँबाट आउनुभयो भन्दाखेरि दाङको तुलसीपुरबाट आउनु भएको छ, र दाङ र यसको आसपासको जिल्लाहरूमा रेडियो होलेरीको व्यापक चर्चा छ, र रेडियो होलेरी धेरैले सुन्नुहुन्छ, र कार्यक्रम ज्योतिष विज्ञान सुनेरै हामीलाई चाहिँ फोन गर्नुहुन्छ। अर्को सहभागी हाम्रो टेलिफोन संवादमा हुनुहुन्छ, म कुराकानी गर्छु। हजुर नमस्ते।
2: हेलो, नमस्कार।
1: कहाँबाट को बोल्नुभयो? के भन्नुभयो? कर्ण परियार भन्नुभयो? अनि जाजरकोट कुन ठाउँमा बस्नुहुन्छ? ए, जाजरकोटमा। अनि कुन रेडियो सुन्नुहुन्छ यहाँले? हजुर हजुर, पृथ्वी एफएम। रेडियो पृथ्वी सुन्नुहुन्छ, कसको बारेमा जिज्ञासा लिएर आउनु भएको छ? हजुर, जन्मेको साल महिना गते टाइम बताउनुहोस् यहाँले।
2: 2082 साल।
1: 2082 साल, अनि कुन महिना जन्मिनु भएको छ?
2: साउनको 24 गते।
1: चैतको 23 गते भनेको?
2: साउनको 24 गते।
1: ए, साउनको 24 गते। कति बजीतिर जन्मिनु भयो?
2: दिउँसो 2:16
1: दिउँसो 2:16 कहाँनिर जन्मिनु भएको रहेछ? ए नेपालगञ्ज जन्मेको भनेपछि शनिबारको जन्मदिन होला होइन? मकर राशि खोबाट नाम आउँछ, के नाम राख्नु भएको छ? अनि के छ जिज्ञासा तपाईँको भान्जाको बारेमा, के सोध्नुहुन्छ त यहाँले? हुन्छ, हामी सबै बताउँछौँ, यहाँले रेडियो पृथ्वी सुन्नुहोला। यति बेला कर्णबहादुरजी हुनुहुन्छ, जाजरकोटबाट आउनु भएको छ र रेडियो पृथ्वी सुनेर आफ्नो भान्जाको बारेमा जिज्ञासा लिएर आउनु भएको छ। 2082 साल साउनको 24 गते दिउँसो 2 बजे जन्मिनु भएको छ। शनिबारको जन्मदिन छ। श्रावण शुक्ल पक्षी प्रतिपदा शुक्ल पक्षी पूर्णिमा सिद्धियो र त्यसपछि प्रतिपदा शुरू भएका छन्। राशि हो मकर राशि। राशिको स्वामी शनि ग्रह नक्षत्र श्रवण नक्षत्र नाम अक्षर खोबाट आउँछन् र देवगण रहेको छ, नाडी अन्त्य नाडीको रूपमा रहनु भएको छ। दक्षिण दिशा राम्रो रहेको छ, पश्चिम पनि राम्रो, आठंक राम्रो, शुक्रबार शनिबार राम्रो रहेको छ। अहिलेको सन्दर्भ ग्रह यहाँको हेर्नुपर्ने हुन्छ। चन्द्रमा ग्रहमा जन्मेको त्यसपछिको चाहिँ मंगल ग्रह रहेको छ र मंगल ग्रह एकादशम भावमा छ। सानोमा चिसोबाट एकदमै जोगाउनु पर्ने, कहिलेकाहीँ छाला एलर्जी यी समस्याहरू ज्वरोको समस्या आइदिन्छ। बहुत ख्याल गरेर अगाडि बढ्ने, शरीरमा पिला खटेरा एलर्जीहरू पनि देखा पर्नेछन्। 2084 साल भाद्र महिनासम्म स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ र धनस्थानको ग्रह बृहस्पति अष्टम भावमा रहेको छ। पैसा हुने, खर्च गर्ने, खर्चालु स्वभावको रहने, जन्मेको ठाउँमा कर्म नहुँदैन, हुँदैन, जहाँ जन्मियो त्यो ठाउँ छोड्ने लेखेको छ। सवारी साधन फलाम शुभ रहनेछ। पञ्चम स्थानमा शनि गएर बसेका छन्। राम्रै योग हो। पढ़ाई क्षेत्रमा मेकानिकल इन्जिनियरिङ विषयहरू पढ्न सकिन्छ, कम्प्युटर आईटी विषयहरू पढ्न सकिन्छ। र अहिलेलाई भने जुन ग्रह अनुसार हेर्दाखेरि यहाँको मंगल र पिंगला ग्रह छ। मंगल ग्रह एकादशम भावमा छ, यसले चाहिँ जग्गा जमिन घरहरू जोड्नलाई आजको मितिले 89 सालभित्रमा घरमा सपोर्ट गर्छ। तर यो पिंगला दशाले 84 साल भाद्रसम्म कहिले ज्वरो कहिले खटिरा एलर्जी आउने भएको हुनाले धेरै गाह्रो भयो भने पिंगला ग्रह र मंगलको शान्ति गरिदिनु, अरू चाहिँ ठिकठाक छ, आत्तिनुपर्ने अवस्था छैन। अबदेखि मकर राशि खोबाट नाम हेर्नुपर्छ। कर्णजी भान्जाको बारेमा जिज्ञासा राख्नुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। रेडियो पृथ्वी सुन्नुहोला, हामी कार्यक्रम ज्योतिष विज्ञानमा छौं, तपाईँ सँगसँगै हामी रहन्छौ 9 बजीसम्म। है त, अर्को सहभागी हाम्रो टेलिफोन सम्वादमा हुनुहुन्छ, म कुराकानी गर्छु। हजुर नमस्ते।
3: नमस्कार दिदी।
1: हजुर कहाँबाट को बोल्नु भयो?
3: म यता रोल्पाको परिवर्तनबाट तुफान डागी।
1: तुफान डागी बोल्नु भयो?
3: हजुर हजुर।
1: अनि के छ रोल्पाको ताजा अवस्था सुनाउनुहोस् हामीलाई।
3: रोल्पाको ताजा अवस्था घाम लागिरहेको छ अहिले।
1: घाम लाग्यो भनेपछि अब पञ्चमी तीज, उसको तीजको चहलपहल छ होला त्यहाँ, होइन?
3: हजुर अलिअलि छ।
1: कुन रेडियो सुन्नुहुन्छ तपाईँले रोल्पातिर?
3: अहिले चाहिँ होलेरी
1: रेडियो। होलेरी राम्रो सुनिन्छ त्यहाँ?
3: हजुर हजुर राम्रै सुनिन्छ।
1: कार्यक्रममा आउनु भएको छ, कसको बारेमा जान्न चाहनुहुन्छ?
3: आज बहिनीको बारेमा।
1: तपाईँको बहिनी कहिले जन्मिनु भएको रहेछ?
3: 2077 साल 3 महिना 29 गते।
1: 2077 साल असारको 29 गते भन्दै हुनुहुन्छ?
3: हजुर।
1: 2077 साल असारको 29 गते कति बजीतिर जन्मिनु भयो?
3: साँझ 5 बजेर 25 मिनटमा।
1: कुन ठाउँमा जन्मिनु भएको रहेछ?
3: रोल्पामा।
1: शनिबारको जन्मदिन होला होइन?
3: हजुर हजुर।
1: तपाईँको बहिनीको सिंह राशि टेक कुमारी नाम हुन्छ, अहिलेसम्म के राशि हेर्नुहुन्छ त?
3: सिंह राशि।
1: अनि के छ जिज्ञासा सोध्नुपर्ने कुराहरू सोध्नु त?
3: पढाइ लेखाइ भविष्य गर दशा समग्रमा मिलाएर
1: सबै सोध्नुहुन्छ। हवस्, यहाँले सबै कुराहरू सुन्नुहोस्, हामी बताउँछौ रेडियो होलेरी सुन्नुहोला। यति बेला हाम्रो टेलिफोन सम्वादमा हुनुहुन्छ, रोल्पाबाट आउनु भएको छ तुफानजी र रेडियो होलेरी कार्यक्रम ज्योतिष विज्ञान सुन्नुभएको छ र बहिनीको बारेमा जान्न खोज्नुभयो। आषाढ शुक्ल पक्ष पञ्चमी तिथि शनिबारको जन्मदिन परिरहेको छ। राशि सिंह राशि हो। राशिको स्वामी सूर्य ग्रह नक्षत्र उत्तर फाल्गुनी नक्षत्र नाम अक्षर टेबाट आएका छन्। मनुष्यगण नाडी आद्य नाडीको रूपमा रहनु भएको छ। सिंह राशि पूर्व दिशा राम्रो, दक्षिण दिशा राम्रो, आइतबार राम्रो, मंगलबार बिहिबार राम्रो रहेको छ। रातो खैरो खरानी रंगहरू प्रयोग गर्न सक्नुहुन्छ, धेरै राम्रो हुनेछ। यहाँको 2086 सालसम्म चन्द्रमा ग्रह छ। चन्द्रमा भनेको भाग्य स्थानमा छ, राम्रै ग्रह दशा चलिरहेको छ र अर्को संकटाभरि चलिरहेको रहेछ। अब ज्वरो आउँछ। 77 सालदेखि 85 सालको बीचमा कहिले ज्वरो र संकटाले कहिले पेटको समस्या आउने भयो, स्वास्थ्यमा ख्याल गरेर अगाडि बढ्नुपर्छ। नागदोष परेको चिना हो, त्यसैले सोमबारको व्रत बस्नु, भगवान शिव मान्नु त्यसो गर्यो भने राम्रो हुन्छ। यो नागदोषको शान्तिहरू गर्नु पर्यो। अर्को मांगलिक दोष छ, विवाह गर्नुभन्दा पहिले घट विवाह, विष्णु प्रतिमा विवाह, बेल विवाह, यो बहुविवाहको दोष कटाएर विवाह गर्नुपर्छ, अन्यथा दाम्पत्य जीवन समस्या रहनेछ। त्यसरी अगाडि बढ्ने, पढ़ाई क्षेत्रमा कृषि, साइन्स, स्वास्थ्य लाइनबाट अगाडि बढ़ियो भने जागिर नोकरी प्राप्त गर्ने राम्रै खालको चिना रहेको छ। अहिलेलाई भने बाहिरी ग्रह शनि र भित्री ग्रह संकटा छन्, त्यसैले शनि संकटाको ग्रह शान्ति, नागदोषको शान्ति र मांगलिक दोषको शान्ति गरिदिनुहोला। यसो गर्नुभयो भने धेरै राम्रो हुन्छ। सिंह राशि टेक कुमारी नाम राख्नुहोला। कार्यक्रममा आउनुभयो, जिज्ञासा राख्नुभयो, तुफानजीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ। रेडियो होलेरी हामीलाई सुन्दै गर्नुहोला। र यति बेला हामी कार्यक्रम ज्योतिष विज्ञानमा छौं र कार्यक्रम ज्योतिष विज्ञानमा अब भने मेषदेखि मीन राशि बाह्र राशिको चर्चा र परिचर्चा गर्नुपर्ने अवस्था आएको छ, त्यसैले हामी तपाईँको माझमा राख्छौ अब आजको ताजा राशिफल।
4: अहिले तपाईहरू सुन्दै हुनुहुन्छ आजको राशिफल ज्योतिषी ठाकुर देवकोटाको साथमा।

0: ज्योतिषी ठाकुर देवकोटाको साथमा।
1: मेष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन तपाईँको लागि सुखद र राम्रो खालको अवस्था देखिन्छ। शत्रुलाई सजिलै हराउन सक्ने सम्भावना रहेको छ। मुद्दा मामिला आदि क्षेत्रमा जित हासिल रहनेछ। आफूलाई चाहिने भौतिक र साधन जुटाउन सक्ने समय रहेको छ। साहस पराक्रम आत्मविश्वासहरू बढ्नेछन् र आफ्नो कार्य क्षेत्रमा राम्रो प्रभाव जमाउन सक्ने समय रहेको छ। आजको दिनमा मेष राशि दुई अंक राम्रो रहेको छ। पहिलो रंग तपाईँको लागि सुखद र राम्रो अवस्था देखिन्छ। वृष राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा बल होइन बुद्धिको प्रयोग गरेर अगाडि बढ्ने प्रयास गर्नुहोला। सन्तान पक्षीको साथ र सहयोगले कामहरू बढ्नेछन्। शुभचिन्तक आफन्त सबैको साथ र सहयोग तपाईँलाई जुट्नेछन् र आजको दिनमा नयाँ समाचार नयाँ ज्ञानहरू प्राप्त गर्न सक्नुहुन्छ। प्रेम जीवन राम्रो रहेको छ। पढ़ाई लेखाईमा राम्रो प्रगति रहनेछ। आजको दिन निलो रंग राम्रो तीन अंक वृष राशि हुने व्यक्तिहरूको लागि राम्रो देखिन्छ। मिथुन राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन सुखद र राम्रै खालको अवस्था देखिन्छ। मिथुन राशि सकारात्मक ऊर्जाको साथमा अगाडि बढ़ने दिन रहेको छ र आजको दिनमा व्यापार व्यवसाय नोकरी क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने समय रहेको छ। कृषि क्षेत्रमा राम्रो रहेको छ। घर परिवार आफन्त सबैको साथ र सहयोगले कामहरू बढ्नेछन्। राम्रो सोच र विचारले गर्दा अरूलाई चकित बनाउन सक्नुहुन्छ। सेतो रंग आज राम्रो रहेको छ। चार अंक मिथुन राशि हुने व्यक्तिहरूको लागि सुखद र राम्रै अवस्था देखिन्छ। कर्कट राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन तपाईँको लागि सुखद र राम्रै खालको अवस्था देखिन्छ। साहस पराक्रम आत्मविश्वास बढ़नेछ। दाजुभाइ दिदीबहिनी सबैको सहयोगले कार्यमा सफलता प्राप्त गर्न सक्ने समय रहेको छ। आजको दिनमा तपाईँको विपरीत लिंगीबाट साथ र सहयोग रहनेछ। रोकिएका कामहरू बढ़नेछन्। मुद्दा मामिला आदि क्षेत्रमा जित हासिल रहनेछ। रंग भनेको रातो राम्रो रहेको छ र पाँच अंक कर्कट राशिको लागि राम्रो छ। सिंह राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, मनोरञ्जनात्मक समय रहेको छ र आजको दिनमा विद्यार्थी भाइ बहिनीहरूको लागि आत्मविश्वास बढ़नेछ। भोलिको भरमा कामहरू बढ़नेछन्। मिठो मिठो चीजहरू खान सक्ने समय रहेको छ। पढ़ाई लेखामा ध्यानमा राम्रो प्रगति रहनेछ र आफन्तको साथ र सहयोगले कामहरू बढ़नेछन्। हरियो रंग राम्रो रहेको छ र त्यसै गरी छ अंक राम्रो रहेको आजको दिनमा सिंह राशिलाई देखिन्छ। कन्या राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, सकारात्मक ऊर्जाको साथमा अगाडि बढ़न सक्ने अवस्था रहेको छ। विद्यार्थीवर्ग आदि व्यक्तिहरूको लागि पनि राम्रो रहेको छ। व्यापार राम्रो, नोकरीमा राम्रो रहेको छ। सकारात्मक ऊर्जाको साथमा अगाडि बढ़ने दिन रहेको छ। पद र प्रतिष्ठाहरू प्राप्त गर्न सक्ने समय रहेको छ। कन्या राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा सेतो रंग राम्रो रहेको छ र सात अंक सुखद र राम्रै खालको अवस्था यहाँहरूको लागि देखिन्छ। तुला राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन घरभन्दा बाहिरको कर्मबाट लाभ प्राप्त गर्न सक्नुहुन्छ। विदेशमा रहनुहुन्छ तपाईँलाई राम्रो र विदेश जानेहरूको लागि पनि राम्रो रहेको छ र आज विशेष गरेर छरछिमेक आफन्तमा असमझदारी बढ़न सक्ने समय रहेको छ। विशेष ख्याल गरेर अगाडि बढ़ने प्रयास गर्नुहोला। आजको दिनमा तुला राशि हुने व्यक्तिहरूको लागि हतार गर्दा पैसा हराउने, सामान हराउने डर पनि रहेको छ र मनमा चिन्ता हुनेछ। अरूको लागि बढ़ी सेवा गर्नुपर्नेछ। तीन अंक राम्रो रहेको छ। खैरो रंग तुला राशि हुने व्यक्तिहरूको लागि राम्रो देखिन्छ। वृश्चिक राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन तपाईँको लागि सुखद र राम्रो अवस्था देखिन्छ। आमदानी बढ़नेछ। ल्याउनु पर्ने रकमहरू प्राप्त गर्न सक्नुहुन्छ तर स्वास्थ्यमा गडबड़ी रहनेछ। आजको दिनमा योजनाहरू तपाईँका सफल रहनेछन्। पढ़ाई राम्रो, अध्ययन राम्रो, प्रेम जीवन राम्रो, व्यवसाय राम्रो र कृषिमा पनि राम्रो रहेको छ। आजको दिन पहेँलो रंग राम्रो रहेको छ। त्यसै गरी नौ अंक जति पनि वृश्चिक राशि हुनुहुन्छ तपाईँको लागि सुखद र राम्रै अवस्था देखिन्छ। धनु राशि हुने व्यक्तिहरूको लागि आजको दिन आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्न सक्ने अवस्था रहेको छ। व्यापार व्यवसाय आदि क्षेत्रमा राम्रो रहेको छ। आँटेका कामहरू बढ़नेछन् र नयाँ कामको आरम्भ गर्न सक्नुहुन्छ। स्वास्थ्यको लागि खानपिन हरेक कुरामा ख्याल गरेर अगाडि बढ्नु सुखतर राम्रो हुनेछ। त्यसै गरी हरियो रंग राम्रो रहेको छ र सात अंक आज धनुराशिलाई राम्रो मानिन्छ। त्यसैले हामी बताउँछौ कि धनुराशि हुने व्यक्तिहरूको लागि आजको दिन सुखतर राम्रै खालको अवस्था देखिन्छ। मकर राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ यहाँहरूको लागि सुखद र राम्रो अवस्था देखिन्छ। भाग्य र कर्मले साथ दिनेछ र सकारात्मक ऊर्जाहरू प्राप्त गर्न सक्ने अवस्था रहेको छ। आजको दिनमा आज अरूको लागि सेवा गर्नुहोस्, भोलि सम्मान हुनेछ र उच्च शिक्षा उच्च ज्ञानमा राम्रो सफलता लिन सक्नुहुन्छ। स्वास्थ्यमा खानपिन हरेक कुरामा ख्याल गर्नुहोला, प्रतिस्पर्धामा तपाईँको जित हासिल रहनेछ। मकर राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा सेतो क्रिम रंग राम्रो रहेको छ र छ अंक सुखद र राम्रै खालको अवस्था देखिन्छ। कुम्भ राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ आजको दिनमा तपाईँको लागि के छ भन्दा स्वास्थ्यमा गडबड़ देखिन्छ। सवारी साधन चढ्दा घरैसी काम गर्दा अलि सावधानी भएर अगाडि बढ्नु पर्ने रहनेछ। रचनात्मक कामहरू गरेर अगाडि बढ़ने दिन रहेको छ र आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सक्ने समय रहेको छ। कुम्भ राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा तपाईँको लागि हरियो रंग राम्रो, पाँच अंक राम्रो रहेको छ। गरिरहेको दैनिक कार्यमा राम्रो, नयाँ काम गर्दा ख्याल गर्नुपर्छ र गोपनीयतामा सावधानी भएर काम गर्नुपर्छ र आजको दिनमा नयाँ भन्दा पुरानो कामलाई निरन्तरता दिनुहोस्। रोकिएको काम दोहोऱ्याएर प्रयास गर्नुहोस्, कुम्भ राशि सफलता मिल्न सक्ने देखिन्छ। मेन राशि हुने व्यक्तिहरूको लागि नोकरी पेसा व्यवसायमा राम्रो सफलता लिन सक्ने समय रहेको छ र वैवाहिक जीवन राम्रो रहनेछ। आजको दिन छोटो दूरीको यात्रा होला, मिठो मिठो चीजहरू खान सक्ने समय रहेको छ। विगतमा रोकिएका कामहरू बन्नेछन्। आज साथीभाइ आफन्त सबैको साथ र सहयोगले मनमा उत्साह थप्न सक्ने समय रहेको छ। तीन अंक राम्रो रहेको छ, हरियो रंग राम्रो। मीन राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ आजको दिन सुखद र राम्रै खालको अवस्था देखिन्छ।
2: विदेशबाट कान्छो छोराले पनि अब गरादशा हेराइदिनु पर्यो, काम राम्रो परेन भने राछ। अब नातिको नाम पनि हेराउने होला, चिना पनि बनाइदिने होला नातिको। छोरीको बिहा छ, विवाह कुण्डली पनि हेराउनु छ। अब तनाव भयो, कहाँ पो जाने हो?
3: है तेरिका बाजे, यसको लागि पनि तपाईँले चिन्ता गर्नुपर्छ। तुलसीपुरको गलाइन रौनियार मेडिकलको अगाडि ज्योतिष संचार परामर्श केन्द्र छ त।
4: हजुर, हाम्रो यहाँ विगत केही समयदेखि ज्योतिष क्षेत्रमा क्रियाशील गुरुबाट तपाईँको अध्ययन, व्यापार, परिवार, विदेश यात्रा, रोजगार, प्रेम विवाह, लक्की नम्बर, बार, सन्तान, ग्रह दशा, रोग, मुद्दा, मामिला, वास्तु, भूत, वर्तमान, भविष्य सम्बन्धी समस्याको समाधान गरेर जीवन सुखी बनाउनुहोस्। सम्पर्क ज्योतिष संचार परामर्श केन्द्र तुलसीपुर 5 रौनियार मेडिकलको अगाडि गलाइन तुलसीपुर दाङ।
5: सम्पर्क युवा ज्योतिष ठाकुर देवकोटा, मोबाइल नम्बर 9847844095, 9805560557।
6: बुहारी लोई लोई म त लागे तुलसीपुर ज्योतिष परामर्श केन्द्रमा, तपाईँ पनि आउन नभुल्नु होला।
7: के तपाईँलाई मञ्चमा बोल्न डर लाग्छ? कि तपाईँ आफ्नो कुरा आत्मविश्वासका साथ प्रभावकारी रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ? अब समय आएको छ आफ्नो बोल्ने शैली बदल्ने, आत्मविश्वास बढाउने र व्यक्तित्व निखार्ने। बोल्न त सबै बोल्छन्, तर प्रभाव पार्ने गरी बोल्न सिक्ने व्यक्तित्व बन्नुहोस्। त्यसका लागि संकल्प स्टुडियो तुलसीपुर दाङलाई सदैव सम्झनुहोस्। आज सिकेको बोल्ने कला भोलि तपाईँको व्यक्तित्व, नेतृत्व र सफलताको आधार बन्न सक्छ। संकल्प स्टुडियो तुलसीपुर दाङ, थप जानकारीका लागि 9857846263।
8: तुलसीपुर छ दाङमा, अब सम्पूर्ण पूजा सामग्री एउटै ठाउँमा, श्री बालाजी पूजा सामग्री पसल।
9: हामी कहाँ न्वारान, व्रतबन्ध, रुद्री, लक्ष्यवर्तिका लगायत जन्मदेखि मृत्यु प्रयत्नसम्म आवश्यक पर्ने सम्पूर्ण पूजा सामग्री पाइन्छ।
8: गुणस्तरीय सामग्री, उचित मूल्य र आत्मीय सेवा, एकपटक अवश्य सम्झनुहोस्। श्री बालाजी पूजा सामग्री पसल तुलसीपुर छ नेपालगंज रोड लोकसेवा कार्यालय अगाडि तुलसीपुर दाङ प्रोप्राइटर सुशील शर्मा सम्पर्क मोबाइल नम्बर 9848078098 र 9860109112 श्री बालाजी पूजा सामग्री पसल तपाईँको आस्थाको विश्वास
10: दात मुख तथा गिजा सम्बन्धी रोगको सफल उपचारको लागि अल्फा डेन्टल क्लिनिक
11: हजुर विशेषज्ञ डेन्टल सर्जन डाक्टर आनन्द ज्योति ओली तथा डेन्टल सर्जन डाक्टर रोशिला त्रिपाठीद्वारा दिइने सेवाहरू
12: दाङ जिल्लामै पहिलो पटक बाल दन्तरोग विशेषज्ञ डाक्टर रोशिला त्रिपाठीद्वारा बाल दन्तरोग सम्बन्धी सम्पूर्ण सेवाहरू
10: दाँत र मुख सम्बन्धी चेक जाँच
11: दाँतको एक्सरे डेन्टल इमर्जेन्सी
10: दाँत सफा गर्ने
11: गिजाबाट रगत बग्ने तथा घाउ खटिराको उपचार
10: दाँत भर्ने
11: बाङ्गो टिङ्गो दाँत मिलाउने
10: दाँतको जराको उपचार
11: दाँतको कस्मेटिक उपचार
10: बच्चाको दाँतको विशेष उपचार तथा परामर्श
11: दाँत निकाल्ने
10: नयाँ दाँत भर्ने
11: पुरै दाँत लगाउने
10: दुर्घटनामा परि दाँत तथा मुखको हड्डीमा लागेको चोटहरूको उपचार दाँत र मुख सम्बन्धी स्वास्थ्य शिक्षा
11: नोट हाम्रो यस डेन्टल क्लिनिक शनिबार पनि खुल्ला रहनेछ
10: सम्पर्क अल्फा डेन्टल क्लिनिक तुलसपुर 5 दाङ राप्ती अञ्चल अस्पतालको अगाडि सम्पर्क नम्बर 9876252851 र 9895344666
11: आधुनिक विश्व स्तरीय प्रविधि मार्फत दाँत मुख तथा गिजाको सफल उपचार गरी मिठो मुस्कान बाँड्दैछ अल्फा डेन्टल क्लिनिक
13: होलीको लागबत्ती छ अझै सामान किनेर रेडी पारौ भनेको कहाँ किन्ने होला दाई
14: कहाँ किन्ने हो र हाम्रो तुलसीपुरको चित परिचित तथा निकै चर्चित जय सीताराम सामग्री पसल हुँदा हुँदै अन्यत्र जाने त कुनै छैन नि त्यही जाऊ पूजाका सामग्री किनेर ल्याऊ
13: ल ल म त्यही गए
14: हामी कहाँ लक्ष्य बत्ती 84 सत्ता ग्रह शान्ति आदिको लागि चाहिने साला रानी टिका अदुवा चौधान धोक गङ्गा जल अगरबत्ती शङ्ख लगायत देव कार्य र पितृ कार्यका लागि चाहिने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यसैले एक पटक खोज्दा पटक पटक सेवा गर्ने मौका दिनुहोला
15: सम्पर्क जय सीताराम पूजा सामग्री पसल अनलाइन गणेश देवीको दक्षिण तर्फ तुलसीपुर दाङ प्रोप्राइटर जीवराज खरेल मोबाइल नम्बर 9847793706 र 9905811180
13: अंकल नमस्ते
15: नमस्ते नमस्ते
13: होइन हो अंकल यति मिठो भजन गीत सुन्दै कता जान थाल्नुभयो
15: कहाँ छोरी तुलसीपुरको खलाइलमा स्वर्गद्वारी पूजा सामग्री पसल छ भन्ने सुनेको छु केही पूजाका सामानहरू पनि चाहिएको थियो त्यतै जान लागेको नि हजुर हाम्रा विशेषताहरू
13: हामी कहाँ जन्मदेखि मृत्यु संस्कारसम्मलाई आवश्यक पर्ने सामग्रीहरू चाडपर्व विशेष धार्मिक अनुष्ठानमा आवश्यक पर्ने पूजा सम्बन्धी सामान भगवानको मूर्ति पोस्टर अगरबत्ती पूजा कपडाहरू परालको चप्पल लगायत फूलहरू सजावट सम्बन्धी सामानहरू सुपथ मूल्यमा पाइन्छ
15: सम्पर्क स्वर्गद्वारी पूजा सामग्री पसल सुनिल स्टेशनरीदेखि थोरै उत्तरतर्फ खलाइन तुलसीपुर दाङ
13: प्रोप्राइटर दिलबहादुर बुढाथोकी र आशा केसी
15: सम्पर्क मोबाइल नम्बर
13: 9848049912 र 9848050012
16: के तपाईँ जन्मेदेखि मृत्यु पर्यन्तसम्म आवश्यक पर्ने देव कार्य पितृ कार्य धार्मिक कार्य जस्ता पूजा सामग्रीहरूको खोजीमा हुनुहुन्छ
17: हजुर, यदि हुनुहुन्छ भने अब हामीलाई सम्झनुहोस्। हामी कहाँ धार्मिक पुस्तक, कपडा, पूजाका भाँडाहरू, शङ्ख, घण्ट, शास्त्रीय जनै, रक्षाबन्धन, बत्ती, धागो, जौ, तिल, चन्दन, धूप, परालको चप्पल, रुद्राक्ष, मूर्ति, फूलमाला, देवताको पोस्टरका साथै जन्मदेखि मृत्यु पर्यन्त सम्मलाई आवश्यक पर्ने धार्मिक कार्य सम्बन्धी सम्पूर्ण देव कार्य, पृथ्वी कार्य, धार्मिक कार्य सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
16: सम्पर्क धार्मिक पूजा सामग्री पसल तुलसीपुर 5 सल्यान रोड दाङ,
17: प्रोपराइटर प्रवीण देवकोटा र बैकुण्ठी प्रसाद देवकोटा।
16: मोबाइल नम्बर 98481 50 450, 98013 42 722 र 98652 28 652।

0: हजुर, यहाँहरू माझमा एकैछिनको विश्राम थियो र विश्रामपछि हामी पुनः यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छौ। करिब करिब 9 बजीसम्म तपाईँ हाम्रो सहयात्रा हुन्छ। आजै हामीसँग हरितालिका तीजको बारेमा टिप्स बाँकी रहेको छ। अहिले भने हामी तपाईँसँग प्रत्यक्ष कुराकानी गर्छौं। कुनै सहभागी हाम्रो टेलिफोन संवादमा आइसक्नु भएको छ, म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते।
1: हजुर नमस्ते गुरुबा।
0: हजुर कहाँबाट को बोल्नु भयो?
1: रोल्पाबाट ललिता
0: खड्गा। ललिता खड्गा बोल्नुहुन्छ रोल्पाबाट?
1: हजुर।
0: अनि ललिताजी रोल्पा कहाँनिर बस्नुहुन्छ तपाईँ?
1: रोल्पा गंगादेवमा।
0: गंगादेव भन्ने ठाउँ जहाँ राँक हो कि सुका ओराल जिनाबाङ कता बस्नुहुन्छ? अनि कुन रेडियो सुनिराख्नु भएको छ हामीलाई?
1: रेडियो
0: होलेरी सुन्नुहुन्छ। कार्यक्रममा आउनु भएको छ, आज कसको बारेमा जान्न चाहनुहुन्छ?
1: मेरो श्रीमानको बारेमा।
0: श्रीमानको जन्ममिति बताउनुहोस् यहाँले।
1: 2053 साल।
0: 2053 साल, अनि कुन महिना जन्मिनु भयो?
1: वैशाखको 21 गते।
0: 2053 साल वैशाखको 21 गते भन्दै हुनुहुन्छ?
1: हजुर शुक्रबार।
0: एकैछिन, 2053 साल वैशाखको 21 गते बिहान कति बजी जन्मिनु भयो?
1: बिहान 11 बजेतिर।
0: जन्मेको रोल्पामै हो कि अन्यत्र कतै हो?
1: रोल्पामै हो।
0: जन्मेको शुक्रबार हो कि होइन भन्नुहोस्?
1: शुक्रबार हो, पूर्णिमाको दिन।
0: पूर्णिमा ठिक छ, शुक्रबार। तुला राशि रोबाट नाम आउँछ, के नाम राख्नु भएको छ?
1: रमेश।
0: रमेश नाम हुँदैन, रोशन अथवा रोहित नाम हुन्छ है त। अनि ललिताजी तपाईँ माइतको एक्ली छोरी हो कि कान्छी छोरी हो? बढी भएपछि माइली पनि हुन्छ है त। अनि तपाईँलाई टाउको दुख्ने समस्या आउँछ कि आउँदैन? ललिताजी टाउको दुख्ने समस्या छ कि छैन तपाईँलाई? अहिले के छ भन्दाखेरि तपाईँको श्रीमानको मैले हेरिराखेको छु, श्रीमानको बाट तपाईँको बारेमा हेरिरहेको छु। के छ भन्दाखेरि तपाईँसँग ग्रह जुधिरहेको छ, अहिले शनि ग्रह जुधिरहेको छ। आजको मितिले 93 सालसम्म, तर अर्को सङ्कटा दशा, मोबाइल नचलाउनु न तपाईँ है। यो शनि र सङ्कटा ग्रह चल्यो भने के हुन्छ भन्दाखेरि यसले गर्दा वैवाहिक जीवनमा तपाईँको स्वास्थ्यमा समस्या ल्याइदिन्छ। त्यसैले यो शनि र सङ्कटा भन्ने ग्रहको शान्ति गर्ने है। अब यो शनि र सङ्कटा चल्यो भने घर छोड्ने, बाहिर टाढा जाने हुन्छ है। कहाँ बस्नुहुन्छ श्रीमान? घरमा हुनुहुन्छ। कहीँ जाने सोच गर्नुभएको छ कि छैन? छैन हो। अब यो ग्रह अनुसार काम गर्नुपर्छ। जब शनि र सङ्कट ग्रह चल्यो भने सङ्कट भनेको घर छोड्नु, आफन्त छोड्नु, टाढा जानु भन्ने हुन्छ। अब त्यो ग्रह अनुसार हामीले काम गरेन भने के हुन्छ? त्यति भने जस्तो सफलता लिन सकिन्न, यसले चाहिँ हामीलाई अनावश्यक समस्याहरू दिइराखेका हुन्छ। त्यसैले यो शनि र सङ्कट भन्ने जुन ग्रह छ, यो ग्रहको शान्तिहरू गर्नुहोला। आज मितिले 2093 सालसम्म तपाईँको श्रीमानको लागि त्यति राम्रो ग्रह छैन। यो बीचमा बाइकहरू, गाडीहरू चलाउ

0: मोबाइल नचलाउनु न त भए है। यो शनि र संकट ग्रह चल्यो भने के हुन्छ भन्दाखेरि यसले गर्दा वैवाहिक जीवनमा तपाईँको स्वास्थ्यमा समस्या ल्याइदिन्छ। त्यसैले यो शनि र संकटा भन्ने ग्रहको शान्ति गर्ने है। अब यो शनि संकटा चल्यो भने घर छोड्ने बाहिर टाढा जाने हुन्छ है। कहाँ बस्नुहुन्छ श्रीमान? घरमा हुनुहुन्छ। कहीँ जाने सोच गर्नुभएको छ कि छैन? छैन हो। अब यो ग्रह अनुसार काम गर्नुपर्छ। जब शनि र संकट ग्रह चल्यो भने संकट भनेको घर छोड्नु, आफन्त छोड्नु, टाढा जानु भन्ने हुन्छ। अब त्यो ग्रह अनुसार हामीले काम गरेन भने के हुन्छ? त्यति भने जस्तो सफलता लिन सकिन्न, यसले चाहिँ हामीलाई अनावश्यक समस्याहरू दिइराखेका हुन्छ। त्यसैले यो शनि र संकट भन्ने जुन ग्रह छ यो ग्रहको शान्तिहरू गर्नुहोला। आजको मितिले 2093 सालसम्म तपाईँको श्रीमानको लागि त्यति राम्रो ग्रह छैन। यो बीचमा बाइकहरू गाडीहरू चलाउँदा सावधानी रहनुपर्छ, कुनै पनि काम गर्दा सतर्क रहनुपर्ने हुन्छ, त्यसरी गाडी बढ्नुपर्ने हुन्छ। एकादशम भावमा शुक्र ग्रह छ, धम्पै छ त ठिकै रहन्छ, तर यो संकटा र शनिले आजभोलि खर्च बढाउँछ, भविष्यमा राम्रै योग बन्छ। कर्मस्थानमा सूर्य ग्रह बसेको छ, सूर्यले के गर्छ केही न केही कामहरू रोजगारहरू दिइराख्ने तपाईँको श्रीमानको योग हो। र त्यसै गरी तपाईँको श्रीमानको लागि चाहिँ अहिले शनि र संकटा चलेको हुनाले काम ढिला, खर्च वृद्धि, मानसिक चिन्ता, शरीरमा आलस्यता, पारिवारिक समस्याहरू देखा पर्ने हुन्छ। त्यसैले यो ग्रहको शान्ति गर्नुहोला। अरू के सोध्नुहुन्छ यहाँले? व्यापार व्यवसायको क्षेत्रमा यहाँको राम्रै हुन्छ। जस्तै तुला राशि भयो, तुला राशिको स्वामी भनेको शुक्र ग्रह भयो, नक्षत्र स्वाति नक्षत्र, नक्षत्रको स्वामी ग्रह राहु ग्रह भयो। इलेक्ट्रिकल इलेक्ट्रोनिक्स सम्बन्धी, कृषिसँग सम्बन्धित विलासिताको व्यापार व्यवसाय राम्रो हुन्छ, मानिसले लाउने खाने खालको बिजनेसहरू राम्रो हुन्छ, त्यस्तो व्यवसाय गर्यो भने राम्रो, अन्यथा धातुसँग सम्बन्धित व्यवसाय पनि राम्रो हुन्छ है त। अरू के सोध्नुहुन्छ यहाँले? त्यो त अघि भनिसके है त। ल होस्, यहाँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रममा आउनुभयो, हामीलाई रेडियो होलेरी सुन्नुहोला र आगामी दिनमा हामीलाई फेरि पनि फोन गर्नुहोला। ललिताजी हुनुहुन्थ्यो, ठ्याक्कै आउनुभएको थियो। कहाँबाट भनेपछि रोल्पाबाट आउनु भएको छ र रोल्पामा हामीलाई रेडियो होलेरी सुन्नुहुन्छ र कार्यक्रम ज्योतिष विज्ञान सुनेर फोन गर्नुभएको थियो ललिताजी आफ्नो श्रीमानको बारेमा। अर्को सहभागी हाम्रो टेलिफोन संवादमा हुनुहुन्छ, को हुनुहुन्छ म स्वागत गर्छु। हजुर नमस्ते।
1: गुरुजी नमस्कार।
0: नमस्ते, कहाँबाट को बोल्नु भयो?
1: म जाजरकोटको शिवालयबाट।
0: जाजरकोटको शिवालय, के नाम भन्नुभयो?
1: अर्जुन केसी।
0: ए, अर्जुनजी बोल्नु भएको छ?
1: हजुर गुरु।
0: अनि अर्जुनजी के छ जाजरकोटको ताजा अवस्था सुनाउनुहोस् यहाँले।
1: घाम लागिरहेछ गुरुजी।
0: ए, जाजरकोटमा घाम लाग्यो होइन?
1: हजुर।
0: त्यो घामले पनि थाहा पायो होला कि, अब तिज आउँदैछ, महिलाहरू नाच्नुपर्छ, पानी पर्नुहुन्न भन्ने थाहा पायो होला कि।
1: हजुर गुरु। हजुर,
0: अनि कुन रेडियो सुन्नुहुन्छ जाजरकोटमा यहाँले?
1: रेडियो समावेशी।
0: समावेशी सुन्नु भएको छ, अनि कसको बारेमा जान्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा गुरुजी जान्न चाहन्छु।
0: त्यसो भए जन्मिएको साल महिना गति टाइम बताउनुहोस् त।
1: 2045 साल।
0: 2045 साल कुन महिना जन्मिनु भयो?
1: फागुनको महिना।
0: 2045 फागुन कति गते जन्मिनु भयो?
1: 2 गते।
0: अनि जन्मेको टाइम बताउनुहोस् यहाँले।
1: 9:47 गुरुजी।
0: बिहानै जन्मिनु भयो कि साँझ जन्मिनु भयो? त्यहाँ
1: बिहानको, बिहानको गुरु।
0: 9:47 जन्मेको जाजरकोट कहाँनिर जन्मिनु भयो? त्यहाँ
1: जाजरकोट यही घरमै गुरुजी, शिवालयमै।
0: त्यसो भए तपाईँ सोमबार जन्मिनु भयो?
1: हजुर गुरुजी, सोमबारको।
0: राशि वृष राशि हेर्नुहुन्छ?
1: हजुर।
0: तपाईँको अर्जुन नाम गलत छ, यीबाट नाम राख्नुपर्छ, इन्द्र अथवा ईश्वर है त।
1: हजुर गुरु।
0: तपाईँको लागि के छ जिज्ञासा, सोध्नुपर्ने कुराहरू, जान्नुपर्ने कुराहरू के सोध्नुहुन्छ यहाँले?
1: अहिले ग्रह दशा कस्ता चलिरहेछन् अनि त्यसपछि अब के गर्दा अनि राम्रो होला, अनि अहिलेको सबै बताइदिनु गुरु।
0: ग्रह दशा कस्ता छन्, अहिलेको अवस्था के गर्दा राम्रो हुन्छ भनेर सोध्नुहुन्छ तपाईँ?
1: हजुर।
0: अब 45 सालको मान्छे दिन त बितिसक्यो त तपाईँको है, पहिला बाहिर कहीँ गएर आउनुभयो तपाईँ?
1: नै
0: बाहिर, घरभन्दा बाहिर जागिरी नोकरीमा कहीँ जानु भएन तपाईँ होइन?
1: हजुर।
0: अब यस्तो छ, तपाईँको चिनामा के छ भन्दाखेरि एक नम्बर राम्रो बाहिर जानुपर्ने ग्रह थियो। किन थियो भन्दा कारण हुन्छ क्या, कारण 2066 सालदेखि 84 साल चैतसम्म लगातार अहिले पनि राहु ग्रह चलिरहेको छ। राहु भनेको 12 भावमा छ। राहु ग्रह भनेको घर छोड्ने, विदेश जाने, बाहिर गएर कर्म गर्ने ग्रह थियो। अब तपाईँले त्यो काम गर्नु भएन भने तपाईँले ग्रह अनुसार तपाईँ चल्नु भएको छैन भन्ने बुझिन्छ।

0: अब दोस्रो कुरा के छ भन्दाखेरि तपाईँलाई आजभोलि राहु र उल्का चलिराखेको छ, कर्मै स्थानमा तपाईँको शनि छ, राहु र उल्का चल्यो भने यसले फलामतिर तपाईँलाई गाडीतिर फलामतिर आकर्षित बनाउँछ होइन, तपाईँलाई यो बीचमा सोचहरू आयो कि आएन? फलाम गाडी सम्बन्धी बीचमा सोचहरू आयो कि आएन? बाइक निकाल्नु भयो, आइरहेछ,
1: निकालेको
0: छैन। यो उल्का दशाले के गर्छ, फलामको प्रतिनिधित्व गर्छ। उल्का भनेको शनि ग्रहको पत्नी दशा भनिन्छ, त्यसैले शनि तपाईँको कर्मस्थानमा छ। जब शनि कर्मस्थानमा गएर बस्यो भने शनिले तपाईँलाई फलाम सम्बन्धी यसले चासो बनाउँछ। तर के गर्नु पर्यो भने राहु र उल्का दुईटी नराम्रो गर, राहु भनेको घाउ हो, चोटपटक दुर्घटनाको योग भयो, उल्का भनेको नसोचिया कुराहरू हुने योग भयो, त्यसैले राहु र उल्काको ग्रह शान्ति चाहिँ अवश्य गर्नुपर्ने हुन्छ है त। अब यो राहु र उल्का चल्यो भने के हुन्छ, अर्को समस्या फेरि सूर्यसँग छ, ढाडको समस्या, नसाको समस्या, हात खुट्टा दुख्ने समस्या ल्याइदिन सक्छ र निन्द्रा बढी बनाउँछ, बहुत ख्याल गरेर अगाडि बढ्ने, पैसा सबैले दिनुहुन्न, पार्टनर काम गर्नुहुँदैन, त्यो कुरामा ख्याल गर्नु पर्यो। धनस्थानमा मंगल छ, भविष्यमा धन राम्रो कमाउनुहुन्छ, आत्तिनु पर्ने अवस्था छैन, तपाईँलाई लक्ष्मीको कृपा चाहिँ अवश्य रहेको छ। र तपाईँको लागि 2085 साल चैतसम्म बहुत दुःख छ, अझै मेहनत गर्नुपर्छ, त्यसपछिको जीवन राम्रो हुन्छ भनेर भनेको छ है त।
1: हजुर,
0: अरू के सोध्नुहुन्छ यहाँले?
1: गुरुजी, राहु र उल्काको शान्ति गर्नुपर्ने भयो।
0: यो राहु र उल्का त शान्ति गर्नु, उल्का भनेको के हो भने नभया नभया कुराहरू भइराख्ने क्या, सुल्टो भन्दा उल्टो हुने। तपाईँले आज अघिल्लो दिन एउटा योजना बनाउनुहुन्छ, भोलिबाट अर्को काम हुन्छ क्या, अहिले सोचेको काम जे पनि टाइममा नहुने हुन्छ, उल्का त्यस्तो हुन्छ। यसले स्वास्थ्यमा पनि बाधा दिन्छ र यसले चाहिँ तपाईँको पारिवारिक समस्याहरू पनि दिन्छ, त्यसैले यो ख्याल गर्नु पर्यो, त्यो शान्ति गर्नु पर्यो।
1: गुरुजी, हामीले कहिले शान्ति गर्दा हुन्छ, लगतै यो महिना अथवा गर्दा हुन्छ?
0: यो महिना शनिबारको दिन अथवा राम्रो रुद्री पार जोडीको दिन पारेर गर्नु न राम्रो हुन्छ है त।
1: ए हजुर, यहाँको नजिकको ज्योतिषहरूसँग अनि शान्ति गराइदियो भने चाहिँ
0: गरिदिनुहुन्छ राहु र उल्काको ग्रह शान्ति गर्ने।
1: त्यो अब गुरुजी, त्यो अब बोकासँग भन्ने हुन्छ, यहाँ के हुन्छ हजुर? गुरुजी
0: के भन्नुभएको,
1: बोकाहरूसँग पुज्ने भन्ने हुन्छ, के हुन्छ हजुर?
0: अब यस्तो छ, तपाईँहरूलाई के भन्छ भन्दाखेरि आफ्नो तपाईँको गाउँ परिवेश जाति धर्म र संस्कार अनुसार तपाईँहरू अगाडि बढ्नुहोस् है। तपाईँहरूको संस्कार के छ, कसरी ग्रह शान्ति गर्नुहुन्छ, के गर्नुहुन्छ, त्यो आफ्नो आफ्नो विधि र तरिका पनि हुन्छ, तर यो ठिक यो बेठिक भन्ने चाहिँ भएन। तर के हुन्छ भन्दाखेरि तपाईँले राम्रो ब्राह्मण र राम्रो ज्योतिषसँग तपाईँले सम्पर्क गर्नुभयो भने पूजा गराउने, ग्रह शान्ति गराउने प्रक्रिया एउटै हुन्छ, यो कुराहरू बुझ्नु पर्यो है त।
1: शुभ रंग अनि शुभ अङ्क,
0: शुभ रंग तपाईँलाई सेतो क्रिम रंगहरू राम्रो हुन्छ, छ अङ्क राम्रो हुन्छ, शुक्रबार राम्रो हुन्छ, दक्षिण दिशा राम्रो, पूर्व दिशा राम्रो रहन्छ है त।
1: अनि घर परिवारसँग सम्बन्ध कस्तो?
0: अहिलेलाई राम्रो हुन्न, राहु र उल्का चल्यो भने राम्रो हुन्न, मध्यम हुन्छ, त्यसपछि तपाईँलाई राम्रो हुन्छ। अब जब 2085 साल चैत गर्छ नि त्यसपछि सिद्धा दशा आउँछ, अलिक केही राम्रो हुने भयो है त। हुन्छ अर्जुनजी, कार्यक्रममा आउनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ, हामीलाई सुन्दै गर्नुहोला। उहाँ हुनुहुन्थ्यो, ठ्याक्क आउनुभयो, अर्जुन केसी आउनुभएको थियो, रेडियो समावेशी सुन्नुभयो। अब रेडियो समावेशी सुनिसकेपछि हामीलाई चाहिँ जिज्ञासा राख्नुभयो, उहाँले आफ्नो बारेमा सोध्नुभयो। र अर्जुनजी तपाईँलाई धेरै धेरै धन्यवाद छ, थप जिज्ञासा र जानकारी भए हामीलाई फेरि पनि फोन गर्नुहोला, कार्यक्रम ज्योतिष विज्ञान सुन्दै गर्नुहोला। र हामी कार्यक्रम ज्योतिष विज्ञानमा छौं र अन्तिम अन्तिम चरणमा आइसकेका छौं, आजको टिप्स राख्ने, अब छिटो विदा माग्ने र यहाँहरूको माझबाट जाने भन्ने कार्यक्रम त हाम्रो छ नै छ। अब भने सुरुवात गरौं आजको टिप्स।

0: हजुर, आजको ट्रिप्स रहेको छ हरितालिका तीजको धार्मिक तथा सांस्कृतिक महत्व के छ भनेर मैले जानकारी तपाईँको माझमा दिन्छु। र हरितालिका तीजको हामीले पूजा कसरी गर्ने र यो दिनमा के गर्ने कस्तो गर्ने सबै कुराहरू पनि म बताउँछु। धार्मिक कथा अनुसार माता पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्नको लागि कठोर तपस्या गर्नुभएको थियो। त्यसैले पार्वतीका पिता हिमालयले उनको विवाह भगवान विष्णुसँग गराउन खोजेपछि पार्वतीले सखीले उनलाई लुकाएर वनमा लगेको भन्ने एउटा कथाबाट यो सुरु हुन्छ। यही कारणले हरितालिका नाम गरेको भन्ने बुझिन्छ। हरितालिकाको अर्थ हरण र आलिका अर्थात सखीबाट लगिनु भन्ने बुझिएको छ। र विशेष गरेर तीजमा के गरिन्छ भन्ने कुरा तपाईँको माझमा म बताउँछु, किनभने कोही तीजको पहिलो पटक व्रत बस्नुहुन्छ होला, कोही बसिराख्नु भएको छ, तर तपाईँलाई सबै थाहा नहुन पनि सक्छ। तीजमा के गरिन्छ भन्दाखेरि भगवान शिवको पूजा गरिन्छ। त्यसैले भगवान शिव अनि पार्वतीको पूजा गर्ने, दुईटीको पूजा गर्ने। त्यसैले घरमा भगवान शिव र पार्वतीको फोटोहरू राख्न सक्नुहुन्छ अथवा नजिकको शिव मन्दिरहरूमा जान सक्नुहुन्छ। त्यसैले भगवान शिव र पार्वतीको पूजा गर्नुपर्ने हुन्छ। पहिलो काम त्यो भयो। धेरै महिलाहरूले निर्जला अथवा फलाहार व्रत बस्छन् भनेको के हो, पानी पनि नपिएर व्रत बस्ने गर्छन् धेरै महिलाहरू। तर आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुहोला र तपाईँले चाहिँ फलफलहरू पनि खाएर व्रत बस्न सक्नुहुन्छ, पानी पिएर बस्न सक्नुहुन्छ। भोगै बसेर मात्र भगवान प्राप्त हुन्छन् भन्ने तपाईँको सोच छ भने त्यो चाहिँ गलत हो। आफ्नो स्वास्थ्य हेरेर गर्नुहोला। तर हप्तामा एक दिन मान्छे खाली पेट बस्नु राम्रो हुन्छ, यो वैज्ञानिक हिसाबले पनि राम्रो हो। त्यसैले हाम्रो हिन्दू धर्म आफैमा राम्रो छ क्या, खाना नखाएर मान्छे मर्दैन। मान्छे लगातार खाना नखाएर 22 दिनसम्म बाँच्न सक्छ। त्यसैले सुरुङभित्रका बसेका मान्छेहरू 11 दिन 12 दिनसम्म जीवित निस्केका छन् नि यो रसुवाको बाढीबाट। त्यसैले 22 दिनसम्म मान्छेहरू खाना नखाएर बाँच्न सक्ने हुन्छ। त्यसैले एक दिन त हामी भोग बस्नुपर्छ क्या। हाम्रा शरीरका अङ्ग प्रत्यङ्गहरू हुन्छ नि, इन्जन हुन्छन् नि, गाडीलाई त एकैछिन तातियो भने उसलाई चाहिँ सिलाउन दिनुपर्छ, रोक्नुपर्छ। हाम्रो त झन् शरीर हो, जति बेला पनि खाएको छ, कति काम गरिराखेको छ होला इन्जिनहरूले। त्यसैले इन्जिनहरूलाई पनि के गर्नुपर्छ, विश्राम गर्ने वातावरण बनाउनुपर्छ। यो कुराहरू तपाईँले बुझ्नुहोस्। त्यसैले राति जागराम बसेर भजन कीर्तन गर्ने परम्परा रहेको छ। विवाहित श्रीमानले त्यसै गरी विवाहित महिलाले श्रीमानको दीर्घायुको र पारिवारिक सुख शान्तिको लागि विवाहित महिलाहरू व्रत बस्नुहुन्छ भने अविवाहित महिलाहरूले असल जीवनसाथी, राम्रो एकदम भगवान शिव जस्तै राम्रो जीवनसाथी पाइयोस्, राम्रो लोग्ने होस् भनेर व्रत बस्नुहुन्छ। र यो हरितालिका तीजमा रातो सारी, चुरा, पोती, टीका, गरगहना लगाएर सजिने चलन छ। महिला चिटक्क बन्नुहुन्छ, आकर्षक बन्नुहुन्छ र त्यसपछि चाहिँ रातो सारी, चुरा, पोते, टीका अनि गरगहना लगाएर नाच्ने चलन छ। त्यसैले नाच हेर्न जान्छौँ हामी, त्यसैले हामी पनि नाच हेर्न जाने हो, तपाईँहरू पनि जानुहुन्छ होला। र त्यसै गरी तीजका गीतहरू गाउने चलन छ। हेर्नुहोस् है त, भगारीका धान हजुर झिक्छु सुकाउँछु भन्ने गीत त सुन्नुभयो होला। यस्ता गीतहरू गाउनुहुन्छ क्या, माइचेली माइत जान पाइन भन्ने गीतहरू पनि आउँछन्। हेर्नुहोस् होइन, त्यसैले यस्ता राम्रा गीतहरू, पुराना गीतहरू तीजमा बजाउनुपर्छ र नाच्नुपर्छ, गाउनुपर्छ। त्यसका गीतहरू गाउने र हाम्रो संस्कृतिलाई, परम्परालाई बचाउने त्यो कामहरू तपाईँले गर्नुपर्ने हुन्छ। अब यो पूजा गर्दा सामान्य चाहिने सामग्री के हुन् है त, हामीसँग समय कम छ, म सर्टकटमा भन्छु है त। पूजा गर्दा चाहिने सामग्री भनेको शिवलिङ्ग, शिव पार्वतीको मूर्ति, फोटा, बेलपत्र, धतुरो, फूल, अक्षिता, चन्दन, अबीर, धूपदीप, फलफूल, प्रसाद, पञ्चअमृत आदि चीजहरू चाहिन्छन्। र व्रत बस्दाखेरि तपाईँले आफ्नो परम्परा, आफ्नो स्वास्थ्य, आफ्नो गर्भ अवस्था, आफ्नो चाहिँ वृद्ध अवस्था सबै कुराहरू हेरेर गर्व के छ, आफ्नो स्वास्थ्य के छ, सबै कुराहरू स्वास्थ्य कर्मीको सल्लाह लिएर औषधि खाइराख्नु भएको छ कि, यी कुराहरू सबै ख्याल गरेर व्रत बस्नुहोला। र तीजको व्रत बस्ने मुख्य सन्देश भनेको के हो भने, हरितालिका तीज केवल व्रत र पूजाको पर्व मात्र नभई शिव र पार्वतीको प्रेम र समर्पण, पारिवारिक सद्भाव र नारीको आत्मसम्मान, नेपाली मौलिक संस्कृतिको एउटा उत्सवको रूपमा यसलाई मान्नुपर्छ। त्यसैले शिव र पार्वतीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि छाओस्। हरितालिका तीजको समग्र सबैमा हामी हार्दिक शुभकामना, रेडियो सबै रेडियोबाट र कार्यक्रम ज्योतिष विज्ञानको तर्फबाट यहाँहरू सबैलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौं। भव्य र सभ्य यहाँहरूको हरितालिका तीज रहोस् र तीजमा राम्रोसँग नाच्नुहोस्। तपाईँ नाचेका टिकटकमा, युट्युबमा, फेसबुकमा हेर्न पाइयोस् यही शुभकामना दिन्छौं। अब भने कार्यक्रमबाट हामी विदा लिन्छौं र हामीलाई प्रत्यक्ष भेट्न चाहनुहुन्छ भने हामी दाङमा बस्छौं, दाङको तुलसीपुर भन्ने ठाउँमा आउनुहोला। दाङको तुलसीपुर ग लाइनमा हामीलाई भेट्न सक्नुहुन्छ, जहाँ रौनियार मेडिकल अगाडि लक्ष्मी पूजा पसलको दोस्रो फ्लाइटमा रहन्छौ। हामीलाई भेट्नुहोला भोलि तीजमा भने हाम्रो अफिस बन्द।
1: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
2: सितैमा लौ सितैमा सितैमा, सितैमा लौ सितैमा सितैमा।
3: ए ठुलदाई, के को सितैमा सितैमा हो?
4: सित्तैमा त भने ठोली, सस्तोमा चाहिँ हो। होलेरी बजारमा रहेको कोइलाबा सस्तो पसलमा जाने हो भने हरेक सामान सस्तोमा किन्न पाइन्छ, बुझ्यौ?
3: हाम्रा सेवाहरू, खाद्यान्न सामग्रीहरू जस्तै नुन, तेल, दाल, चामल, पिठो, किरानाका सामानहरू, कस्मेटिक सामानहरू, भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुका साथै गल्ला, जडीबुटी, लसुन खरिद तथा बिक्री पनि गरिन्छ। प्रोप्राइटर अजहर फारूकी, सम्पर्क मोबाइल नम्बर 9847897485 र 9812641। कोइलाबासी सस्तो पसल, रुन्जीगढी गाउँपालिका वडा नम्बर 5 होलेरी बजार, रेडियो होलेरीको ठिक अगाडि, होलेरी बजार रोल्पा।
5: यो समय इन्फर्मेसन टेक्नोलोजीको विशेष समय बनिसकेको छ। आज भोलिको समय नेट, इन्टरनेट, ल्यापटप, कम्प्युटर लगायतका सामान घर घरमा भइसकेको छ र नभएको ठाउँमा भित्रिँदैछ। यी कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा लगायत सामग्री तपाईँ हामी कहाँ सर्वसुलभ गुणस्तरीय रूपमा पुर्याइरहेको छ। खोराई मेन रोड सहित गेट जस अघिल्लोतिर रहेको गुगल ट्रेडर्सले।
6: हामी कहाँ कम्प्युटर, ब्रान्डेड कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसी क्यामेरा, हाजिरी मेसिन, विद्यालयको लागि स्मार्ट बोर्ड, सर्भर र सफ्टवेयर, साथै विभिन्न विद्युतीय तथा आईटी का सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क नम्बर 0825639011, प्रोप्राइटर युवराज पोखरेल, सम्पर्क नम्बर 9851142911 र 9813870983।
6: गुगल ट्रेडर्स, गोराही 15 दाङ साइड गेटको दक्षिण तर्फ।

0: हजुर, हामी कहाँ काँचो कपडा, फेन्सी, सिरक दसना सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर अब्दुल कलाम सिद्दिकी, भित्री बजार आफ्नै भवनमा, भाग्यश्वरी एक भेट सँगै सटेको। सम्पर्क मोबाइल नम्बर 9898443400 9652888404। न्यू कोइलाबा सस्तो कपडा पसल, होलेरी बजार, रोल्पा।
1: अध्यक्ष जी, नमस्कार। सन्चै हुनुहुन्छ?
2: सन्चै छ। अनि कहाँबाट आउनुभयो नि हतार हतारमा?
1: अध्यक्ष जी, मेरो बोरिङको पम्पले पानी नतानेको 2 दिन जति भइसक्यो। प्राविधिकले नयाँ पम्प खरिद गर्नुपर्छ भन्या छन्, त्यसैले तपाईँ कहाँ सल्लाह लिन आएको।
3: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
4: टाइम चेक। इट्स 9 AM।
5: अहिले बिहानको ठीक 9 बजेको छ।
6: मनै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने, 250 म्यान पावरको पूर्व स्वीकृति रोकका। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालकानोलाई हरायो, प्रिमियर लीगमा चेल्सी र सिटीको बराबरी। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। तीजका 3 दिन आज भोलि र पर्सीसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड़ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाल तथा पहाड़ीसँगै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड़ी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। तीजका 3 दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। कपिलवस्तुको बाढ़गंगा नदीमा बाढ़ी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरूष रहेका सशस्त्र प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाढ़गंगा नदीमा 81 बाढ़ी आउँदा फँसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ़ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। यसैबीच बाढ़गंगा नदीमै पौड़ी खेल्ने क्रममा हराएका 1 बालकको खोजी भइरहेको छ। बाढ़गंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौड़ी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब परीक्षक सिंहका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ। मनसून कायमी रहेकोले पहाड़ी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81 सतह बढ़ने र बाढ़ी आउन सक्ने जोखिम हुने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा आबद्ध नेपाली इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले एफडब्ल्यूसीएमएस प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ। यसअघि मलेसियाले नेपालका 25 म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो। त्यो सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएका छन्। मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनैतिक रूपमा पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
8: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
7: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल अर्थात खाली सिलिण्डर भरी वैकल्पिक बाटोबाट 30 सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र अस्ति शुक्रबार 40,636 थान सिलिण्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रीमा रहेका उद्योगका सिलिण्डर बारापर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाटै ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति भने कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढ़ी रकम लिएको जानकारी प्राप्त भएमा 98513 38322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरै गाउँपालिकाको शिक्षा शाखाले हिजो सभाहलमा पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रमको आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। यस लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मध्य प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोड़मोड़ गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले विद्यालय शिक्षालाई थप व्यवहारिक सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 देखि साथै प्रदेशको 28 जिल्लामा विद्यार्थी शिक्षक अभिभावक र अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ। यो अभियान पर्सी भदौ 30 गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। अब विदेशको खबर। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढ़ेपछि साउदीले महत्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द हर्मुज जल डमरू मध्येमा बढ़ेको तनाव तथा यमनमा इरान समर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढ़ेको छ।
4: गाई जात्रामा कराउने भए भैँसीको दुधमा भ्यौ त हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल
5: घरे आएसी सामान किन्न टाढा किन जानु अब तपाईको आफ्नै गाउँमै
6: गुणस्तरीय सामान मिठो स्वाद उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल हामी कहाँ सम्पूर्ण किरानाको सामग्री नुन तेल मैदा दाल सुजी चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ साथै नास्ताको लागि अन्डा फ्राई चिकन चाउमिन चाउमिन छोला समोसा अन्डा चना जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ
5: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632683 76 रुन्टीगढी 7 बान्द्रे रोल्पा
6: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल

0: होइन, कसलाई के भयो?
1: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
0: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
1: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
0: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
1: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
2: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
3: सिचीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू:
3: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
3: जापानिज सुशी तालिम,
2: र वेट्रेस,
3: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू:
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
3: जापान, दुबई, युरोपका विभिन्न।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
5: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू:
5: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
5: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
5: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
6: पर्व होस् या विवाह, खुशीको हरेक क्षण, सिबु कपडा पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: हैन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गहना लगाउने भनेर हैरान छ। घरकी बुढीलाई झुकाउने कुनै मन्त्र छैन?
4: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजाइदिनु न।
3: सही हो, सही हो रोशन। तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
4: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन। त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614415। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।

0: खबर खुशीको खबर खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्त्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रोग हटाउने तातु हटाउने चाउरीपना दाग धब्बा डन्डीफुरका दाग हटाउने हाइड्राफेसियल स्किन एनालाइसिस जीआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा आउने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्त्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि। सम्पर्क नम्बर 082-59-17-55 र 97-436-74।

0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन, घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
1: ओहो मदन, झुक्याउन नै पर्दैन नि, हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा डाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
1: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्चिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98260614115, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।
3: दाङ मध्य पश्चिम पोलिक्लिनिक खोराईमा विशेषज्ञ डाक्टरी सेवाहरू, वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्य पश्चिम पोलिक्लिनिकमा फिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्य पश्चिम पोलिक्लिनिक, हस्पिटल रोड खोराई दाङ।
4: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 0825509079 र 98229554555।
5: पर्व होस् या विवाह, खुसीको हरेक क्षण सिबु कपडा।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574 34 77। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल।
3: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराईमा।
4: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
5: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
4: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू,
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग।
9: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
10: टाइम चेक। इट्स 10 AM।
11: अहिले बिहानको ठीक 10 बजेको छ।
0: पर्व होस् या विवाह, खुसीको हरेक क्षण शिवु कपडा पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि, आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी, सम्पर्क मोबाइल नम्बर 98574347770, होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि शिवु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल।
3: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
4: सिचीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
3: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
4: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
3: तालिममा दिइने विषयहरू
4: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
3: स्पेशल सेफ तालिम,
4: जापानिज सुशी तालिम,
3: र वेट्रेस,
4: टुरिस्ट गाइड।
3: हाम्रा विशेषताहरू
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
4: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
3: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
4: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
3: सम्पर्क मोबाइल 98410170909, 98410170909।
4: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, ठमेल, काठमाडौँ, नेपाल।
5: यात्रु महानुभावहरूमा खुसीको खबर। रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो, छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
6: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
5: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291008015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97670012318।
6: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01001007
5: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479049762।
7: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
8: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू, वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराही, दाङ।
5: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सम्पर्क नम्बर 082-59-079 र 98-29-54-555।
2: घरैसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
0: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97-459-24-208 र 98-36-86-376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
0: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: खबर खुसीको खबर खुसीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्त्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने तातु हटाउने चाउरीपना दाग धब्बा डन्डीफुरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस पीआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा आउने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म
0: अब तत्त्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि सम्पर्क नम्बर 082।
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
3: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
3: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
4: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
7: होइन, कसलाई के भयो?
8: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
8: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
7: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: आउनुहोस्
1: शिव कपडा पसल
2: प्राइटहरू सिबुस
0: आउनुहोस्
2: 777 होलेरी बजार रोल्पा
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ सिबु कपडा पसल गुणस्तरमा विश्वास सेवामा सन्तुष्टि
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ
1: शिव कपडा पसल
0: आउनुहोस् आउनुहोस्
3: होइन हो रोशन सुनको भाव पनि साह्रै महँगो भयो सुन किन्न सकिला जस्तो पनि छैन घरमा बुढी गहना लगाउने भनेर हैरान छ घरकी बुढीले झुकाउने कुनै मन्त्र छैन
4: ओहो मदन झुक्याउन नै पर्दैन नि हेर्दा सुनभन्दा कम छैन हराएमा डर छैन भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न
3: सही हो रोशन तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त
4: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा
5: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ आज आउनुहोस् सृजन सुन चाँदी पसल शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ प्रोप्राइटर सन्तोष सुनार सम्पर्क नम्बर 97422155 र 98297777 तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल प्रोप्राइटर निरु सुनार सम्पर्क मोबाइल नम्बर 98260
6: यात्रु महानुभावहरूका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोप्राइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला
7: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे
6: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478 67 98291 0815 ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672 1318
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01001 07 082 6
6: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार बुकिङ इन्चार्ज निम बहादुर बुढा सम्पर्क मोबाइल नम्बर 98479 49 762
8: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा
9: दाङ मध्य पश्चिम पोलिक्लिनिक खोराईमा विशेषज्ञ डाक्टरी सेवाहरू वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरी सुवेदी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक
10: रेडियो होलेरी एफएम 102.5 मेगा
11: टाइम चेक इट्स 11 AM
12: अहिले बिहानको ठीक 11 बजेको छ
13: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
14: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध शल्यक्रियाहरू
14: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
13: बालबालिकाको न्युरो सर्जरी
14: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्य सर्जरी सेवाहरू
13: अर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-5191-101 र मोबाइल नम्बर 97090-65255
0: पर्व होस् या विवाह खुसीको हरेक क्षण सिबु कपडा

0: बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक
1: रेडियो होलेरी एफएम 102.5 मेगा
2: टाइम चेक इट्स 11 AM
3: अहिले बिहानको ठीक 11 बजेको छ।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
5: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू
5: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
5: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को सर्जरी सेवाहरू,
4: अर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
6: पर्व होस् या विवाह, खुसीको हरेक क्षण शिव कपडा
7: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98-578-34-770 होलेरी बजार रोल्पा।
6: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
7: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
8: शिवु कपडा पसल हाम्रै हो।
9: हैन, कसलाई के भयो?
10: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
9: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
10: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
9: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
10: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: सिचीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू
12: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
11: वेट्रेस,
12: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू
12: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
11: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
12: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
12: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
11: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: घर आइसी सामान किन्न टाढा किन जानु? अब तपाईँको आफ्नै गाउँमै
6: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमसिखा, बोहोरा किराना तथा नास्ता पसल, हामी कहाँ

0: किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98636376। रुन्टीगढी 7 बान्द्रे रोल्पा
0: हिसिला हिमसिखा बोहरा किराना तथा नास्ता पसल। होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान्छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
2: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आइन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
2: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
3: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्चिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614 शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
4: रेडियो होलेरी FM 102.5 मेगाहर्ज।

0: भर्याइसे सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: हजुर, हामी कहाँ कम्पाउण्ड जाली, मेन गेट, बारदली, फलामका झ्यालढोका, च्यानल सटर लगायत सम्पूर्ण फलाम सम्बन्धी काम गरिन्छ। साथै ढुवानी र जेन्टरको सुविधा पनि रहेको छ। प्रोपराइटर तारा डाँगी।
1: सम्पर्क मोबाइल नम्बर 97422 51756।
0: डाँगी ग्रिल उद्योग, स्वर्गद्वारी जाने बाटो नेर, भोलेरी बजार, रोल्पा।

0: यात्रु महानुभावहरूमा खुसीको खबर खबर खबर रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै दिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर कुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिबाङ र लिबाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
1: गाडी छुट्ने समय होलेरीबाट लिबाङका लागि बिहान 7 बजे, लिबाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291080015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको भी गाडी लुप र 01001017
3: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार बुकिङ इन्चार्ज निम बहादुर बुढा सम्पर्क मोबाइल नम्बर 98479497062।
0: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
4: पर्व होस् या विवाह, खुशीको हरेक क्षण शिव कपडा पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98 5 78 34 770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने।
3: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
4: टाइम चेक। It's 12 noon.
5: अहिले मध्याह्नको ठीक 12 बजेको छ।
6: करोड़ रुपियाँ राजस्व संकलन। इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन खोजी चल्दै, सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। नेपाल खबरमा अब पूरा खबर। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढ़ेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोड़िएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोड़िएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक सम्वाद अघि बढ़ाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढ़ाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाई छ। मलेसियामा झण्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छनौटको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोड़िएको छ। रूकुम्पा सिममा आज बिहान भएको जीप दुर्घटनामा दुईजनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलंगका लागि छुटेको लु 1-6-6-0-2-9 नम्बरको जीप वडा नम्बर 3 र 6 को सिमाना डांगु डुंगेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 की प्रेम कला फुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 घाइते भएका छन्। 4 अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः संचालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमानथाङ चार नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटुकोशीमा भदौ 10 गते बाढ़ीबाट रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चीनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढ़ी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपाल भित्रेका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वीरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सीधा कुरा प्रश्न विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रूकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगंज क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोड़ामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेको छ। महासंघका अनुसार चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इण्डोनेशियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इण्डोनेशियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालीमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालीमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोली उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रूकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, नौजना घाइते, थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने तीनवटा पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रूपियाँ राजस्व संकलन। इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र
4: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज सुनिराख्नुहोस् है ल।
5: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: सिची भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुसी तालिम,
5: र वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
5: एक्स्ट्रा प्र्याक्टिकल।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: घर आएपछि सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
10: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
9: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97-459-24-208 र 98-36-86-376 रुन्टीगढी 7 बान्द्रे रोल्पा।
10: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रह

0: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
1: घर बनाउने सपना छ छाया दुर्गा हार्डवेयर।
0: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्री जया दुर्गा हार्डवेयर प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्कदेखि उत्तरतर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 9857726405 र 9569726405।
0: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: ए कान्छी कता हो चिरुच्याट परेर?
1: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
0: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाई हाई
1: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कमता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
0: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
1: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
2: हाम्रा सेवाहरू: मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कालीगढद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट: पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोप्राइटर विजय स्वर्णकार। सम्पर्क मोबाइल नम्बर 98479-0907, 98095-92791, 98578-2312। साथै हाम्रो शाखा डाङ कुल्सीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनजादी पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ।
3: श्री विजय सुनचाँदी पसल, होलेरी बजार, रोल्पा।

सम्पूर्ण मलामी जन छरछिमेक इष्ट मित्र आफन्तजनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।

0: खुसीको खबर, खुसीको खबर। वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला, अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत, चिलाउने समस्या, एलर्जी, कुष्ठरोग, चाया पोतो, डन्डीफुर, चाउरीपन, कपाल झर्ने समस्या, नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला, कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रोग हटाउने, टाटु हटाउने, चाउरीपना, दाग, धब्बा, डन्डीफुरका दाग हटाउने, हाइड्रा फेसियल, स्किन एनालाइसिस, पीआरपी, जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा आउने कोठी, खिल, सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक घुराही 15 होटल माला इनको ठिक अगाडि। सम्पर्क नम्बर 082
2: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। इट्स 1 PM।
2: अहिले अपराह्नको ठीक 1 बजेको छ।
3: मनोरञ्जनको महासंग्राम, गीत संगीत रमाइलो कुराकानीको साथमा कार्यक्रम टिफिन टाइम,
4: हरेक दिन दिउँसो 1 बजे मात्र सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सुन्न नभुल्नुहोला।
3: टिफिन टाइम, डन्ट मिस इट।

0: सभ्य तथा सुरक्षित समाजका लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: Tiffin Jazz.

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम टिफिन टाइमको प्रतीक्षा गरिबस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा आज पनि एकैसाथ उपस्थित भइसकेका छु प्राविधिक मित्र नम्रतासँगै आवाजमा म गीता विश्वकर्मा। हजुर तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.radiohuleri.com.np हाम्रो पात्रो नेपाली पात्रो स्मार्ट पात्रो तथा विभिन्न मोबाइल एप्सबाट पनि एकैसाथ सुन्न अनि सहभागिता पनि जनाउन सक्नुहुन्छ र हामीलाई हाम्रो पात्रोमा गएर रेडियो जन्मभूमि सर्च गर्नुभयो भने त्यहाँबाट पनि एकैसाथ सुन्न सक्नुहुन्छ कार्यक्रम टिफिन टाइम। साथीहरू के गर्दैन कस्तो अवस्थामा हुनुहुन्छ पक्कै पनि यो दिउँसोको समय छ होइन। यति बेलाको समयमा कतिपय साथीहरू खाना खाएर विश्राम गरिराख्नु भएको छ होला, कतिपय साथीहरू खाना खाने तर्खरमा पनि हुनुहुन्छ होला, त्यसै गरी व्यापार व्यवसाय गर्ने आमा बुबाहरू आफ्नै व्यापार व्यवसायमै स्वस्थ अनि व्यस्त हुनुहुन्छ होला, यात्रा गर्ने साथीहरू यात्राकै क्रममा हुनुहुन्छ होला, तपाईँको यात्रा चाहिँ सफल होस् भन्न चाह्यो, त्यसै गरी देश विदेशमा रहनुभएका दाजुभाइ दिदी बहिनीहरू पनि आफ्नै काममा स्वस्थ अनि व्यस्त हुनुहुन्छ होला। विशेष गरेर आज दर खाने दिन है, धेरै महिला दिदी बहिनीहरू चाहिँ होइन माइत जाने कार्यक्रम पनि भइरहेको छ होला। तपाईँहरू जे अनि जस्तो अवस्थामा भए तापनि कार्यक्रम टिफिन टाइमलाई शुरूदेखि अन्तिमसम्म सुनेर अनि सहभागिता जनाएर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा मनभरि सङ्घालेका छौ। हजुर यो कार्यक्रम टिफिन टाइम तपाईँहरूका माझमा आउने गर्दछौ हामी हरेक दिन यसै समय दिउँसो 1 बजेबाट करिब करिब 2 बजेसम्म चाहिँ तपाईँहरूका माझमा उपस्थित हुने गर्दछौ र तपाईँहरूका माझमा उपस्थित रहँदाखेरि चाहिँ कार्यक्रम टिफिन टाइममा रहेर तपाईँले के गर्नुपर्छ भन्ने कुरा त धेरै साथीहरूलाई जानकारी छँदैछ, कतिपय साथीहरूलाई जानकारी नहुन सक्छ। मैले यहाँबाट जानकारी गराउन चाहे कार्यक्रम टिफिन टाइममा रहेर तपाईँ आउनुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर भएर 98 41 79 888 र 98 57 58 78 को यो लाइनबाट आउनुभयो भने चाहिँ तपाईँ हाम्रो रमाइलो कुराकानी सँगसँगै तपाईँले चाहिँ तपाईँभित्र रहेको विभिन्न खालको प्रतिभालाई चाहिँ सुनाउन सक्नुहुन्छ। गीत गाउन आउँछ भने मजासँग गीत गाउन सक्नुहुन्छ, विभिन्न खालका साहित्यिक सिर्जनाहरू गर्नुहुन्छ भने त्यो पनि सुनाउन सक्नुहुन्छ, अभिनय गर्न आउँछ भने अभिनय पनि सुनाउन सक्नुहुन्छ, तपाईँलाई जे आउँछ त्यही चाहिँ सुनाउन सक्नुहुन्छ। साथमा चाहिँ पहिला आउने साथीले एउटा गीत पनि रोजाइमा पार्नुपर्ने हुन्छ र सोही गीत चाहिँ हामी अन्य दुईजना साथीलाई भित्राइसकेपछि यहाँबाट बजाउने गर्दछौ। हामीले चरण चरणमा विभाजन गरेका हुन्छौ र तीन तीनजना साथीको बीचमा चाहिँ यहाँबाट गीत राख्ने गर्दछौ है। यो त भयो कार्यक्रमको लागि छोटो जानकारी, तपाईँ आउँदै गर्नुहोला फटाफट फोन डायल गर्नुहोस् है 98 41 79 888 र 98 57 58 58 को लाइनबाट आउँदै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भमा राख्छौ एउटा निकै नै मिठो गीत, गीतपछि पनि आउनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै नि फोन डायल गर्दै गर्नुहोस् है त

हजुर, एकदमै पनि मिठो गीत चाहिँ तपाईँहरूका माझमा राखेका थियो सिक्का नोटैमा होइन। सोही गीतबाट चाहिँ हामीले कार्यक्रमको शुभारम्भ गरिसकेका छौँ। भर्खरै मात्र रेडियोलाई खोलेर सुन्दै हुनुहुन्छ भने चाहिँ सुन्दै हुनुहुन्छ सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो भोलेरी एफएम 102.5 मेगाहर्जमा चाहिँ सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम है। आउनुहोला यति बेला मलाई प्राविधिक बाटो मिठो राख्नुहुँदैछ प्राविधिक मित्र नम्रताको भनी। आवाजमा छु म गीता है, आउनुहोला भन्न चाहन्छु। आउनुभयो भने अवश्य पनि कुराकानी हुनेछ, साथमा तपाईँले तपाईँभित्र रहेको विभिन्न खालको प्रतिभालाई चाहिँ सुनाउन सक्नुहुन्छ है। आउनुहोला, फोन डायल गर्नुहोला 9846 र 9855578 यही लाइनबाट चाहिँ आउनुभयो भने चाहिँ अवश्य पनि कुराकानी हुनेछ। तर साथी चाहिँ आउनु भएको छैन भनेर चाहिँ भनिराख्नु भएको छ हाम्रो नम्रताले चाहिँ है। पक्कै पनि साथी चाहिँ आउनुभएको छैन, आउने तर्खरमै हुनुहुन्छ भन्दै हुनुहुन्छ। आउनुहोला भन्न चाहन्छु 9846 79888 र 9855578 यही लाइनबाट आउनुहोला भन्न चाहन्छु। आज चाहिँ दरखान गइसक्नु भयो होला होइन सम्भवतः, अनि साथीहरू नै आउनुभएको छैन भन्दै हुनुहुन्छ। फोन डायल गर्नुहोला पक्कै पनि 9846 79888 र 9855578 लाइनबाट चाहिँ फटाफट फोन डायल चाहिँ गर्नुहोला भन्न चाहन्छु। तर साथी नआएको चाहिँ सङ्केत मिलिराखेको छ, साथी आउनुहुन्छ कि भनेर चाहिँ हामी पर्खाइमा चाहिँ छौँ है। आजको अवसरमा चाहिँ साथी अलिकति होइन आफ्नै माइततिर जाने है, अब त्यहाँ एकदमै पनि तिजको अवसरमा है। धेरै साथीहरू त अब गइसक्नु भयो होला, जाँदै हुनुहुन्छ होला, यात्राकै क्रममा हुनुहुन्छ होला। धेरै साथीले सुन्न पनि पाउनु भएको छैन होला होइन, कतिपय साथीले पनि सुन्दै हुनुहुन्छ होला, सुन्दै यात्रा गर्दै हुनुहुन्छ होला। पक्कै पनि तपाईँहरू जे अनि जस्तो अवस्थामा भए तापनि फोन डायल चाहिँ गर्नुहोला भन्न चाहन्छु। तर साथी चाहिँ नआएको सङ्केत गर्दै हुनुहुन्छ, आउनुहोला भन्न चाहे 9846 79888 र 9855578 लाइनबाट चाहिँ आउनुहोला। आउनुभयो भने अवश्य पनि कुराकानी हुने नै छ। साथी नआएको चाहिँ सङ्केत गर्दै हुनुहुन्छ, ठिक छ। यति बेला हामी एउटा मिठो गीत राख्छौँ, गीतपछि पनि आउनेछौँ तपाईँ पनि कार्यक्रम सुन्दै नि फोन डायल गर्दै गर्नुहोस् है त।

0: हजुर, एकदमै पनि मिठो गीत चाहिँ तपाईँहरूका माझमा राखेका थियो है, एकदमै पनि घरबार बोलबाट चाहिँ एकदमै मिठो तिज गीत चाहिँ राखेका थियो। गीतपछि पनि स्वागत छ। भर्खरै मात्र रेडियोलाई खोलेर सुन्दै हिँड्नुहुन्छ भने चाहिँ सुन्दै हिँड्नुहुन्छ सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेर एफएम 102.5 मेगाहर्जमा चाहिँ सुन्दै हिँड्नुहुन्छ। कार्यक्रम टिफिन टाइम चाहिँ सुन्दै हिँड्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा चाहिँ अलिकति समस्या चाहिँ देखाइरहेको छ है, 98-5-78-58-78 लाइनमा चाहिँ अलिकति समस्या चाहिँ देखाइरहेको छ होइन। धेरै साथीले फोन लगाइराख्नु भएको छ होला तर लागेको छैन होला, फोन डायल गर्नु होला अर्को नम्बरमा। 97-4-22-52-125 लाइनबाट चाहिँ आउनुहोला भन्न चाहन्छु है। साथी चाहिँ हुनुहुन्थ्यो तर हाम्रो टेलिफोनमा चाहिँ अलिकति समस्या चाहिँ देखाइरहेको छ। 97-4-22-52-125 यो लाइनबाट चाहिँ आउनुहोला भन्न चाहे है। साथी चाहिँ आउनु भएको छैन भन्दै हुनुहुन्छ, अलिकति टेलिफोनमा चाहिँ समस्या चाहिँ देखाइरहेको छ है। फोन डायल गर्नुहोस् है, 98-140-79-888 र 98-5-78-58-78 लाइनमा चाहिँ आज चाहिँ अलिकति समस्या चाहिँ देखाएको छ खै कुनै है, अलिकति तिज लाग्यो होला हाम्रो टेलिफोनलाई पनि है। पक्कै पनि 97-4-22-52-125 यो लाइनबाट चाहिँ आउनुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार, कुन ठाउँ बाटोको बोल्नुभयो? हजुर, के छ पूर्णिमा, सन्चै हुनुहुन्छ? हजुर हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर हजुर, फोन डायल गर्नुभयो, फोन नै लागेन होइन। हजुर हाँ, ठिक छ, आउनु भएको छ। के छ सुनसरीतिरको हाल खबर सुनाउनुहोस् है। हजुर, पानी पर्ला जै भइरहेको छ। अनि पूर्णिमालाई तिज कतिको लागेको छ त? हजुर, त्यति चाहिँ छैन उसो भए है। हजुर हाँ, ठिक छ, आउनु भएको छ। आज कुन गीत रोच्नुहुन्छ? कुन गीत भन्नुभयो? सारी के भन्नुभयो? सुन्छ, हामी चाहिँ यहाँ बाटो बताउनेछौँ। अनि आज हामीलाई के सुनाउनुहुन्छ? सुन्छ ल, सुरु गर्नुहोस् है। हजुर, एकदमै पनि मिठो मुक्तक सुनाउनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे पूर्णिमा। सुन्छ, आगामी बसाइमा पनि आउनु होला, अहिलेलाई बिदा हुन्छौ, साथीहरूलाई सम्झनुहोस् है। नमस्कार, आउनु भएको थियो भर्खरै मात्र भन्दा हिँड्नुहुन्थ्यो सुनसरी गाउँपालिकाबाट पूर्णिमा मगर आउनु भएको थियो, उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ, आउनुहोला अब चाहिँ तपाईँको पालो। 97-4-22-52-125 यो लाइनबाट आउनु भयो भने चाहिँ कुराकानी हुनेछ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार, कुन ठाउँ बाटोको बोल्नुभयो? हजुर, तुलसीपुर 3 बाटो, हजुरको शुभ नाम? हजुर, दिल्ली राज भन्नुभयो, के छ दिल्ली राज, सन्चै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर, बसिराख्नु भएको छ। अनि कार्यक्रमलाई सुन्न पाउनु भएको छ कि छैन दिल्ली राजले? हजुर, सुनिराख्नु भएको छ उसो भए है। हजुर, अनि के छ तुलसीपुर 3 हाल खबर सुनाउनुहोस् है। हजुर, ठिकठाक नै छ उसो भए। हजुर हाँ, ठिक छ, आउनु भएको छ। आज हामीलाई के सुनाउनुहुन्छ? सुन्छ ल, सुरु गर्नुहोस् है। हजुर, तिम्रो मेरो माया बस्यो गुलाबको फुलमा है। हजुर, ठिक छ, एकदमै पनि मिठो शायरी सुनाउनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। हुन्छ, आगामी बसाइ पनि आउनुहोला दिल्ली राज, अहिलेलाई बिदा हुन्छु, साथीलाई सम्झनुहोस् है।
1: सर्वप्रथम हजुरलाई, मेरो घर परिवार सबलाई, अङ्कल आन्टी अललाई सम्झिँदै बिदा हुन्छु। नमस्ते।
0: नमस्कार, आउनु भएको थियो भर्खरै मात्र, भन्दै हिँड्नुहुन्थ्यो है, तुलसीपुर तिनबाट आउनु भएको थियो, दिल्ली राज आउनु भएको थियो, उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ। आउनुहोला, अब चाहिँ तपाईँको पालो रहेको छ 9814478888 यो लाइनबाट, नभएर चाहिँ यसमा चाहिँ अलिकति समस्या चाहिँ देखाइदिएको छ आजको बसाइमा चाहिँ है। त्यस कारणले 9742521125 यो लाइनबाट आउनुहोला है, 9742521125 है यो लाइनबाट आउनुभयो भने अवश्य पनि कुराकानी हुने नै छ। अब एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि पहिलो चरणको साथीको रोजाइको गीत चाहिँ हामीले यहाँबाट बजाउनेछौँ। फोन डायल गर्नुहोला भन्न चाहन्छु है, एकदमै पनि 9742521125 यो लाइनबाट चाहिँ साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार बहिनी, कुन ठाउँबाटको बोल्नुभयो? हजुर, निरुता घरती आउनु भयो लुङ्री एकबाट है। के छ निरुता, सन्चै हुनुहुन्छ? हजुर हजुर, म पनि एकदमै सन्चै आराम नै छु भन्नुपर्छ। के गर्दै हुनुहुन्छ निरुताले यति बेलाको समयमा? हजुर, कार्यक्रम सुनेर बसिराख्नु भएको छ उसो भए। हजुर, के छ लुङ्री गाउँपालिकातिरको हाल खबर, सुनाउनुहोस् है। हजुर, यता पनि ठिकै छ भन्नुपर्छ, घाम लागिरहेको छ, रमाइलो नै छ है। हजुर, आउनु भएको छ, अनि के छ खानपिन भयो? हजुर हजुर, हाम्रो पनि अघि नै भइसक्यो भन्नुपर्छ। अनि 30 गतिको लागेको छ हाम्रो निरुतालाई। हजुर हजुर, रुगा खोकीले माया गर्छ तिजको, होइन के गर्नु, तिज आइसक्यो, अब रुगा खोकीले त्यस्तै नै छ, मलाई पनि छोड्दैन, होइन आवाज नै होइन कस्तो कस्तो भइरहेको छ। हजुर हाँ, ठिक छ, आउनुभयो। आज चाहिँ दर खाने दिन, विशेष गरेर राम्रोसँग मनाउनु होला भन्न चाहन्छु। आउनु भएको छ, आज हामीलाई के सुनाउनुहुन्छ? ए, म्यामको बारेमा चाहिँ कविता लेख्नु भएको छ। सुन्छ, सुनाउनुहोस् एकदमै पनि, आफूलाई पढाउने गुरुको बारेमा होइन कविता लेख्नु भएको रहेछ। सुन्छ, ल सुरु गर्नुहोस् है।
2: राम्रो लाग्छ गुरु आमा, माया लाग्छ तर कुनै दिन हुँदैन होला साथमा, रातमा दिन लाग्छ भने दिनमा लाग्छ घाम, हाम्रो प्यारो गुरु आमाको साबिताको नाम। मनपर्छ मलाई हाँसेको देख्दा म्याम, त्यो भन्दा पनि अझ मनपर्छ मलाई म्यामको मुस्कान। के कस्तो हुन्छ थाहा हुँदैन कसैलाई, हजुरले दिएको गृह कार्य नगर्दा दुःख लाग्छ मलाई, हजुरले दिएको गृह कार्य नगर्दा दुःख लाग्छ मलाई। हजुरबाट गल्ती गरेछु भने माफ गरिदिनु होला, कुनै दिन टाढा भयो भने माया चाहिँ नमार्नु होला। हजुरको घर भए पनि दान, हामीलाई शिक्षा दिन आउनु भएको गाउँको नाम हो पाङ। हजुरले दिएको शिक्षाले संसार त्याग्न परोस्, नजिक आउन नदिने शत्रुको अगाडि पाइला त्याग्न परोस्। राम्रो शिक्षा दिनुहुन्छ भने हजुर के गर्न मन लाग्छ बाद, राम्रो शिक्षा दिनु भएकोमा
0: हजुर एकदमै पनि मिठो कविता गर्नुभएको रहेछ आफ्नो गुरुको बारेमा होइन। साँच्चीकै गुरु भनेको भगवान नै हो, एकदमै पनि राम्रोसँग पढ्नु होला, अझै धेरै प्रगति गर्नु होला भन्न चाहन्छु। आउनुभयो मिठो कविताको लागि, तपाईँलाई धेरै धेरै धन्यवाद, आगामी बसाइमा पनि आउनु होला, अहिलेलाई बिदा हुन्छु, साथीहरूलाई सम्झनुहोस् है।
2: मिठो माया र मिठो सम्झना भन्न चाहे, अनि प्रभाजीमा बस्नु भएको दिदीलाई पनि धेरै माया र मिठो सम्झना भन्न चाहे, अनि साथीहरूमा बोल्नु पर्दा प्यारी साथी लाल कुमारी पुन नगर, कमला रोपा मगर, बोम कुमारी पुन नगर, सीता पुन नगर, सलिना पुन नगर, अस्मिता रोपा मगर, अस्मिता पुन नगर, पूजा पुन नगर, दिवस पुन नगर, लेख बहादुर पुन नगर, अनि सागर पुन नगरलाई सम्झिन चाहे, अनि अन्तिममा बोल्नु पर्दा चाहे मेरो मुटुको टुक्रा,
0: मुटुको टुक्रा। नमस्कार, आउनु भएको थियो भर्खरै मात्र, भन्दै हिँड्नुहुन्थ्यो है। लुम्बी गाउँपालिकाबाट निरुता गर्ती मगर भन्दै नदी उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ। तपाईँको पालो फोन डायल गर्नुहोला 98 46 79 भन्दा पनि है मुखमा चाहिँ यही नै आउँछ। तर आज चाहिँ अर्को नम्बर छ 97 42 52 125 को लाइनबाट आउँदै गर्नुहोला। हामी भने पहिलो चरणको साथीको रोजाइको गीत राख्छौ, गीत बच पनि आउनेछौ। तपाईँ भने कार्यक्रम सुन्दा नि फोन डायल गर्दै गर्नुहोस् है त।

0: हजुर, एकदमै पनि मिठो गीत चाहिँ तपाईँहरूका माझमा राखेका थियौ, कश्मीरी पछ्यौरी है। एकदमै पनि पहिलो चरणको साथीको रोजाइको गीत चाहिँ हामीले यहाँबाट बजाइसकेका छौँ। भर्खरै मात्र रेडियोलाई खोलेर सुन्दै हुनुहुन्छ भने चाहिँ सुन्दै हुनुहुन्छ सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेर एफएम 102.5 मेगाहर्जमा चाहिँ सुन्दै हुनुहुन्छ। कार्यक्रम टिफिन टाइम चाहिँ सुन्दै हुनुहुन्छ यति बेला मलाई प्राविधिकबाट मिठो साथ मिल्दैछ। प्राविधिक मित्र नम्रताको भने आवाजमा छु म गीता। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: मैले धोका खाएको उसले धोका दिएको कहानी छ। मैले धोका खाएको उसले धोका दिएको कहानी छ। राम सोचेको थिएँ रावणको कथा लेख्नु बाँकी छ। राम सोचेको थिएँ रावणको कथा लेख्नु बाँकी छ। उसको मेरो मायाको कहानी लेख्न बाँकी छ। उसको उसको मेरो मायाको कहानी लेख्न बाँकी छ। उसको झुटो माया
0: हजुर नमस्कार। उसको मेरो मायाको कहानी लेख्न बाँकी छ है। हजुर एकदमै पनि मिठो साहित्यिक सिर्जना सँगै आउनुभयो, कुन ठाउँ बाटोको बोल्नुभयो। हजुर सल्यानबाट आउनुभयो, लक्ष्मी रोका है। हजुर के छ सन्चै? हजुर हजुर नयाँ नम्बर चाहिँ छोडेका थियौँ। हाम्रो टेलिफोनमा चाहिँ अलिकति समस्या देखाइदियो है, साथीहरू किन आउनु हुँदैन भनेर चाहिँ हामी पर्खाइमा चाहिँ थियौँ, तर पछि होइन यसो बुझ्दाखेरि चाहिँ हाम्रै टेलिफोनमा चाहिँ समस्या देखाइदियो, त्यस कारणले चाहिँ अर्को नम्बर चाहिँ छोडेका थियौँ। ठिक छ, आउनु भएको छ कि छ सन्चै? आरामै त हुनुहुन्छ नि होइन? हजुर हजुर मलाई चाहिँ रुगा खोकीले नै माया गरेको। हजुर हजुर मलाई चाहिँ एकदमै निको नै हुँदैन के गर्नु होइन, रुगा खोकीले त धेरै नै माया गरिसक्यो होइन, साथमा अब यो आवाज नै आउँदैन, आवाज नै बसेर होइन घाँटीमा समस्या भएर चाहिँ अलिकति गाह्रो चाहिँ भइरहेको छ। हा ठिक छ, अब बिस्तारै चाहिँ सन्चो हुन्छ होला भन्ने त्यो आशामा चाहिँ छु होइन। हजुर हजुर हजुर हजुर एकदमै पनि एकदमै पनि यो तिज लागेसँगै मेरो आवाज पनि गइसक्यो के। हजुर हजुर अलिकति गाह्रो नै भइरहेको छ यो बोल्दाखेरि पनि होइन, आवाज सुन्दा पनि अलिकति फरक पनि लाग्ने स्वाभाविक नै हो तपाईँहरूलाई होइन, तर मेरो आवाज नै अब यस्तै सके गर्नु होइन बिग्रिएको छ, गाह्रो छ, अब बिस्तारै चाहिँ आउँछु होला भन्ने आशामा चाहिँ छु। ठिक छ, आउनु भएको छ। अनि के छ सल्यानतिरको हालखबर लक्ष्मी, सुनाउनुहोस् है। हजुर हजुर हजुर एकदमै यता पनि घाम लागिरहेको छ, आज दर खाने दिन है, बाहिर हेर्न गयो भने एकदमै चहल पहल चाहिँ धेरै नै छ होइन, अघि पछि होलेरी बजारमा अलिअलि मान्छे हुनुहुन्थ्यो, तर आजको बसाइमा चाहिँ होइन धेरै साथीहरू यात्राकै क्रममा हुनुहुन्छ यताउता होइन, मान्छे चाहिँ धेरै नै हुनुहुन्छ है त। हजुर हजुर एकदमै हो नि। हजुर हजुर आज चाहिँ एकदमै भिड नै छ बाहिर हेऱ्यो भने चाहिँ। ठिक छ, आउनु भएको छ लक्ष्मी, आज कुन गीत रोज्नुहुन्छ? हजुर तिमी हाँसे भइगयो नि है। सुन्छ, हामी चाहिँ यहाँबाट बजाउनेछौँ। मिठो साहित्यिक सिर्जना पनि सुनाइसक्नु भएको छ एकदमै पनि, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगामी बसाइमा पनि आउनुहोला लक्ष्मी, अहिलेलाई बिदा हुन्छु, साथीहरूलाई सम्झनुहोस् है। नमस्कार, आउनु भएको थियो, भर्खरै मात्र भन्दै हुनुहुन्थ्यो है, सल्यानबाट लक्ष्मी रोका चाहिँ भन्दै हुनुहुन्थ्यो, उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ एकदमै पनि। तपाईँको आवाज सुनेर चाहिँ दुःख लाग्यो भन्दै हुनुहुन्थ्यो है, के गर्नु है, दुःख त धेरै नै लागिरहेछ, आवाज नै आउँदैन है, अलिकति फरक चाहिँ पाइराख्नु भएको छ, मेरो आवाज चाहिँ अलिकति ठुलो ठुलो नै भइरहेको छ है, त्यो पनि फरक पाउनु भएको छ धेरै नै है, फरक त धेरै हुन्छ अरू गएको कि लागेको बेला, तर मलाई चाहिँ धेरै नै हुन्छ क्या, अलि चाहिने भन्दा बढी नै हुन्छ है, आवाज नै बसेर त्यस्तै नै हुन्छ, के गर्नु अब होइन, अब के पनि आउनु होला भन्न चाहन्छु, जसरी भए पनि तपाईँहरूसँग रमाइलो गर्न त फेरि छोडिँदैन नि त है। यति बेला फोन लाइनमा साथी, नमस्कार हजुर। नमस्कार, कुन ठाउँ बाटोको बोल्नु भयो? भन्दै थिए उहाँ चाहिँ बाहिरिसक्नु भएको छ है, अब के पनि आउनुहोला भन्न चाहन्छु है, 97-4-22-52-125 यो लाइनबाट आउनु भयो भने चाहिँ अवश्य पनि कुराकानी हुने नै छ, फोन डायल गर्नुहोला, अलिकति हाम्रो टेलिफोनमा समस्या भइदिएर चाहिँ अर्को नम्बर चाहिँ छोडेका छौँ है, त्यस कारणले पनि होला साथीहरूको आवाज चाहिँ अलिकति सानो चाहिँ आउँछ, के गर्नु है, एकदमै पनि कतिपय साथीहरूको चाहिँ ठुलो नै आइरहेको हुन्छ, तर कतिपय साथीहरूको चाहिँ एकदमै बुझ्नलाई चाहिँ अलिकति गाह्रो पर्छ है, अलिकति सानो आवाज चाहिँ आइरहेको छ, पक्कै पनि आउनुहोला भन्न चाहन्छु है। आज त दर खाने दिन, विशेष गरेर धेरै साथीहरू है आफ्नै गाउँको बजारमै नजिकमै गइसक्नु भयो होला होइन, चुराहरू लगाउने भइरहेको छ होला, पक्कै पनि धेरै साथीहरू अब होइन महिला दिदी बहिनीहरू माइत जाने आउने त्यस्तै नै भइरहेको छ, आउने त यति छिटो हुँदैन है, जाने चाहिँ भइरहेको छ होला, पक्कै पनि आजको बसाइमा विशेष गरेर दर खाने है, आमाले पकाएको दर खाने एकदमै पनि रमाइलो है, विशेष गरेर तिजको अब तिज भनेको यही त हो नि होइन, खाने रमाउने एकदमै पनि ठिक छ। यति बेला फोन लाइनमा साथी, नमस्कार हजुर। नमस्कार, कुन ठाउँ बाटोको बोल्नु भयो? हजुर, सल्यानबाट कीर्ति मगर भन्नुभयो, कीर्ति भन्नुभयो या फिर्ति? हजुर कीर्ति आउनुभयो, के छ कीर्तिको खबर, सन्चै हुनुहुन्छ? हजुर हजुर, मेरो पनि एकदमै ठिकै छ, अलिअलि रुगाको किले माया गर्छ त्यस्तै नै छ भन्नुपर्छ है। हजुर आउनु भएको छ, सल्यान कुन ठाउँबाट हो कीर्ति? हजुर सल्यानको त्रिवेणी दुई बाटो चाहिँ आउनुभयो, अनि हामीलाई सुन्दै हुनुहुन्थ्यो कीर्तिले? हजुर सुन्दै हुनुहुन्छ, अनि आज दर खाने दिन खानुभयो कि भएन? ए हुँदैन है, हजुर हजुर खल्लो चाहिँ हुने भयो, अलिकति त्यस्तै नै भयो होला सायद होइन, हजुर यस्तै हो, कहिलेकाहीँ मनाउन पाइँदैन है, त्यस्तै नै छ, ठिक छ आउनु भएको छ, अनि खानपिन त भयो होला नि है? हजुर हजुर हाम्रो पनि भइसक्यो भन्नुपर्छ, आउनु भएको छ, आज हामीलाई के सुनाउनुहुन्छ? सुन्छ ल, सुरु गर्नुहोस् है।
1: माया थियो,
0: हजुर मुटुभरि माया थियो तर आई लभ यु भन्नै सकेन है कीर्तिजी त्यस्तो पनि हुन्छ हजुर ठिक छ एकदमै मिठो शायरीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे है आगामी बसैमा पनि आउनुहोला अहिलेलाई बिदा हुन्छौ साथीहरूलाई सम्झनुहोस् है नमस्कार आउनु भएको थियो भर्खरै मात्र भन्दै हिँड्नुहुन्थ्यो सल्यानको त्रिवेणी दुई बाटो कीर्ति मगर्जी भन्दै हिँड्नुहुन्थ्यो उहाँसँग पनि कुराकानी भयो र मिठो शायरी सुनाएर चाहिँ भाइरिसक्नु भएको छ तपाईँको पालो आउनुहोला भन्न चाहे है यति बेला चाहिँ साथी आउनु भएको छैन भन्दै हुनुहुन्छ अब एकजना साथीसँग कुराकानी गर्छौ त्यसपछि दोस्रो चरणको साथीको रोजाइको गीत चाहिँ बजाउनेछौ है फोन डायल गर्नुहोला 9846 भन्दा पनि है यो नम्बरमा चाहिँ अलिकति समस्या चाहिँ देखाएको छ 9742252125 को यो लाइनबाट आउनुहोला भन्न चाहन्छु है यति बेला चाहिँ साथी आउनु भएको छैन भन्दै हुनुहुन्छ अब एकजना साथीसँग कुराकानी गर्छौ त्यसपछि चाहिँ हामी यहाँबाट दोस्रो चरणको साथीको रोजाइको गीत चाहिँ यहाँबाट बजाउनेछौँ फोन डायल गर्नुहोला यहाँ भके पनि 98 भन्दा पनि 98 मात्र आउँछ मुखमा पनि के भएको है अलिकति सोही नम्बर होइन भनिराखेर पनि होला यति बेला साथी हुनुहुन्छ स्वागत गरी नमस्कार हजुर नमस्कार कुन ठाउँ बाटोको बोल्नु भयो हजुर अमराज परियार आउनुभयो नुहाउ गाउँबाट के छ अमराज सन्चै हुनुहुन्छ हजुर हजुर रुगाखोकीले त धेरै नै सतायो के गर्नु मलाई मात्र सताउँछ गाह्रो छ है हजुर आउनुभएको छ अमराज अनि के छ खानपिन भयो हजुर भर्खरै भइसक्यो उसो भयो अनि कार्यक्रमलाई सुन्दै हुनुहुन्थ्यो आमराजले हजुर हजुर अघि चाहिँ लगाउनु भयो व्यस्त चाहिँ भनिरहेको थियो है हजुर अघि चाहिँ साथीसँग चाहिँ कुराकानीमा जोडिराखेका थियौँ हामी चाहिँ आउनु भएको छ के छ नुवा गाउँ ह्याङतिरको हाल खबर सुनाउनुहोस् है हजुर हजुर एकदमै कहिले घाम कहिले बादल त्यस्तै नै छ है हजुर हा ठिक छ आउनुभयो हाम्रो आज हामीलाई के सुनाउनुहुन्छ सुन्छ ल सुरु गर्नुहोस् है

0: हजुर, एकदमै पनि बटौली फुलबारी घुम्नलाई है। हजुर हजुर, ठिक छ, एकदमै पनि मिठो तिज गीत चाहिँ सुनाउनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगामी बसैमा पनि आउनुहोला। अहिलेलाई बिदा हुन्छु, आफ्ना साथीहरू आफन्तजनहरूलाई सम्झनुहोस् है।
1: अनि त्यसपछि लगायत मेरो बुवामा लगायत सबै मेरो सम्पूर्ण जति पनि साथीहरू हुनुहुन्छ, साथीहरू लाइक मिस्टरमा सम्झिँदै बिरामी हुनुहुन्थे।
0: नमस्कार, आउनु भएको थियो भर्खरै मात्र नुवा गाउँ ह्याङबाट आउनु भएको थियो। अमराज परियार चाहिँ भन्दै हुनुहुन्थ्यो, उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ है। के गर्नु, तपाईँको आवाज चाहिँ पहिले जस्तै होस् भन्दै हुनुहुन्थ्यो। तपाईँको आशीर्वाद लागे त एकदमै हुन्थ्यो नि त होइन। मलाई पनि पहिलेको जस्तै आवाज ल्याउन एकदमै रहर छ, मन छ है। तर के गर्नु, आवाजमा बीचमा घाँटीको बीचमा के आइदियो है। यस्तै नै छ, पक्कै पनि आउनु होला भन्न चाहन्छु। यति बेला हामी दोस्रो चरणको साथीको रोजाइको गीत चाहिँ बजाउँछौँ। गीतपछि पनि आउनेछौँ तपाईँ भने 98 भन्दा पनि है 97422 5152 को लाइनबाट आउँदै गर्नुहोला। हामी भने दोस्रो चरणको साथीको रोजाइको गीत बजाउँछौँ, गीतपछि पुनः फेरि आउने नै छौँ है त।

पक्कै पनि आउनु होला भन्न चाहन्छु। यति बेला हामी दोस्रो चरणको साथीको रोजाइको गीत चाहिँ बजाउँछौ। गीतपछि पनि आउनेछौ तपाईँ भने 98 भन्दा पनि है 97 4 22 51 125 को लाइनबाट आउँदै गर्नुहोला। हामी भने दोस्रो चरणको साथीको रोजाइको गीत बजाउँछौ, गीतपछि पुनः फेरि आउने नै छौ। है त

हजुर, एकदमै पनि मिठो गीत चाहिँ तपाईँहरूका माझमा राखेका थियो है। ए भैगुनी तिमी हाँसो भैगुनी, एकदमै पनि मिठो गीत चाहिँ रोजाइमा पार्नु भएको थियो। दोस्रो चरणको साथीको रोजाइको गीत चाहिँ हामीले यहाँबाट बजाइसकेका छौँ है। अब चाहिँ हामी तेस्रो चरणमा आए, अन्तिम चरण पनि भनौँ। सोही साथी चाहिँ हुनुहुन्छ तेस्रो चरणको पहिलो सहभागी साथी, नमस्कार हजुर। हजुर दर्शन नमस्कार, कुन ठाउँ बाटोको बोल्नु भयो? हजुर के छौ सपना, सन्चै हुनुहुन्छ? हजुर हजुर, म पनि एकदमै सन्चै छु। भनौँ भने के भनौँ, रुगा खोकीले माया गरेको छ, ती चाहेको छ, त्यही त हो है। हजुर हजुर, गर्नु गरेका छ, के गर्नु, मलाई त अति नै गरिसकेका छ है। हजुर हजुर, धेरै साथीहरू चाहिँ कन्फ्युज हुनुहुन्छ, कति साथीहरूले त है, साथीहरू त नभनौ, यता होइन होलेरीको साथीहरूले चाहिँ भन्नुहुन्छ क्या, के भयो आवाज बोइस आयो कि भन्नुहुन्छ, बोइस कहाँबाट आउनु होइन। हजुर हजुर, एकदमै रुखा खोकीले माया गरेपछि बोइस आयो भनेर हुन्छ र होइन। हजुर एकदमै भने आउनु भएको छ के छ रुन्टी गढी आठको हालखबर सपना सुनाउनुहोस् है। बादल बादल गरिरहेछ उसो भयो है। हजुर, अनि आज त दर खाने दिन है, दर खानु भयो कि भएन? ए अहिले नै खानु पर्थ्यो भनेर के भन्नु है, अब दर त साँझ नै खानुहुन्छ होइन। हजुर हाँ, ठिक छ, आउनुभयो, खुसी लाग्यो, सहभागी त जनाउनु भयो। आज कुन गीत रोज्नुहुन्छ सपनाले? हजुर तिजको गीत चाहिँ बजाउनु पर्यो, जुनसुकै भए पनि हुन्छ होइन। सुन्छ, हामी चाहिँ यहाँबाट तिज गीत चाहिँ बजाउनेछौँ। अनि आज हामीलाई के सुनाउनुहुन्छ त? सुन्छ ल, सुरु गर्नुहोस् है।

せーの風くもるつさん。

0: அதிக மூசு சங்க
1: हजुर एकदमै पनि मिठो गीत सुनाउनु भयो सपना, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। आगामी बसाइमा पनि आउनुहोला, अहिलेलाई बिदा हुन्छु, आफ्ना साथीहरूलाई सम्झनुहोस् है। नमस्कार, आउनु भएको थियो भर्खरै मात्र, बन्द हिँड्नुहुन्थ्यो है रुन्टी गरी आठ बाटो। सपना आफ्नो मगर उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ है, मिठो गीत सुनाएर चाहिँ बाहिरिसक्नु भएको छ। यति बेला चाहिँ फोन लाइनमा साथी आउनु भएको छैन भन्दै हुनुहुन्छ, 97422512125 को यो लाइनबाट आउनुहोला भन्न चाहन्छु। आउनुभयो भने अवश्य पनि कुराकानी हुने नै छ, आउनुहोला है। अब एक दुईजना साथीसँग चाहिँ कुराकानी गर्छु, त्यसपछि हामी पनि कार्यक्रमबाट बिदा भएर चाहिँ अब अन्तिम चरणमा चाहिँ आइसकेका छौँ। अब तिज मनाउन चाहिँ जानै पर्छ है, माइत चाहिँ भन्दै हुनुहुन्छ हाम्रो नम्रताले है, पक्कै पनि अब चाहिँ अन्तिम चरणमा पनि छौँ है। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार, कुन ठाउँ बाटोको बोल्नु भयो? हजुर, चाहना घरती आउनु भयो सुनसरीबाट। हजुर, के छ चाहना, सन्चै हुनुहुन्छ? हजुर हजुर, मलाई पनि ठिकै छ, जसो तसो चलिरहेछ भन्नुपर्छ है। हजुर, आउनु भएको छ, के छ सुनसरीतिरको हालखबर, चाहना सुनाउनुहोस् है। हजुर, यता चाहिँ घाम लागिरहेको छ, ठिकै छ, रमाइलो नै छ भन्नुपर्छ है। हजुर, अनि कार्यक्रम सुन्दै हुनुहुन्थ्यो चाहनाले? हजुर, सुनिराख्नु भएको छ, फोन डायल गर्नुभयो, फोन पनि झ्याप्पै लाग्यो है। हजुर, हाँ ठिक छ, आउनु भएको छ। आज हाम्रो चाहनाले के सुनाउनुहुन्छ त? सुन्छ, ल सुरु गर्नुहोस् है।

हजुर एकदमै पनि मिठो गीत सुनाउनु भयो तिज गीत चाहिँ, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे चाहना हुन्छ। आगामी बसाइमा पनि आउनुहोला, अहिलेलाई बिदा हुन्छौ, साथीहरूलाई सम्झनुहोस् है। नमस्कार बाबा, आउनु भएको थियो भर्खरै मात्र, भन्दैनन्थ्यो सुनछरी गाउँपालिकाबाट चाहना गर्थी मगर है, उहाँसँग पनि कुराकानी भयो र बाहिरिसक्नु भएको छ है। अब चाहिँ तपाईँको पालो भन्दा पनि अब हामी कार्यक्रमबाट बिदा भएर जाने बेला पछि चाहिँ भइसकेको छ, कार्यक्रमको लागि छुट्याएको समय चाहिँ सकिसकेको छ, अब बिदा भएर जानुपर्ने हुन्छ। बिदा भएर जानुभन्दा पहिले चाहिँ तिनजेलसम्म कार्यक्रमलाई सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साथीलाई धन्यवाद दिन चाहन्छु। र सुन्दै गर्दा कस्तो लाग्यो त है, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिनको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9146478888 र 9857858574 यो लाइनबाट आएर चाहिँ दिन सक्नुहुन्छ भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। जति पनि साथीले फोन लाइनमा आएर विभिन्न खालका प्रतिभाहरू सुनाएर साथ दिनुभयो तपाईँ साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। आगामी दिन आगामी बसाइमा पनि तपाईँको यस्तै सक्रिय सहभागिता रहिरहोस्, तपाईँको माया चाहिँ पाइरह भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। फोन लगाउन प्रयास गर्नुभयो, फोन लागेन होला है, तपाईँ साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु र धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म म अनि तपाईँ भोलिको आवाजलाई तपाईँको घर घरमा झुन्डिएको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुर्याएर साथ दिनुभयो प्राविधिक मित्र नम्रतालाई पनि विशेष विशेष धन्यवाद दिँदै आजको कार्यक्रम टिफिन टाइमबाट भने अब 30 बजी चाहिँ भेट होला एकैचोटि है त एकदमै पनि, त्यस कारणले चाहिँ सबैजना दिदी बहिनीलाई चाहिँ ह्याप्पी तिज चाहिँ भन्न चाहे है, हरि तालिका तिजको चाहिँ धेरै धेरै शुभकामना छ है। पक्कै पनि राम्रोसँग मनाउनु होला, हामीले पनि राम्रैसँग मनाउनेछौँ, आज चाहिँ जाँदैछु है एकदमै पनि भन्दै आजको यो बसाइबाट पनि म गीता विश्वकर्मा अनि नम्रतासँगै हामी दुवैजना जान्छौँ है त। नमस्कार, जय गीत जय सङ्गीत।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। इट्स 2 PM।
2: अहिले अपराह्नको ठीक 2 बजेको छ।
3: पर्व होस् या विवाह, खुशीको हरेक क्षण शिव कपडा पसल

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि, आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी, सम्पर्क मोबाइल नम्बर 98574 34 77। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि शिवु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: एकान्छी कता हो चिरुच्याट परेर?
4: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
3: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाय हाय
4: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कमता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
3: कहाँनिर छ यो पसल भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
4: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
5: हाम्रा सेवाहरू मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कारीगरद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट, पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोप्राइटर विजय स्वर्णकार, सम्पर्क मोबाइल नम्बर 98479-0907, 98095-92791, 98578-20312। साथै हाम्रो शाखा दाङ तुल्सीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनजाति पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ।
6: श्री विजय सुनजाति पसल, होलेरी बजार, रोल्पा।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: घर आएपछि सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
0: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा, सम्पर्क मोबाइल नम्बर 97459-24-208 र 98-36-86-376, रुन्टीगढी 7 बान्द्रे, रोल्पा।
0: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: होइन, कसलाई के भयो?
1: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
0: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
1: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
0: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
1: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
2: घरमा सबै सामान सकेको छ, यी बुढालाई गाउनु ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
3: के सकिया छ घरमा, तिमी आफै गएर लिए भएन र?
2: सबै सामान सकिया छ, छोरीलाई कपडा, 2-4 भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ, यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ, यी सबै काम म कहाँ गर्न सक्छु र?
3: या यो बुढी पनि त्यतिकै चिन्ता गर्छे, यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
2: ए हो र, यी सबै कामहरू
3: हो? हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
4: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
5: प्रोप्राइटर अब्दुल उहित जोगीसैला,
3: सम्पर्क 98-097-13-834,
5: 98-4-78-56-82
3: र 98-095-03-313।
6: होइन हौ रोशन, सुनको भाव पनि साह्रै महँगो भयो, सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ, घरकी बुढीलाई झुक्याउने कुनै मन्त्र छैन?
7: ओहो मदन, झुक्याउनु नै पर्दैन नि, हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
6: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
7: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन चाँदी पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
8: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97-422-15-554 र 98-279-77। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98-260-61-415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।

0: सम्पूर्ण मलामी जन छर छिमेक इष्ट मित्र आफन्तजनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100%

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
4: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
4: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
5: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराइदान। फोन नम्बर 082-560-734 र 082-560-138।
0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
8: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
8: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता आइन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260-61415। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
9: ओ दाजु, तपाईँको हात खुट्टा जताततै पटपटी फुटेको रहेछ, के भएको?
10: औषधि गरेको गरेछु, वर्ष भयो औषधि गर्दा गर्दै हैरान भइसके। सन्चो हुन्छ फेरि फर्किन्छ, सन्चो हुन्छ फेरि फर्किन्छ, जसले जहाँ भन्छ त्यहाँ जान्छु, सन्चो हुँदैन। अति पो भयो भाइ।
9: अरे दाजु, दाङघोराई उपमहानगरपालिका 13 गोपाल वैद्य कहाँ जानु भएमा राम्रो हुनेछ। एकपटक त्यहाँ जानुहोस्, यहाँ त रुखको बोग्रा जस्तो फुट्ने, पिप आउने, पैसा जस्तो गोलो गोलो दाँत हुने, रातो सेतो कालो छाला।
11: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
12: टाइम चेक, इट्स 3 PM।
13: अहिले अपराह्नको ठीक 3 बजेको छ।
14: बस्नेत, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक तीव्र वेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश प्रधानमन्त्री शाहको शुभकामना मध्यपूर्वमा तनाव नबढ़ाउन इरान इराक र टर्कीको आह्वान द्वन्द्व अन्ति अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै नेपाल खबरमा अब पूरा खबर सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो वेदनका अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाईबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो बाढ़ीको गति रसुवागढ़ीबाट छ्याप्रु बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर बेत्रावती पुग्दा 65 किलोमिटर मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ घटनासँग जोड़िएको 5.2 म्याग्निच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ बाढ़ीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन् जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी चितवनका प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुङ्गा थपेको बताउनुभयो यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसी की आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89 करोड़ रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढ़ाइनेछ एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन् सन् 2027 घोषणा हुने 900 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको हो समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानाक चलचित्र तिनीहरू र गौंथली प्राप्त भएका थिए यी दुई मध्ये एकाडेमीको मापदण्ड अनुरूप चलचित्र उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्यांकन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने 13 बेइजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंकिसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
15: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू पार्टी शुद्धिकरण सुदृढीकरण र रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन् गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन् एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो अब विदेशको खबर इरान इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलनबाट रोक्न आह्वान गरेका छन् इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ अब खेल खबर दशौं संस्करणको एसीसी महिला एसिया कप टी20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन् फाइनल खेल यूएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति 8 बजे शुरू हुनेछ श्रीलंका साबिक विजेता टोली हो गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन् महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन् प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ यस्तै बंगलादेश सन् 2018 उपाधि जितेको थियो चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक तीव्र वेगका कारण पूर्वानुमान
3: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल
4: घर आएपछि सामान किन्न टाढा किन जानु अब तपाईँको आफ्नै गाउँमै
5: गुणस्तरीय सामान मिठो स्वाद उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल
6: हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा।
8: सम्पर्क मोबाइल नम्बर 97459424208
7: र 98632386376।
8: रुन्टीगढी 7 बान्द्रे रोल्पा।
6: हिसिला हिमसिखा बोहरा किराना तथा नास्ता पसल।

0: होइन, कसलाई के भयो?
1: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
0: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
1: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
0: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
1: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।

सम्पूर्ण मलामी जन छर छिमेक इष्ट मित्र आफन्तजनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।

0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
1: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आइन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो, सही हो रोशन। तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
1: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन। त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614115। शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।
3: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
4: सिची भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
3: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
4: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
3: तालिममा दिइने विषयहरू
4: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
3: स्पेशल सेफ तालिम,
4: जापानिज सुशी तालिम,
3: वेट्रेस,
4: टुरिस्ट गाइड।
3: हाम्रा विशेषताहरू
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
4: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
3: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
4: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
3: सम्पर्क मोबाइल 98410170909, 98410170909।
4: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल।
5: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई, दाङ।
6: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सम्पर्क नम्बर 082-59-0079 र 98-29-54-555।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरोसर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
0: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
9: घर बनाउने सपना छाया दुर्गा हार्डवेयर।
0: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
10: श्री जोया दुर्गा हार्डवेयर, प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्कदेखि उत्तरतर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 9857-26405 र 9869-26405।
0: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: घरे आइसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
2: लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा तथा देवदह मेडिकल कलेज देवदहमा अनुभव प्राप्त डाक्टर विज्ञान केसी, अब बुद्ध हस्पिटल प्रणाली घोराही दाङमा। डाक्टर विज्ञान केसीद्वारा दिइने सेवाहरू एनआईसीयू साथै नवजात शिशुको चेक जाँच उपचार तथा बच्चाको दम, रुगाखोकी, एलर्जी, बच्चाको वृद्धि विकासमा कमी, पेट दुख्ने, पखाला लाग्ने साथै बच्चा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच तथा उपचार।
3: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
9: वाओ, क्या दामी।
10: थ्याङ्क यू।
9: तिमीलाई होइन, तिमीले लगाएको गहना पो वाह क्या दामी भनेको
10: हो र म त मलाई पो भनेको होला भनेको।
9: तिमी पनि त्यतिकै राम्रो छौ, तर तिमीले लगाएको गहना त छनै दामी। साँच्चै कहाँबाट बनाएको हो तिमीले?
10: यो त रोल्पाको होलेरी बजारमा रहेको अनुराधा सुनचाँदी पसलबाट हो नि।
9: हजुर, हामी कहाँ ग्राहकको डिजाइन अनुसार गरगहना बिक्री, मरमत सुपथ मूल्यमा गरिन्छ। पुरानो गहनासँग नयाँ गरगहना सटही गरिन्छ। साथमा तिलहरी, फुली, मुन्द्री, मारवाडी, झुम्का, सिक्री, औठी लगायत नयाँ तथा पुराना डिजाइनको गहनाहरू स्थानीय दक्ष कारिगरबाट सस्तो मूल्यमा निर्माण तथा बिक्री गरिन्छ।
10: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
9: प्रोप्राइटर हेमराज रसाइली। सम्पर्क नम्बर 97422518181।
10: अनुराधा सुनचाँदी पसल, रुन्टीगढी 6 होलेरी, प्रहरी चेक पोस्ट नजिकै रोल्पा।

0: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे।
7: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
8: टाइम चेक, इट्स 4 PM।
9: अहिले अपराह्नको ठीक 4 बजेको छ।
10: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्य अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
11: अस्पतालबाट प्रदान गरिने सेवाहरू
10: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
11: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
10: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
11: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
10: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपन्चर थेरापी,
11: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
10: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
11: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
10: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
11: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपन्चर द्वारा उपचार,
10: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियो थेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार,
11: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
10: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्य अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
11: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98580-29119, 98580-37371।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि, आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी, सम्पर्क मोबाइल नम्बर 98574347770, होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: हैन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुकाउने कुनै मन्त्र छैन?
4: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
3: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
4: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98260614415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर वीर अस्पताल बाटो एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफोर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने तातु हटाउने चाउरीपना दाग
2: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
3: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध शल्यक्रियाहरू
3: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
2: बालबालिकाको न्युरो सर्जरी
3: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
2: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
5: सिटीभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
4: स्पेशल सेफ तालिम
5: जापानिज सुशी तालिम
4: र वेट्रेस
5: टुरिस्ट गाइड
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
4: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न
6: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ।
1: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सम्पर्क नम्बर 082-59-079 र 98-29-54-555।
7: रेडियो होलेरी FM 102.5 MHz

0: घरे आइसे सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
2: यात्रु महानुभावहरूमा खुसीको खबर खबर खबर। रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोप्राइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
3: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
2: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291008015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672138।
0: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01001007
2: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479497662।
4: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
5: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
6: अस्पतालबाट प्रदान गरिने सेवाहरू
5: 24 घण्टा, इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
6: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
5: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
5: सुविधा सम्पन्न फिजियो थेरापी र एक्युपन्चर थेरापी,
6: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
5: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
6: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
5: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
6: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपन्चर द्वारा उपचार,
5: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियो थेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार,
6: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
5: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा, बाँके।
6: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98580-29119, 98580-37371।
7: अध्यक्षज्यू नमस्कार, सन्चै हुनुहुन्छ?
8: सन्चै छ। अनि कहाँबाट आउनुभयो नि हतार हतारमा?
7: अध्यक्षज्यू, मेरो बोरिङको पम्पले पानी नतानेको 2 दिन जति भइसक्यो। प्राविधिकले नयाँ पम्प खरिद गर्नुपर्छ भन्या छन्। त्यसैले तपाईँ कहाँ सल्लाह लिन आएको।
8: हेर्नुहोस् नानी, बोरिङको पम्प जस्तो
9: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
10: Time check. It's 5 p.m.
11: अहिले साँझको 5 बजेको छ।
12: हैन, कसलाई के भयो?
13: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
12: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
13: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
12: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसी, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
13: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
14: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकारा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
15: अस्पतालबाट प्रदान गरिने सेवाहरू
14: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
15: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
14: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
15: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
14: सुविधा सम्पन्न फिजियो थेरापी र एक्युपंचर थेरापी,
15: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
14: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
15: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
14: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
15: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपंचर द्वारा उपचार,
14: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपंचर थेरापीको विधिबाट सफल उपचार,
15: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
14: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा, बाँके।
15: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98580-29-119, 98580-37-371।

0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
1: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो, सही हो रोशन। तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
1: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन। त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्चिता आइन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614115। शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।
3: यात्रु महानुभावहरूमा खुसीको खबर खबर खबर रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोप्राइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
4: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
3: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291008015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672318।
5: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01001007 082।
6: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार। बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479049762।
3: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
7: घरे आएसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
8: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459624208 र 98326386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
8: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
9: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825 91 101 र मोबाइल नम्बर 97 090 65 255।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
17: इन्डोस्कोपी सेवा,
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 0825607334 र 0825601638।

0: खबर खुसीको खबर खुसीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफोर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने तातु हटाउने चाउरीपना दाग धब्बा डन्डीफोरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस ईआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा आउने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक घुराही 15 होटल माला इनको ठिक अगाडि। सम्पर्क नम्बर 082।
2: तपाईँ सुन्दै हुनुहुन्छ सबै तथा सुरक्षित समाज निर्माणको लागि रेडियो 102.5 मेगा।

धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद।
1: रेडियो ओलेरी एफएम 103.5 मेगाहर्ज।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक।
2: इट्स 6 PM।
3: अहिले साँझको 6 बजेको छ।
4: नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
4: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
5: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
6: कार्यवाहीको प्रक्रिया अगाडि बढ़ेको छ। सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गवर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्भव गरे।
4: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
5: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
5: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
8: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी, साझा दायित्व,
8: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
9: आयोजक धरपझोङ गाउँपालिका, जोमसोङ मुस्ताङ।
8: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
9: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सड़क अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो। भाँसिएको सड़क भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढ़ाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर गाड़ीलाई थप सहज बनाइने बताएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
5: भोटेकोशी नदीमा बाढ़ी आएको आज 1900 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीड़ितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेगरान हटाइसकिएको छ। बाँकी भागमा एस्काभेटर र लोडर प्रयोग गरी ठूला ढुंगा पन्छाउने काम भइरहेको छ। चिलिमेको सुरुङभित्र 8 जना फँसेका अनुमान छ। सुरुङको सागुरो भागभन्दा झण्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फँसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीमा परेका मध्ये 1386 जनाको शव भेटिएको छ। 5130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार विहीन भएका 3761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढ़ी र पहिरोपछि पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,500 भन्दा बढ़ी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाड़ी चालक र मरमतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाड़ी अवरूद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढ़ीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।
4: यसैबीच भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्म सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 जना भन्दा बढ़ी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
5: सरकारले भदौ 10 गते आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डे 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिमचट्टान खसेको ठाउँमा हिमचट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट सेप्रुवेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
4: यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया शुरू गरेको छ। बाढ़ीको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साकियाले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पूरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। 3 चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्दे नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्यांकन गरिनेछ। भोटेकोशी लेन्दे प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेत समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधिसहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिइएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्योल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5

0: म्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
0: पैसामा छ शक्ति पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
0: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
1: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
0: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णवीर सड़क खोलियो तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने भोटेको सीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास चल्दै बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रूपियाँ आवास भाड़ा दिने भोटेको सी बाढ़ी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ़े लगायत खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89,00,00,000 रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन 3 वटा सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
4: म्यानपावर छनौट सम्बन्धी म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद बढ़ेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 वटा प्रमुख म्यानपावर कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
6: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अथवा लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
7: झण्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो होइन, यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
6: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गर्यौं। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौं। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू त्यो 25 लिस्टिङ भएका भनिएका थिए के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू चाहिँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनुहोस् ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। अब मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कार्यवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापनाकालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढङ्गबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचाबाट त्यसलाई कार्यवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानूनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्मेन्टले पनि स्वीकार गरिदिएको हुँदा सही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
7: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
6: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन सुधार के भयो भनेर हेर्छौँ। तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ हुने विषय हो, हुने कानून हो त्यसमा, र नियमावली जो कार्यविधिगत कानून हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ। त्यो कानूनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैनन्। त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरी .fed.gov.np त्यो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाईसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ। शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ। सुधारहरू भएका छन्। एनको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ, तर्जुमा सहमतिको लागि कानून मन्त्रालय गइसकेको अवस्था छ भने पेश गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था।
5: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला यस वर्षको तीज शुरू भएको छ। तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतवशी महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने, गरगहना र पोशाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढ़ेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। अर्कातिर यस पटकको तीज विपदको पीड़ाका कारण खल्लो बनेको छ। रसुवाको भोटेकोसी बाढ़ीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट, धादिङ लगायत देशभर शोकको छाया परेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लास भन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि 5 लाइन, कड़ा सुरक्षा व्यवस्था र सिफल चौरी, बनकाली तथा तिलगंगा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
8: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
5: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम.
1: डिश होम, खुशीको कनेक्शन.
2: कृषि मन्त्र नार्कसँग.
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
5: अब बाँकी खबर. कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जंगली हात्तीको बथानले 2 घर भत्काएको छ. जंगली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जफ्रेलले जानकारी दिनुभयो. हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो. हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्. डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढ़ाएको बताउनुभयो.
4: प्रधान सेनापति अशोक राज सिगदेल चीन प्रस्थान गर्नुभएको छ. उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ. प्रधान सेनापति सिगदेल बेइजिङमा आयोजना हुने 13 बेइजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ. उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ.
5: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ. अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरिएको जानकारी दिएको हो. अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ. यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ. अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ. सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ.
4: नेपाल चीन उत्तरी कोराला नाका लोमाथाङका 4 नियाचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राशो संकलन भएको छ. रसुवाको भोटेको सीमा भदौ 10 बाढ़ीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढ़ेको छ. भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़ेको हो. अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रूपियाँ राशो संकलन गरेको छ. गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राशो संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो.
5: नेपाल दर्पणमा अब विदेशको खबर. चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्. नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ. उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो. यस्तै चिनिया राष्ट्रपति शी जिङपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ. उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो. रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ. यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ. यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ. ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो. शुरूमा ब्राजिल, रूस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो. पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोड़िएका छन्.
4: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज तीनदेखि 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
5: र दशौं संस्करणको एसीसी महिला एसिया कप टी20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति सभा 8 बजे शुरू हुनेछ। श्रीलंका साबेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल पुगेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: धादिङको कृष्णवीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र
6: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल।
7: सूचना यही मिति 2083 साल आश्विन 12 गतेदेखि आश्विन 16 गतेसम्म नेपाल अर्थोपेडिक अस्पताल जोरपाची रोटरी क्लब अफ काठमाडौँ बेस्ट रोल्पा नगरपालिका र रोल्पा अस्पतालको संयुक्त आयोजनामा नेपाल अर्थोपेडिक अस्पताल जोरपाची काठमाडौँका वरिष्ठ हाड जोड्ने विशेषज्ञहरूद्वारा रोल्पा अस्पताल रेउखामा हाड जोड्ने सम्बन्धी निशुल्क शल्यक्रिया शिविर आयोजना हुन गइरहेकोले इच्छुक बिरामी तथा व्यक्तिहरूले समयमै सम्पर्क राखी सेवा लिनु अनुरोध गरिन्छ।
8: शिविरमा उपलब्ध सेवाहरू:
9: खुट्टाको पैताला फर्किएका,
8: जन्मजात हात खुट्टा बाङ्गिएका,
9: हात या खुट्टाका विकृति जन्ने समस्याहरू, हात या खुट्टा भाँचिएका, हात या खुट्टा भाँची बाङ्गिएर जोडिएका, भाँचिएकोमा पाता या किला राखिएका छन् र त्यसलाई निकाल्नु परेमा, हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्नु परेमा, हातमा आगोले पोलेको।
8: शिविर सञ्चालन हुने स्थान:
9: रोल्पा अस्पताल रेउखा रोल्पा। ओपीडी नाम दर्ता: मिति 2083 साल असोज 12 गतेदेखि असोज 15 गतेसम्म। समय बिहान 8 बजेदेखि दिउँसो 2 बजेसम्म। शल्यक्रिया हुने मिति: 2083 साल असोज 12 गतेदेखि असोज 16 गतेसम्म। अग्रिम नाम दर्ता गर्ने स्थान: रोल्पा अस्पताल रेउखा रोल्पा।
10: घरैसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
11: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
12: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा।
10: सम्पर्क मोबाइल नम्बर 97459424208 र 98636376। रुन्टीगढी 7 बान्द्रे रोल्पा
11: हिसिला हिमसिखा बोहरा किराना तथा नास्ता पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574 34 77। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: यात्रु महानुभावहरूमा खुसीको खबर
4: खबर
3: रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोप्राइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
5: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
3: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291008015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97670123018।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01001017 82।
6: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार। बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479049762।
3: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
7: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुकम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड खोराई दाङ।
3: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: सम्पर्क नम्बर 0825509079 र 98229554555।
8: हैन, कसलाई के भयो?
9: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
8: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 शैयाको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
9: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
8: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
9: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825191101 र मोबाइल नम्बर 97090065255।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
8: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082560734 र 082560138।

0: फ्री एक्सेसरीज त्यसैले नो यता उता
1: ध्यानमै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान धान निर्माण व्यवसाय संघको प्राङ्गणमा जीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ सम्पर्क मोबाइल नम्बर 98578 30151 98478 33133 र 98686 37244
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्
5: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 7 PM।
2: अहिले साँझको 7 बजेको छ।
3: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराईमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई, दाङ।
4: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 0825-59079 र 98-29-54555।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाडजोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
6: साथै ECG, PFT, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601638।

0: खबर खुसीको खबर खुसीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफोर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने टाटु हटाउने चाउरीपना दाग धब्बा डन्डीफोरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस ईआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा आउने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्त्व स्क्रिन

0: एक्सेसरीज त्यसैले नो यता उता
1: झ्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान धान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तरतर्फ घुराई 15 दान
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क मोबाइल नम्बर 98578301 98478333133 र 98686 37244
5: यदि तपाईँले पनि न्यू
6: होइन हो रोशन सुनको भाव पनि साह्रै महँगो भयो सुन किन्न सकिला जस्तो पनि छैन घरमा बुढी गना लगाउने भनेर हैरान छ घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन
7: ओहो मदन झुक्याउन नै पर्दैन नि हेर्दा सुनभन्दा कम छैन हराईमा डर छैन भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सधैँ दिनु न
6: सही हो रोशन तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त
7: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा
8: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ आजै आउनुहोस् सृजन सुन चाँदी पसल शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ प्रोप्राइटर सन्तोष सुनार सम्पर्क नम्बर 97422155554 र 98229777 तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल प्रोप्राइटर निरु सुनार सम्पर्क मोबाइल नम्बर 98260614115 शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ
9: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ उच्च रक्तचाप मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस् कौशल्य अस्पताल प्राली बोलपुर 11 पिपल चौतारा बाँके
10: अस्पतालबाट प्रदान गरिने सेवाहरू
9: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा
10: पेट छाती कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच
9: नसा न्युरो सर्जरी हार्ट जोर्नी जनरल सर्जरी मनोरोग बाल रोग स्त्री प्रसुति नाक कान घाँटी रोग विशेषज्ञ सेवा
10: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा
9: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपन्चर थेरापी
10: डिजिटल एक्सरे भिडियो एक्सरे ईसीजी र इको सेवा
9: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध
10: ल्याब सेवा रगत दिशा पिसाब थाइराइड चेक जाँच र छिटो रिपोर्ट
9: पेट कलेजो मृगौला सुगर सम्बन्धी सफल उपचार
10: प्याराइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी एक्युपन्चरद्वारा उपचार
9: प्याराइसिस भई मुख बाङ्गिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियो थेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार
10: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध
9: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट कौशल्य अस्पताल प्राली कोहलपुर 11 पिपल चौतारा बाँके
10: सम्पर्क नम्बर 081-540-133 081-541-312 मोबाइल नम्बर 98580-29119 98580-37371

0: फर्याइसी सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
2: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100%

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। इट्स 8 PM।
2: अहिले बेलुकीको 8 बजेको छ।
3: अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको आइतबारको बदलिदो नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्छौं। हरेक वर्ष भदौ 15 गते नेपालमा पुस्तकालय दिवस मनाइन्छ। औपचारिक रूपमा पुस्तकालय दिवस मनाउन थालेको पनि डेढ़ दशक भन्दा बढ़ी भइसकेको छ। तर पुस्तकालय दिवस मनाइरहँदा एउटा गम्भीर प्रश्न गर्नुपर्ने बेला आएको छ। नेपालमा पुस्तकालयको अवस्था कस्तो छ? पुस्तकालयको इतिहास करिब 150 वर्ष पुरानो मानिन्छ। संविधानले समेत नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्रका रूपमा पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने कुरा उल्लेख गरेको छ। तर धेरै सामुदायिक पुस्तकालय स्रोत र साधनको अभावमा कमजोर बन्दै गएका छन्। कतिपय पुस्तकालय स्थापना गर्दाको उत्साह र सक्रियता अहिले कायम छैन। अर्कोतर्फ सूचना प्रविधिको तीव्र विकाससँगै मानिसको पढ्ने शैली पनि बदलिएको छ। मोबाइल र इन्टरनेटको पहुँच बढ़िरहेका बेला पठन संस्कृति कसरी जोगाउने र पुस्तकालयलाई नयाँ पुस्तासँग कसरी जोड्ने, यो पनि अहिलेको महत्वपूर्ण प्रश्न हो। पुस्तकालय अब कागजी पुस्तक राख्ने ठाउँ मात्रै नभएर ई बुक, ई जर्नल, डिजिटल सामग्री र सूचनाको केन्द्र बन्नुपर्ने आवश्यकता देखिन्छ। तर पुस्तकालयको अवस्था र सरकारको प्राथमिकतामाथि प्रश्न उठाउने अर्को घटना पनि देखियो। काठमाडौँको भिरकुटी मण्डपको सार्वजनिक पुस्तकालय 114 दिनसम्म तालाबन्दी भएर बन्द रह्यो र त्यसपछि खुलेको छ। सार्वजनिक ज्ञानको केन्द्र मानिने पुस्तकालय यति लामो समय बन्द हुनुपर्ने अवस्था किन आयो? त्यसले पाठक, विद्यार्थी र अनुसन्धानकर्तालाई कस्तो असर पार्यो र पुस्तकालय खुलेपछि समस्या साँच्चीकै समाधान भयो त? आजको कार्यक्रममा हामी पुस्तकालयको महत्व, घट्दै गएको वा बदलिँदै गएको पठन संस्कृति, डिजिटल पुस्तकालयको सम्भावना, भिरकुटी मण्डप सार्वजनिक पुस्तकालयको तालाबन्दी र वर्तमान सरकारको पुस्तकालय सम्बन्धी नीति, बजेट तथा प्राथमिकतामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठ। भोला कुमार श्रेष्ठज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: हस् धन्यवाद।
0: आज हामी पुस्तकालय दिवसको अवसर पारेर नेपालमा अहिले पुस्तकालयको अवस्था, इतिहास र पुस्तकालय संरक्षणको लागि भइरहेको पहलमा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ नेपालमा पुस्तकालय दिवस मनाउन थालेको लामो भइसक्यो, तर आजको दिनमा नेपालमा पुस्तकालयको समग्र अवस्था चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: 2065 सालमा अब नेपालमा पनि पुस्तकालय दिवस मनाउनुपर्छ भन्ने साथीहरूको एउटा चाहिँ जमघटबाट निर्णय गरेर अहिले कुन दिनलाई चाहिँ पुस्तकालय दिवस मनाउँदाखेरि राम्रो हुन्छ भन्ने कुराहरूमा यो भीम शमशेरले पुस्तकालय पर्व घटेको दिनलाई राम्रो हुन्छ कि अथवा गिरवान युद्धवीर विक्रम शाहदेवले पुस्तकालय खोल्नको लागि लाल मोहर लगाएको दिनलाई राम्रो हुन्छ भन्ने कुराहरूलाई ल्याएर हामीले गर्दाखेरि इतिहासविद यिनीहरू सबैको सल्लाहले चाहिँ यो लाल मोहर लगाएको दिनलाई चाहिँ उपयुक्त हुन्छ भनेर हामीले 2065 भाद्र 15 गतेबाट पुस्तकालय दिवस मनाउँदै आएको छौं र पहिलो पुस्तकालय दिवसको अध्यक्षता मैले नै ग्रहण गर्ने चाहिँ मौका पाएको थिएँ। हजुर,
0: अब यसबीचको मूल्याङ्कन गर्दाखेरि तपाईँले
1: हजुर अब यसपालि हामी 19 पुस्तकालय दिवस मनाउँदैछौं। अब पुस्तकालयको कुरा गर्दाखेरि यो अहिले नेपाल सरकारबाट चाहिँ पुस्तकालयलाई यो 19 वर्ष लाग्दाखेरि पनि प्रायोरिटी दिएको चाहिँ त्यति देखिएन, किनकि हामीले सुरुवातदेखि नै नेपालमा पुस्तकालय ऐनको आवश्यक छ भनेर कराउँदा अहिलेसम्म पनि पुस्तकालय ऐन चाहिँ हुन सकेन। र अब तपाईँलाई मैले वास्तविक कुराहरू भन्नुपर्दाखेरि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत 3 पुस्तकालय छ, नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिली रमन पुस्तकालय, छुट्टै अस्तित्व भएको प्रोफेसनल लाइब्रेरियनहरू सबै छ। तर नेपाल राष्ट्रिय पुस्तकालयको कुरा गर्ने हो भने 2072 सालको भूकम्पले नेपाल राष्ट्रिय पुस्तकालय क्षतिग्रस्त भइसक्यो, हरिहर भवनमा भएको पुस्तकालय। त्यसपछि त्यो लाइब्रेरी अहिले प्रिफ्याब बिल्डिङमा सानोठीमा सञ्चालन भएको छ। त्यो लाइब्रेरी सिटी सेन्ट्रलमा बनाउनु पर्यो भनेर हाम्रो धेरैको पहलबाट हामीले जबमलमा भएको नेपाल सरकारकै जग्गा झन्नै 8 रोपनी जग्गामा त्यो बिल्डिङको नाप नक्सा डीपीआर सबै तयार भएर टेन्डर कल भइसकेपछि त्यो अहिलेसम्म पनि त्यो बन्न सकेको छैन, एउटा कुरा। दोस्रो, अहिले केशर लाइब्रेरीको कुरा गर्ने हो भने अहिले केशर लाइब्रेरीमा चाहिँ दिनको 500-600 जना पाठकहरू पढ्न आउँछ र केशर पुस्तकालयकै कुरा गर्दाखेरि यो चाहिँ केशर शमशेरले उसको मरण पर्यन्त 2026 सालदेखि नेपाल केशर पुस्तकालय नामबाट सञ्चालन भइरहेको छ र अब त्यो लाइब्रेरी दाताबाट चलाएको लाइब्रेरी छुट्टै आफ्नो बिल्डिङ हुँदा हुँदै पनि नेपाल सरकारको त्यहाँ अहिले सम्पत्ति आयोग पनि त्यहीँ छ, अर्को एउटा अफिस पनि त्यहीँ छ, अब धेरैजनाको चाहिँ त्यहाँ आँखा गढेको छ। यहाँ मैले भन्नु खोजेको के छ भने एउटा लाइब्रेरीको लागि एउटा छुट्टै बिल्डिङ जुन दिएको छ दाताले, त्यसमा पनि विभिन्न अफिसहरू चाहिँ खडा गरेका छ। पहिला त मन्त्रालय परेन। तेस्रो कुरा दिल्ली रमणको कुरा, दिल्ली रमणको कुरा पनि मैले पनि त्यहाँ चाहिँ काम गरेँ। अब त्यहाँ चाहिँ एउटा चाहिँ बिल्डिङ बनाउनु पर्यो, भएको बिल्डिङ थत्रो भइसक्यो को थियो र बिल्डिङ बनाउनलाई हामीले एउटा डिपिआर तयार गरेर शिक्षा मन्त्रालयमा दियौं। त्यहाँ चाहिँ अहिले दिल्ली रमणको नातिनीले एउटा मुद्दा लगाएर त्यो पनि अगाडि बढ्न सकेन भन्या मतलब चाहिँ अहिलेसम्म पनि सरकारले प्राथमिकता दिन सकेन। र काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय डाक्टर नारायण खड्काको अध्यक्षतामा र संस्थापक सदस्य म पनि हुँ र नेपालको बुद्धिजीवीहरू सबै मिलेर अब नेपालमा एउटा सार्वजनिक पुस्तकालयको आवश्यकता छ भनेर हामीले त्यसमा लाग्यौं र 2060 सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर यो सुरुमा हामीले सिटी हलमा नै स्थापना गराएको थियो। त्यतिखेर केशव स्थापित मेयर हुनुहुन्थ्यो, उहाँले दिएको थियो त्यो ठाउँ। त्यहाँ त्यो ठाउँ चाहिँ एकदम तल एकदम सानो भएको हुनाले हामीले त्यो ठाउँलाई उपयुक्त छैन भनेर समाज कल्याण परिषदसँग कुरा गरिसकेपछि 75% चाहिँ छुटमा 25% भाडा तिर्ने गरेर भृगुटी मण्डपभित्र हामीले लाइब्रेरी सञ्चालन गर्यौं। सुरुमा एउटा बिल्डिङ, त्यसपछि दोस्रो एउटा बिल्डिङ लिएर हामीले लाइब्रेरी सञ्चालन गर्न थाल्यौं। त्यहाँ ब्रिटिस काउन्सिलको आफ्नो 8,000 किताब फर्निचरहरू सबै त्यहाँ बन्द गरेर त्यही लाइब्रेरीलाई दिएको छ र त्यो लाइब्रेरी भनेको एक प्रकारले सिटी सेन्टरमा भएको लाइब्रेरी भएको हुनाले अहिले पनि 200-300 जना पाठकहरू पढ्न आउने त्यो लाइब्रेरी थियो र त्यो लाइब्रेरी सत्यमोहन जोशीदेखि लिएर केदार भक्त माथेमा, डाक्टर नारायण खड्का, याङ्गिला शेर्पा, एकदम प्रबुद्ध वर्गहरू र लाइब्रेरीहरू सबैले सुरुमा 2500-2500 खल्तीबाट पैसा हालेर स्थापना गरेको लाइब्रेरी पछि आएर नेपाल सरकार शिक्षा मन्त्रालय 50 लाख दिन थाल्यो। त्यसले गर्दाखेरि अलिकति सहिलो थियो हामीलाई त्यो लाइब्रेरी सञ्चालन गर्न। पछि शिक्षा मन्त्रालयले पनि त्यो 50 लाख दिन चाहिँ बन्द गर्यो। गरिसकेपछि अब त अब के गर्ने, अब बिल्डिङ बनाउनुको लागि जग्गा उपलब्ध गराइदिएको भने विदेशी दाताहरू तयार छन् है, तर हामीले जग्गा चाहिँ कतै पनि हामीले पाउन सकेन। त्यसमा डाक्टर नारायण खड्का भयो, अहिलेको अध्यक्ष गोविन्द पोखरेल, उहाँहरूले धेरै लाग्नुभएको जग्गा लिनलाई अहिलेसम्म लिन सकेका छैन, तर विडम्बना यो के भन्छ समाज कल्याण परिषदले
0: यो बेला बारेमा म केही बेर पछि आउँछु, यो प्रसङ्गमा जोड्छु किनकि सार्वजनिक पुस्तकालयको महत्व र यसको लागि तपाईँहरूले गरिरहेको कामको बारेमा र सरकारको यसमा चाहिँ गर्नुपर्ने प्राथमिकता, सरकारले दिनुपर्ने साथ सहयोग कस्तो हुने तपाईँहरूको अपेक्षा छ, म एकछिनमा आउँछु।
1: खालि मैले यहाँनिर भन्नु खोजेको जोडेको खालिको नेपाल सरकारको पुस्तकालय प्रतिको धारणा अझसम्म पनि राम्रो छ
0: एकदम। अब नेपालमा पुस्तकालयको इतिहास
1: 150 वर्ष
0: होइन, यति लामो इतिहास बोकेको पुस्तकालय आन्दोलन आज कहाँ पुगेको छ?
1: अब तपाईँले भन्नुपर्दाखेरि यसको चाहिँ पछाडि लाँदाखेरि जब पृथ्वीनारायण शाहदेवले नेपाल एकीकरण गरे नि, पृथ्वीनारायण शाहले नेपाल एकीकरण मात्रै गरेन, उसले जितेको सबै दरबारका पाण्डुलिपिहरू संकलन गरेर हनुमान ढोका दरबारमा, बसन्तपुर दरबारमा उसले जम्मा पारिराख्यो र त्यही बसन्तपुर दरबारमा जम्मा पारिराखेकै उसलाई पृथ्वीनारायण शाहको नाति गिरमानुद्ध वीर विक्रम शाहले पुस्तक चिताई तहबिल भनेर केदारनाथ पण्डितलाई तलब दिएर त्यहाँ कर्मचारी राखेर त्यो लाइब्रेरीको स्थापना गरेको, पहिलो लालमोहर लागेको। जब जङ्गबहादुर राणाले शासन आफ्नो हातमा लिएपछि जङ्गबहादुर राणाले के गर्यो भने बसन्तपुर दरबारको जति पनि किताबहरू छ यो थापाथलीको दरबारमा ल्याएर राख्यो, उसले पुस्तक के भन्छ एउटा पुस्तक के भन्ने एउटा नाम दिएर त्यहाँ राख्यो उहाँले जङ्गबहादुर राणा। त्यसपछि त्यहाँबाट पनि भएन, जङ्गबहादुर राणा पछाडि त्यो लाइब्रेरीलाई दरबार स्कूलको बुइङ्कलमा ल्याएर राख्यो। दरबार स्कूलको बुइङ्कलबाट वीर शमशेरले घण्टाघर बनाइसकेपछि त्यो लाइब्रेरीलाई घण्टाघरमा सिफ्ट गर्यो। त्यसपछि घण्टाघरमा नै वीर पुस्तकालयको नाममा, सरकारी पुस्तकखानाको नाममा त्यो सञ्चालन हुन थाल्यो। त्यही भएको पुस्तकहरू के गर्यो भनेदेखि पछि जति पनि त्यो महत्वपूर्ण ग्रन्थहरू छ जम्मै राष्ट्रिय अभिलेखालय 2024 सालमा मात्रै ऊ भएको राष्ट्रिय अभिलेखालय त्यहाँ चाहिँ सारियो। सुरुमा पुरातत्व विभाग अन्तर्गत राखिएको थियो र त्यहाँको जति पनि हस्तलिखित ग्रन्थहरू छ, महत्वपूर्ण ग्रन्थ 1600-1700 वर्ष पुरानो ग्रन्थहरू छ, ऐतिहासिक ग्रन्थहरू, त्यो जम्मै चाहिँ ल्याएर राष्ट्रिय अभिलेखामा ल्याएर अहिले त्यहाँ चाहिँ त्यो चाहिँ सञ्चालनमा छ। त्यहाँ भएको किताबहरू चाहिँ राष्ट्रिय पुस्तकालय 2013 सालमा स्थापना भएको नेपाल राष्ट्रिय पुस्तकालय हस्तान्तरण गरियो र यो चाहिँ स्वीकृत ढोकामा चाहिँ सञ्चालन भयो। र यसरी कुराहरू गर्दाखेरि यो 2007 सालभन्दा अगाडि नेपालमा 33 चाहिँ लुकीलुकीकन 33 चाहिँ सार्वजनिक पुस्तकालयहरू खोलेको थियो।
0: आन्दोलनको एउटा उद्देश्य पनि थियो,
1: एक प्रकारले भन्नुपर्दाखेरि राणा शासन ढाल्नको लागि पुस्तकालय पर्व अथवा चाहिँ पुस्तकालय खोल्ने अभियानले पनि एउटा चाहिँ महत्वपूर्ण योगदान दिएछ। अब तपाईँ कुरा गर्दाखेरि नेपालको सबभन्दा पहिला पुस्तक पढ्ने दलान भनेर पाल्पामा खोलिएको थियो, पछि त्यसलाई धवल पुस्तकालय नाम दियो। काठमाडौँमा प्रदीप्त पुस्तकालय 2003 सालमा खोलेको थियो, यो चाहिँ प्रेमबहादुर कंसाकारले, उहाँलाई हामीले भेट्दाखेरि के हुनुहुन्थ्यो भने हाम्रो उद्देश्य जनतालाई साक्षर गर्नुको साथसाथै राणा शासनलाई ढाल्नलाई नै हामीले खोलेको हो। तर एकदम राणाले हामीलाई जहिले पनि वास उसको रूपमा चाहिँ हेरिरहेको छ, त्यसले गर्दाखेरि हामीले राति 12 सबै किताबहरू टेबल भरिराखेर कालो पर्दाले छोपेर अब हामी कालोबाट उज्यालोतिर जाने भनेर यो लाइब्रेरी सुरुवात गरेको। त्यो लाइब्रेरी अहिले पनि महासङ्गलीमा आफ्नै भवनमा सञ्चालन छ। त्यस्तै गरेर 2007 तुलसीलाल अमात्या यिनीहरूले चाहिँ यो शारदा पुस्तकालय स्थापना गर्यो पाटन दरबारमा। त्यो पाटन दरबार 2046 सालको आन्दोलनमा त्यो लाइब्रेरीमा सखा भए आगो लाग्यो, त्यो लाइब्रेरी भयो। तर मैले हिजो अस्ति मात्रै न्युज सुनेको छु पाटनको यो मेयर साहेबले यो लाइब्रेरीलाई अहिले अब सुरुवात गर्ने भनेर अब चाँडै नै त्यो लाइब्रेरीको उद्घाटन गर्दैछ। त्यो एउटा चाहिँ एकदमै राम्रो चाहिँ पक्ष हो।
0: हजुर,
1: यसरी लाइब्रेरीको डेभलपमेन्टको आयो, गाउँ गाउँमा लाइब्रेरी खोलिए। अब मेरो घर रामेछापमा 2016 सालमा लाइब्रेरी खोल्यो, त्यो लाइब्रेरी बन्द भयो। 2028 सालमा हामीले खोल्यौँ, त्यो पनि बन्द भयो। त्यसपछि 2046 सालपछि फेरि नयाँ युवाहरूले खोल्यो, त्यो लाइब्रेरी अहिले राम्रो सञ्चालनमा छ। यसरी चाहिँ लाइब्रेरीको इतिहासलाई हामीले अगाडि ल्याउन सक्छौँ। जति पनि लाइब्रेरी डेभलपमेन्ट भयो जम्मै यो पब्लिकबाट,
0: एकदम सामुदायिक स्तरबाट
1: सम्भावना
0: भइरहेको छ। भोला कुमार श्रेष्ठज्यू, तपाईँ अब पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय हुनुहुन्छ। आज हामी तपाईँसँग पुस्तकालयको अवस्थामा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अब संविधानको कुरा गर्ने हो भने संविधानले नै नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्रका रूपमा पुस्तकालय स्थापना र प्रवर्धन गर्ने कुरा गरेको छ। व्यवहारमा यो संवैधानिक प्रतिबद्धता कतिको कार्यान्वयन भएको देखिन्छ?
1: अब यहाँ कुराहरू गर्दाखेरि पनि हामीले धेरै लाग्यौं नेपालको संविधानमा लाइब्रेरीको शब्द पर्नु पर्यो भनेर। अब मेरै अध्यक्षतामा हामीले तत्कालीन सभा प्रमुख, उहाँ अहिले बित्नुभयो, उहाँको उहाँलाई हामीले भेटेर लाइब्रेरीको एउटा चाहिँ हामीले यति चाहिँ राख्नुपर्छ, यो चाहिँ विशेष गरेर चाहिँ लाइब्रेरी चाहिँ मौलिक हकमै राख्दाखेरि अझ पनि राम्रो हुन्छ भनेर भनेको थियौं। तर पछि आउँदाखेरि त्यो चाहिँ मौलिक हकमा राख्न सकिएन, यसलाई निरजय सिद्धान्तको चाहिँ एउटा उसमा राखेको छौं। यो पुस्तकालयको विकास तथा विस्तार गरिनेछ भनेर एक दुई लाइन चाहिँ त्यहाँ परेको छ। अब त्यो पनि एक प्रकारले हाम्रो लागि त ठूलो उपलब्धि नै थियो र त्यही लाइनको उसलाई टेकेर हामीले ऐनको लागि धेरै पहल गर्यौं। ऐन बनाउनुको लागि सुरुमा 2064 सालमा एउटा नीति चाहिन्छ भनेर प्रदीप नेपाल शिक्षा मन्त्री हुनुहुन्थ्यो र उहाँसँगको कुराकानीमा नेपाल राष्ट्रिय पुस्तकालय 50 पुगेको उपलक्ष्यमा पुस्तकालय नीति तयार गरौं त भनेर दशरथ थापाको अध्यक्षतामा हामीले कमिटी बनायौं। त्यो कमिटीमा म पनि सदस्य थिएँ, म त्यतिखेर नेपाल पुस्तकालय संघको अध्यक्ष पनि थिएँ र त्यो नीति हामीले तयार गरेर 2067 सालमा क्याबिनेटबाट पास गर्यौं हामीले है। त्यसपछि शिक्षा मन्त्रालयले पुस्तकालय यो नीतिलाई टेकेर निर्देशिका चाहिँ गर्यो, तर ऐन चाहिने रहेछ लागू गर्नको लागि, ऐन नभइकन त्यो सबै निष्क्रिय। त्यसले गर्दाखेरि त्यो ऐनको लागि पहल गर्दा गर्दा गर्दा अहिलेसम्म हामी सफल हुन सकेनौं। हिजो मात्रै यो माथिल्लो सदनको राष्ट्रिय सभाका केही सांसदहरू 10-12 जना सांसदहरू र लाइब्रेरी नै 4-5 जना म चाहिँ हिजो जानु पाइएन, मैले पनि त्यहाँ केही यो चिजहरू नीतिमा राख्नु आवश्यक छ भनेर मैले लेखेर पठाएको थिएँ र हिजो व्यापक छलफल भएको छ। अब सुरुमा नीति निकाल्ने, त्यसपछि ऐनको लागि पनि अहिले ड्राफ्ट तयार भइसकेको छ, अब आशा गरौं यो चाहिँ आउला कि।
0: हजुर, अब नेपालमा विद्यालय, विश्वविद्यालय, सामुदायिक र यी पुस्तकालय गरी विभिन्न स्वरूपका पुस्तकालय छन्, यी मध्ये अहिले सबैभन्दा बढी संकटमा परेको क्षेत्र चाहिँ कुन हो?
1: अब तपाईँले भन्नु पर्दाखेरि यो अन्य पुस्तकालय जस्तै त्रिभुवन विश्वविद्यालय पुस्तकालय, कलेज पुस्तकालय, स्कुल पुस्तकालय जम्मै मातृ संस्थाले चलाउने हो है। अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ सर्टेन बजेटहरू हुन्छ होइन, र त्यो युनिभर्सिटीमा त अब सबै युनिभर्सिटीमा राम्रो लाइब्रेरी छ, कलेजहरूमा पनि राम्रो लाइब्रेरी भएन भने विद्यार्थीहरूले नै हडताल गरेर लाइब्रेरी बनाउन लाग्छ। तर स्कुल पुस्तकालयको हकमा कुरा गर्दाखेरि बल्ल अहिले अब यहाँनिर एउटा कुरा मैले जोड्न चाहेँ हजुर, म 2001 सन् 2001 नेपाल पुस्तकालय संघको अध्यक्ष भएपछि मैले एउटा नारालाई अगाडि सारे, यदि देश विकास गर्ने हो भने वान भिलेज वान लाइब्रेरी, वान स्कूल वान लाइब्रेरी, एक विद्यालय एक पुस्तकालय, एक स्कूल एक पुस्तकालय भयो भने मात्रै, एक गाउँ एक पुस्तकालय भयो भने मात्रै यो देश चाहिँ विकास हुन्छ भनेर त्यो नारा अगाडि सारेका थिए। 2006 आएपछि नेपाल सरकारले त्यो नारालाई ठ्याक्कै यो पुस्तकालय दिवसमा ल्यायो र त्यसको नेक्स्ट टाइममा चाहिँ के गरिदियो भने नेपाल सरकारले प्रत्येक स्कूलमा अनिवार्य पुस्तकालयको अब व्यवस्था गरिनेछ भनेर 6.5 लाखको बजेटसम्म व्यवस्था गरे, त्यो अहिलेसम्म पनि छ। तर यो सामुदायिक पुस्तकालय चाहिँ को उसमा हकमा पनि नेपाल सरकार शिक्षा मन्त्रालयले के गर्यो, प्रत्येक स्थानीय तहमा एउटा नमूना पुस्तकालय खोल्ने भन्ने कुराहरू चाहिँ लेखिएको छ, तर अहिले त्यो कुराहरू अगाडि बढेको छैन। अहिले सुन्नमा आएको छ 5 प्रदेशमा सबै एक एकवटा चाहिँ पुस्तकालय व्यवस्था गर्नको लागि 7 करोड छुट्याएको छ भन्ने कुराहरू चाहिँ सुन्नमा आएको छ। अब त्यो कतिको सत्य हो त्यो भोलि त्यो उसले चाहिँ देखाउला। अब यसरी कुराहरू गर्दाखेरि मैले भने मातृ संस्थाले चलाएको लाइब्रेरीहरू ठिकै छ, अनि विशेष पुस्तकालय भन्छौँ हामीले, इसिमोडको लाइब्रेरी, नेपाल राष्ट्र ब्याङ्कको लाइब्रेरी, वन लाइब्रेरी, कानूनको लाइब्रेरी, यी सबै लाइब्रेरीहरू चाहिँ राम्रो चलाएको छ। सबभन्दा ओझेलमा परेको भनेको सामुदायिक पुस्तकालय।
0: यसमा जोड्न खोजे, अब धेरै सामुदायिक पुस्तकालय स्थापना हुँदा चाहिँ निकै उत्साह थियो हुन्थ्यो, तपाईँहरूले पनि अघि भिरकुटी मण्डल कुरा गर्नुभयो, एकदम उत्साहपूर्ण रूपमा सामुदायिक पुस्तकालय स्थापना गर्नुभएको, तर तपाईँले भने जस्तै धेरै कति यति पुस्तकालयहरू चाहिँ अहिले नाममा मात्र सीमित भएका छन्, यो अवस्था आउनुको मुख्य कारण चाहिँ के हो?
1: अब यो सार्वजनिक पुस्तकालयको यथास्थिति कस्तो छ भनेर हामीले एउटा सर्वे गरेको थियौँ, त्यसमा चाहिँ यो शान्ति भोलिन्टियर एसोसिएसन, यो जापानको एउटा आइएनजीओ हो, उसले रिड नेपाल, म रिड नेपालमा सँग पनि सम्बन्धित छु, रिड नेपाल, शान्ति भोलिन्टियर एसोसिएसन, त्यसपछि हामीले शिक्षा मन्त्रालय तिनवटा मिलेर र न्यू इराले चाहिँ त्यो सर्वेको जिम्मा लियो उसले, हामीले पैसा फाइनेन्स गर्यो र हाम्रो सबै गरेर अब त्यो सर्वे रिपोर्टमा चाहिँ अहिले नेपालमा 928 सार्वजनिक तथा सामुदायिक पुस्तकालय रहेको तथ्याङ्क छ। 928 227 मात्रै अहिले काम गरिरहेको छ, त्यसमा पनि रिड नेपालले 1991 शुरू गरेको लाइब्रेरी हो। अहिले 44 जिल्लामा 73 सामुदायिक पुस्तकालय स्थापना गरेको छ, त्यो चाहिँ दिगो विकास सहितको प्रोग्राम भएको हुनाले त्यो लाइब्रेरीहरू चाहिँ 73 लाइब्रेरीमा केही होला राम्रो न सञ्चालन गरेको, अरू जम्मै राम्रो सञ्चालनमा रहेको छ रिट नेपाल। यसरी यो सार्वजनिक पुस्तकालय कुरा गर्दाखेरि यसको स्थिति अब कस्तो छ नेपालमा भन्दाखेरि, अब सबभन्दा पहिला त अब दिगो विकासको लागि सरकारको तर्फबाट कुनै पहल छैन, स्थानीय सरकारबाट पनि यसलाई कुनै पनि सहयोग चाहिँ गरेको छैन र 2-4 वर्षदेखि, तर यहाँनिर एउटा कुराहरू चाहिँ मैले जोड्न चाहे, 2015 बीपी कोइरालाको प्रधानमन्त्रीत्व कालमा 80,000 सार्वजनिक पुस्तकालयहरूलाई चाहिँ बाँडेर दिने भनेर 80,000 छुट्याएको थियो,
0: 80,000 रुपियाँ
1: बजेटमा छुट्याएको थियो। त्यसपछि एकैचोटि मनमोहन प्रधानमन्त्री भएपछि 75 कि 80 लाख चाहिँ छुट्यायो है, त्यसपछि केही वर्ष ऊ भएन, त्यसपछि फेरि लाइब्रेरीलाई पैसा छुट्याएर अहिले प्रत्येक वर्ष पहिला शिक्षा मन्त्रालय अन्तर्गत त्यो पैसा बाँडिन्थ्यो, कतिपय ठाउँमा चेक लिएर म आफै पनि त्यो बाँड्न गएको छु उनीहरूबाट उल्याएर है। र अब त्यो छ, अहिले चाहिँ प्रदेश सरकारले नि प्रत्येक वर्ष चाहिँ केही न केही पुस्तकालयहरूले 4 लाख, 5 लाख, 2 लाख त्यो चाहिँ पाइरहेछ। तर यो एउटा के हुँदो रहेछ भने नि, अब त्यो प्रदेश सरकारले बाँडेको पैसामा जसको नजिक पहुँच पुग्छ, जसको नजिक ऊ पर्छ, त्यहाँ कुनै पनि ऊ गरिएको छैन, त्यसले गर्दाखेरि त्यो पैसाको चाहिँ धेरै मिसयुज गरेको पाइयो। त्यसपछि हामीले अलिक कडाइका साथ यसमा पनि लागिसकेपछि अनि एउटा यो सार्वजनिक पुस्तकालयको एउटा ऊ नै तयार गरेर कस्तो खालको सार्वजनिक पुस्तकालय यो पैसा बाँड्ने भनेपछि अहिले त्यो अनुसारको छ। अहिले चाहिँ भइरहेको पुस्तकालय त्यो पैसाहरू चाहिँ पाइरहेछ। तर सबभन्दा ठूलो कुरा के हुँदो रहेछ भने, कुनै पनि अब सार्वजनिक पुस्तकालयहरूको विकास र विस्तारको लागि चाहिँ ऐनको चाहिँ अति आवश्यक छ। त्यो ऐनले नै निर्धारण गर्नुपर्छ।
0: अब के गर्नुपर्छ म केही बेर पछि आउँछु, भोलकुमार श्रेष्ठज्यू। अब यो अलिकति अब चाहिँ पुस्तकालयको महत्व र पठन संस्कृतिमा केन्द्रित हो न, अहिले मोबाइल र सामाजिक सञ्जालका कारण सूचनाहरू होइन पढ्ने कुराहरू केही सेकेन्डमै पाइन्छ, यस्तो अवस्थामा मानिसलाई पुस्तकालयसम्म ल्याउन पुस्तकालयको भूमिका किन आवश्यक छ?
1: अहिलेको अब एआईको जमाना आइसक्यो होइन, एकदमै अब पुस्तकालयको महत्व खल्ती खल्तीमा मोबाइल भइसकेको हुनाले जे पनि अब त्यो मोबाइलमा पढ्न पाइने भइसक्यो। यस्तो अवस्थामा अब पुस्तकालय किन चाहिन्छ र भन्ने कुराहरू, हामी जस्तो डेभलपिङ कन्ट्री मात्रै होइन कि डेभलप कन्ट्रीमा पनि यो धेरै चासोको विषय बनेको छ अहिले है। तर यति हुँदा भन्दा पनि अमेरिका जस्तो ठाउँमा पनि, चाइना जस्तो ठाउँमा पनि, र कतिपय ठाउँमा तपाईँ अहिले चाहिँ गुगलमा गएर खोज्नुहुन्छ भने भव्य भव्य लाइब्रेरी बनाएको छ है। पुस्तकालयको महत्व त झन्झन बढ्दैछ यो
0: किन भन्ने कुरा
1: होइन, अब किन भन्ने कुराहरू गर्दाखेरि अब पुस्तकालयलाई यो के भन्छ बुकसँग मात्रै नदाजे नगरिकन, बुकसँग मात्रै सम्बन्ध नजगेर तपाईँ मेरो लाइब्रेरीमा आउनुभयो, तपाईँले मसँग भेट्नुभयो, तपाईँले मसँग धेरै कुराहरू गर्नुभयो, त्यो पनि त एउटा ज्ञानको सिपको ऊ चाहिँ भयो नि त। अब यस्तो कुराहरूलाई पनि लाइब्रेरीले प्रिजर्भ गर्नुपर्ने रहेछ। अहिले कतिपय लाइब्रेरीले यो कुराहरूलाई उ गरेका छ, लाइब्रेरीलाई एउटा मिटिङ प्लेसको रूपमा चाहिँ डेभलप गरेको छ। अहिले रिडले स्थापना गरेको लाइब्रेरीको कुराहरू गर्ने हो भने बच्चाहरूलाई त्यहाँ पढ्न आउने वातावरण हामीले तयार गरिदिएका छौँ, प्रशस्त खेलाउन हालिदिएका छौँ हामीले।
0: र अहिले कतिपय कफी चिया पसलहरूमा पनि पुस्तक राखेर एउटा पढ्ने संस्कृतिको विकास
1: गरेर, अब त्यो बच्चाहरू त खेल्नुको लागि खेल्न आउँछ, खेलिसकेपछि ऊ पढ्छ भने अरूले पढेको देखेपछि, अनि युथहरूलाई आकर्षण गर्नलाई के गरेको छौँ भने हामीले यो गिटारहरूदेखि लिएर हार्मोनियमहरू, यो पियानोहरू, यो सबै राखिदिएका छौँ लाइब्रेरीमा, त्यो सिक्नको लागि त्यो पढ्नको उल्लेख आउँछ। अनि त्यहाँ चाहिँ फुटबलहरू भलिबलहरू त्यो समुदायको के निज छ त्यो त्यस्तो खेलाउन राखिदिया, खेल्ने चिजहरू राखिदिया छ, त्यसको लागि पनि उनीहरूले एउटा सर्टेन चाहिँ ग्रुप बनाउँछ र अनि पढ्ने टाइममा पुस्तकको विषयमा डिस्कसन गर्ने कामहरू पनि गर्छ र खेल्ने बेलामा र गिटार सिक्नुपर्नेमा त्यो पनि गर्छ। त्यसपछि कम्प्युटरको त अब लाइब्रेरीमा हाम्रो त कम्पलसरी भइहाल्यो, 10-15 कम्प्युटर त सबै लाइब्रेरीमा हुन्छ र कम्प्युटर सिक्ने कुराहरू पनि गर्छ। अनि वुमेन इम्पावरमेन्टको लागि एकदमै वुमेनसँग हामी काम गर्छौँ। तपाईँ गोदावरी पुस्तकालयमा गऱ्यो भने वुमेनहरू त्यो लाइब्रेरीमा आएर काम गर्दाखेरि अथवा चाहिँ उनीहरूले पढ्न आउँदाखेरि त्यो बच्चाहरू समेत लिएर आउँछ, त्यो बच्चाको त्यो ब्रेस्ट फिडिङ गर्नको लागि छोटो एउटा कोठाको पनि हामीले व्यवस्था गरिदिएका छौँ। त्यहाँ चाहिँ हामी बच्चाहरूलाई दुध खुवाउने, त्यसपछि बच्चाहरू खेल्ने, आमाहरू आफै पनि पढ्ने, त्यो चाहिँ डिस्कसन छलफल लाग्ने, अनि वृद्धहरूको लागि एउटा मिटिङ प्लेसको रूपमा। अहिले कतिपय हाम्रो रिडले सञ्चालन गरेको लाइब्रेरीमा तपाईँलाई अझ मान्नु होला, बेलुका बेलुका भजन गाउने है, एकदम फ्रेस हुने, त्यो भनेपछि लाइब्रेरी एउटा चाहिँ एकदमै नब्बे नहुने ठाउँको रूपमा डेभलप भएको छ। र रिलेसन सङ्गलेको लाइब्रेरीमा तपाईँले अचम्म मान्नु होला, कृषि सम्बन्धीको पनि प्रश्नहरू प्रशस्त सोध्न आउँछ। यसपालि मेरो बारीमा काँक्रो राम्रोसँग फलेन भनेर सोध्न आउने लाइब्रेरीमा, अनि हामीले त्यस्तो खालको इन्फर्मेसनहरूको चाहिँ पाम्पलेट तयार गरेका छौँ र हामीले सकेनौँ भने कृषि प्राविधिकसँग छलफल गरेर त्यो ठाउँमा हामी कृषि प्राविधिक यस्तो चाहिँ अहिलेको लाइब्रेरी डिमान्ड चाहिँ। अब म विदेशमा नेदरल्यान्डमा एउटा लाइब्रेरी कम्युनिटी लाइब्रेरी भिजिट गर्न गएँ, नेदरल्यान्ड भनेको 100% साक्षर 100% सबै धनी, त्यस्तो ठाउँमा पनि एउटा कम्युनिटी लाइब्रेरीले के काम गरिरहेको थियो भने बुक स्टार्ट भनेर एउटा सानो बक्समा जुन घरमा चाहिँ त्यो बच्चा जन्मिन्छ त्यो घरमा पठाएको हुन्छ, त्यो बुक स्टार्टमा के कुराहरू हुन्छ भने बच्चाहरूको लागि त्यो खेल्ने त्यो चाहिँ कपडाको खेलौनाहरू अनि कपडाको किताब अनि त्यसपछि आमाले यिनीहरूले के खाने के नखाने सुत्केरी हुँदाखेरि अनि त्यो बच्चालाई खोप दिने त्यो टाइम टेबल सबै राखेर त्यो बक्स पठाइदिएको हुन्छ। भनेपछि त्यहाँ हेर्नुहोस् न त्यस्तो डेभलप कन्ट्रीमा पनि एउटा कम्युनिटी लाइब्रेरीले त्यो काम गरेपछि त्यहाँको बच्चाहरू त त्यो लाइब्रेरीप्रति एकदम जति ठुलो हुँदै आउँछ लाइब्रेरीमा आउँछ किताबहरू इस्यु गरेर लान्छ। अब यति मात्रै होइन म चिलीको एउटा कम्युनिटी लाइब्रेरीमा जाँदाखेरि चिली एकदमै हो त्यहाँ चाहिँ यो जुन घरका मानिसहरूलाई आवश्यक पर्ने सामग्रीहरू ग्रास कटिङ मेसिन कोदालो कुटो सबै लाइब्रेरीमा उनलाई चाह्यो भने त्यहाँबाट त्यो सामान ल्याएर आफ्नो चाहिँ घराइसी युज गर्न सक्छौँ। त्यस्तै होस् भनेर हामीले यो सिराहाको चाहिँ एउटा गाउँमा रिदले एउटा एकदम रिसर्च गरेर हामीले त्यहाँ एउटा लाइब्रेरी सञ्चालन गरेका छौँ। त्यो लाइब्रेरीको चाहिँ मा हामीले के भन्छ पकाउने भाँडा कुराहरू भयो दसना सिरकहरू त्यहाँको कोही कम्युनिटीमा कोही आउँदाखेरिको घरमा उनी छैन होइन घरमा ओढ्ने ओछ्याउनै छैन त्यसै लाइब्रेरीबाट बरो गरेर ल्याएर त्यो ओढ्ने ओछ्याउने भाँडाकुँडाहरू पकाउने अब त्यस्तो कार्यक्रम पनि अहिले चाहिँ सुरुवात भइसक्यो। भनेपछि एउटा लाइब्रेरी भनेको चिज विशेष गरेर सार्वजनिक र कम्युनिटी लाइब्रेरी भनेको टोटली समुदायसँग डिपेन्डेबल समुदायको आवश्यकता अनुसारको चाहिँ सामग्रीहरू सबै त्यहाँ हुनुपर्छ भन्ने कुराहरू अहिले नयाँ चाहिँ भएको छ। हजुर
0: कार्यक्रम बदलिँदो नेपालमा आज हामी पुस्तकालयको अवस्था र पठन संस्कृतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्। मणिचूडको काख
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
4: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181 वेबसाइट झुले.com.np।
3: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल
1: हना यो डङ्गाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले
2: बाजे के सोचिरहेको उभिएर
1: यो कता हो यो डङ्गाली भाडा पसल
2: ए बाजेलाई यो कुरो थाहै रहेनछ यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ जे जे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे
1: हना हो रे बाबु ओहो लौ थ्याङ्क्यु है थ्याङ्क्यु
3: हाम्रा सेवाहरू
4: सम्पूर्ण तामा पित्तल फलाम आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुफत मूल्यमा पाइनुको साथै सुतली थोक तथा फुटकरमा पाइन्छ
3: नोट जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ
4: प्रोपराइटर मोहम्मद खालिक सम्पर्क नम्बर 9867900173 9875063 र 9865046495
3: नयाँ व्यवस्थापनको साथमा दङ्गाली भाँडा पसल अब होलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि
5: नगर्नु है सुर्ता मैया 2-4 हजार को
6: होइन हो रोशन सुनको भाव पनि साह्रै महँगो भयो सुन किन्न सकिला जस्तो पनि छैन घरमा बुढी गना लगाउने भनेर हैरान छ घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन
7: ओहो मदन झुक्याउन नै पर्दैन नि हेर्दा सुनभन्दा कम छैन हराईमा डर छैन भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न
6: सही हो रोशन तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त
7: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा
8: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ आज आउनुहोस् सृजन सुन चाँदी पसल शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ प्रोप्राइटर सन्तोष सुनार सम्पर्क नम्बर 9742215554 र 9829977 तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्चिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल प्रोप्राइटर निरु सुनार सम्पर्क मोबाइल नम्बर 9826614 शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ
9: ए साइला घर त गजबकै बनाएछस् त तर के हो खाली घर ठुलो मात्रै बनाउने हो कि यसो घरलाई अलिक सुहाउँदो पनि बनाउने होस्
10: बनाउने हो दाई हजुरले चिन्ता नगर्नु न चिन्ता त मलाई पो छ त राम्रो ग्रिलको पसल नपाएर सबै काम रोकिएर हैरान भएको
9: तैले पनि त्यसको चिन्ता नगर होलेरी बजारमा फुल ग्रिल उद्योग छ त्यहाँ गएर चिट्टीको घर बनाउनको लागि चाहिने सम्पूर्ण सामग्रीहरू लिएर आइज न
3: हामी कहाँ ग्रिल सटर रेलिङ च्यानल गेट मेन गेट पर्खाल गेट फेन्स गेट पर्खाल जाली जाली बुन्ने मेसिन पाइनुका साथै ट्रस्ट रेलिङ लगायत फलाम सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
11: पुन ग्रिल उद्योग
12: रुटीगढी गाउँपालिका 6 डुब्रिङ जाने बाटो होलेरी रोल्पा
3: प्रोप्राइटर गिर बहादुर बिक सम्पर्क मोबाइल नम्बर 9848692062 9895877882

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
3: एकान्छी कता हो चिरुच्याट परेर?
4: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
3: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाई हाई
4: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
3: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
4: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
5: हाम्रा सेवाहरू मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कारीगरद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट, पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोप्राइटर विजय स्वर्णकार। सम्पर्क मोबाइल नम्बर 98479-0907, 98095-99791, 98578-20312। साथै हाम्रो शाखा डाङ तुलसीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनसादी पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ।
6: श्री विजय सुनसादी पसल, होलेरी बजार, रोल्पा।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
13: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराइदान। फोन नम्बर 082-560-734 र 082-560-138।
14: हो दाजु, तपाईँको हात खुट्टा जताततै पटपटी फुटेको रहेछ, के भएको?
15: औषधि गरेको गरेछु, वर्षौ भयो औषधि गर्दा गर्दै हैरान भइसके। सन्चो हुन्छ फेरि फर्किन्छ, सन्चो हुन्छ फेरि फर्किन्छ, जसले जहाँ भन्छ त्यहाँ जान्छु, सन्चो हुँदैन, अति पो भयो भाइ।
14: अरे दाजु, धानघोराई उपमहानगरपालिका 13 गोपाल वैद्य कहाँ जानु भएमा राम्रो हुनेछ, एकपटक त्यहाँ जानुहोस्। यहाँ त रुखको बोग्रा जस्तो फुट्ने, पिप आउने, पैसा जस्तो गोलो गोलो दाँत हुने, रातो सेतो कालो छाला, खस्रो पणा भएको, खस्रो सानो बिबिरा भएर भित्रभित्र गल्दै गएको, यहाँ त विभिन्न प्रकारका दाँतको औषधि अनुभवी गोपाल वैद्यद्वारा परामर्श दिन्छ नि दाजु।
16: सेवाहरू ग्यास्ट्रिक, अल्सर, कानो गोला, बाई गोला, प्रसुति गोला, कब्जियत, पाई, बाथ, बत्ता, युरिक एसिड, जोर्नी दुख्ने, ढाड, कम्मर, शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने, दम, खोकी, एलर्जी, नाकमा मासु पलाएको, टाउको दुख्ने, रिङ्गाटा, चक्कर लाग्ने, चरी फाई, छारे रोग, मिर्गी, पुल, मुर्सा पर्ने, जन्डिस, प्याले रोग, छाला को रोग। रोग, दाद, पामा जाने, पटपटी फुट्ने, डायबिटिज, प्रेसर, सुगर, छिनछिनमा पिसाब लाग्ने, मुख सुक्ने, मूलद्वारमा मासु पलाएको, खुन जाने, पोल्ने, चिलाउने, दुख्ने, महिनावारी समस्या इत्यादिको कविराज राधिकाद्वारा परामर्श दिइन्छ। सम्पर्क 98478064, 98571300707, 082562056। तेज आयुर्वेदिक मेडिकल हल, घोराई उपमहानगरपालिका 13, प्रगति नगर, दाङ।

0: घरे आइसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
1: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
1: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
2: क्या दामी
3: पुरा, थैंक यू।
2: तिमीलाई होइन, तिमीले लगाएको गहना पो वाह क्या दामी भनेको
3: हो र म त मलाई पो भनेको होला भनेको।
2: तिमी पनि त्यतिकै राम्रो छौ, तर तिमीले लगाएको गहना त छ नै दामी। साँच्चै कहाँबाट बनाएको हो तिमीले?
3: यो त रोल्पाको होलेरी बजारमा रहेको अनुराधा सुनचादी पसलबाट हो नि।
2: हजुर, हामी कहाँ ग्राहकको डिजाइन अनुसार गरगहना बिक्री मर्मत सुपथ मूल्यमा गरिन्छ। पुरानो गहनासँग नयाँ गरगहना सटही गरिन्छ। साथमा तिलहरी, फुली, मुन्द्री, मारवाड़ी, झुम्का, सिक्री, औठी लगायत नयाँ तथा पुराना डिजाइनको गहनाहरू स्थानीय दक्ष कारिगरबाट सस्तो मूल्यमा निर्माण तथा बिक्री गरिन्छ।
3: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: प्रोप्राइटर हेमराज रसाइली। सम्पर्क नम्बर 97422-51881।
3: अनुराधा सुनचादी पसल, रुन्टीगढी 6 होलेरी, प्रहरी चेक पोस्ट नजिकै।

0: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
1: घर बनाउने सपना छाया दुर्गा हार्डवेयर।
0: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्री जोया दुर्गा हार्डवेयर, प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्क देखि उत्तर तर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 9857826405 र 9869726405।
0: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।
3: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
4: Services are at bbcworldservice.com.

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 9 PM।
2: अहिले रातको 9 बजेको छ।
3: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
4: ओहो मदन, झुक्याउनु नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
3: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
4: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
5: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आजै आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रिड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98260614015, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
6: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
7: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध। शल्यक्रियाहरू,
7: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्युरो सर्जरी,
7: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: घर आएसी सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
3: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा, सम्पर्क मोबाइल नम्बर 97459924208 र 98-36-86-376, रुन्टीगढी 7 बान्द्रे रोल्पा,
3: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
8: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: सिचीभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
11: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
8: वेटर र वेट्रेस,
11: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
8: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न
12: यात्रु महानुभावहरूमा खुसीको खबर
13: खबर
12: रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो, छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
14: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
12: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 9848766707, 9921100815। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 9760712318।
15: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01001007
16: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार बुकिङ इन्चार्ज निम बहादुर बुढा सम्पर्क मोबाइल नम्बर 9847949762।
12: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
17: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू, वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड भराई दाङ।
12: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: सम्पर्क नम्बर 0825509079 र 9829954555।
0: रेडियो होलेरी FM 102.5 MHz।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 10 पीएम।
2: अहिले रातको 10 बजेको छ।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। It's 11 PM।
2: अहिले रातको 11 बजेको छ।
3: अँध्यारो रात हेर्नुस् त, बाहिरपट्टि कति धेरै शून्यता छाएको छ। दिनभरि व्यस्त बनेको सडक आराम गरिरहेको छ। तपाईँ पनि बिस्तारै बिस्तारै निद्रा देवीको समीपमा पर्दै हुनुहुन्छ होला। अब हामी पनि तपाईँको समीपबाट आजको लागि विदा माग्दैछौ। संसारको रीत नै यस्तै छ।

जनको लागि बिछोड आवश्यक छ। हामी तपाईँलाई सूचना, सन्देश र मनोरञ्जन प्रदान गर्ने कोसिस गर्यौं। तपाईँको चित्त बुझ्यो या बुझेन, तपाईँको चित्त बुझाउन हामी अनवरत रूपमा लागि पर्नेछौ। दिनभरि गरेको कामको मूल्याङ्कन गर्नुहोस्। बिग्रेका कामहरू सुधार्नु तपाईँ हाम्रो दायित्व। संसार स्वार्थी छ भन्छन्, घरको झ्याल ढोका बन्द गर्नुहोस्। आडैमा एकाम कुरा पानी पनि राख्न नबिर्सनुहोस्। राति तिर्खा लाग्न सक्छ। छिटो उठ्नुपर्नेछ भने मोबाइलमा अलार्म पनि लगाउनुहोस्। समय महत्वपूर्ण छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद। भोलि बिहानै भालेको डाँको सँगसँगै हामी तपाईँलाई भेट्न फेरि आउनेछौ। आजको लागि बिदा माग्छ। नमस्कार, शुभरात्री।

0: सभ्य तथा सुरक्षित समाजका लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: शुभ प्रभात। भालेको डाको सँगै सदाजे आज पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। रातभरिको विश्राम पछि उदाउँदो यो सुनौलो बिहानी सँगै तपाईँमा सकारात्मक सोच र जाँगर पलाओस्। हिजोको दिनमा पूरा हुन नसकेका कामहरू सहजै रूपले काम गर्ने वातावरण मिलोस्। कुनै महत्वपूर्ण कामको थालनी गर्दै हुनुहुन्छ भने राम्ररी सोच विचार गरेर मात्र थालनी गर्नुहोस्। दिनभरि गरिने कामको समय तालिका बनाउनुहोस् र पूर्ण तयारीका साथ कामको शुरूआती गर्नुहोस्, जसका कारण तपाईँलाई सफलता हासिल गर्न सहज हुनेछ। तपाईँ आफ्नो काम सँगै रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सँगै रहनुहोला। हामी तपाईँलाई बिहान 5 बजेदेखि राति 11 बजेसम्म विभिन्न सूचना, समाचार र मनोरञ्जन प्रदान गर्नेछौ भन्दै सेवाको शुभारम्भ गरौं यो धार्मिक भजनबाट।

0: बरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।
1: ओम नमः भगवते वासुदेवाय, ओम नमः भगवते वासुदेवाय। हे भगवान, तपाईँकै शरणमा छु, मेरो सब थोक हजुर नै हो।
2: हे अल्लाह,
1: हे अल्लाह,
2: हे भाई, संसार में मोहम्मद से बड़ा कोई भी ईश्वर नहीं। आओ आओ, ये समय नवाज का है।
3: ओम मने पद्मे हुं, ओम मने पद्मे हुं, ओम मने पद्मे हुं। हे गुरु, यो संसारमा हजुर जति महान मेरो कोही छैन, हजुरलाई सधैं यसरी नै जपिरहनेछु।
4: यो संसारमा परमेश्वर पिता नै सर्वश्रेष्ठ हुनुहुन्छ, उहाँको प्रार्थना गर्नु सब ठिक हुन्छ।
5: रेशमजी, तपाईँले धेरै खालका भजनहरू गाउनुहुन्छ, वास्तवमा भन्नुपर्दा तपाईँका इष्ट देवता कुन कुन हुन् भन्न मिल्छ?

हुन्। माफ गर्नुहोला, मैले आजसम्म कुनै भगवानलाई भेटेको छैन, देखेको पनि छैन। सुनेको छु सबै निराकार हुनुहुन्छ। जसलाई देख्न हामी मन्दिर जान्छौ, मठ मस्जिद गुम्बा र चर्च धाउँछौ, तर यो जान्दैनौ, उनै निराकार ईश्वरले आफ्नो आकारको रूपमा हामीलाई बाहमा पठाइदिनु भएको छ। उनै जिउँदा ईश्वरलाई हामी व्यवस्था गर्छौं। तपाईहरूको प्रश्नको एउटै जवाब छ मेरो, बस मेरो निम्ति भगवान भनेकै नै हुन्। मलाई जन्म दिने आमा र मलाई कर्म दिने बाबा, मेरो निम्ति उहाँ भन्दा ठूला देवता अरू छैनन्। भगवान भगवान, मैले यी मेरा देवतालाई सदा खुशी र सुखी राख्न सकूं। मेरो यो भजन उहाँहरू प्रति नै समर्पित छ।

0: दा आज म तपाईँलाई घुमाउन लान्छु तीर्थ। सधैँ हजुरको कच कच कच कच कहिले छोराले घुमाउन लगेन भन्नुहुन्छ, आज तीर्थ जाने, अब उतै मन्दिर सन्दिर घुम्ने, उतै रमाएर आउने हुन्न बा।
1: छोराले तीर्थ लानु
2: मैले कति असल छ
1: तारा
0: आउनु
1: ल हुन्छ हुन्छ छोरो।

बाबा आमा भनेका जिउँदा देवता हुन्, यिनको सदा सम्मान गरौं। ओपेरा पार्टी प्यालेसमा यहाँलाई हार्दिक स्वागत छ। आउनुहोस् भित्र, कस्तो छ अवलोकन गरौं। यो हो ओपेराको एउटा अर्को आकर्षण, क्याफे। ओपेरा पार्टी प्यालेसमा छौं हामी आज। भजनको सुटिङको लागि हामी यहाँ आइरहेका छौं। ऊ त्यहाँ देख्न सक्नुहुन्छ, स्टेज बडो साज सज्जाका साथ छ। यो हलमा झण्डै 500 जनाको क्यापासिटी रहेको जानकारी ओपेरा पार्टी प्यालेसको म्यानेजमेन्टले हामीलाई जनाएको छ। विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठी आदिका लागि तपाईँले सम्झिनै पर्ने एउटै नाम, ओपेरा रेस्टुरेन्ट ब्यान्ड।

हजुर, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.radiohaleri.com.np हाम्रो पात्रो नेपाली पात्रो स्मार्ट पात्रो तथा विभिन्न मोबाइल एप्सबाट पनि एकैसाथ सुन्न भनी सक्नुहुन्छ र हामीलाई हाम्रो पात्रोमा गएर रेडियो जन्मभूमि सर्च गर्नुभयो भने त्यहाँ बाटो पनि एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम सुनौलो बिहानी र कार्यक्रम सुनौलो बिहानी लिएर आज पनि एकैसाथ उपस्थित भइसकेका छौ। मलाई प्राविधिक बाटो मिठो साथ मिल्दैछ प्राविधिक मित्रको भने आवाजमा म गीता विश्वकर्मा।

हजुर, यो कार्यक्रम सुनौलो बिहानी तपाईँका माझमा आउने गर्दछौ। हामी हरेक दिन यसै समय बिहान 5:45 करिब करिब 6 बजेसम्म चाहिँ तपाईँका माझमा उपस्थित हुने गर्दछौ र तपाईँका माझमा उपस्थित रहँदाखेरि चाहिँ हामीले कार्यक्रमको रूपरेखाको जानकारी, रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी, एम्बुलेन्सका नम्बरको जानकारी भने हामीले तपाईँका माझमा हरेक दिन गराइराखेका हुन्छौ र आज पनि गराउनेछौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने अवश्य पनि जानकारी पाउनुहुनेछ। हवस् त आदरणीय श्रोता मित्रहरू, अब भने लागौ आज दिनभरि रेडियो होलेरीबाट प्रसारण हुने कार्यक्रमको रूपरेखाको जानकारी गराउनतर्फ।

बिहान 5 बजीबाट 5:45 सम्म भजन गीत र प्रवचन सुन्नुभयो। 5:45 बाट 6 बजीसम्म कार्यक्रम सुनौलो बिहानी यसै समय सुनिराख्नु भएको छ। 6 बजीबाट 36 सम्म उज्यालोको काया कैरन र 36 बाट 7 बजीसम्म हाम्रो परिवेश, 7 बजीबाट 8 बजीसम्म कार्यक्रम ज्योतिष वास्तु, 8 बजीबाट 8:15